छन्। त्यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङ 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छनृ।

कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। ई पासपोर्ट राहदानी छपाई प्रक्रिया विवादमा तानिएसँगै यो विषय कूटनीतिक र अन्तर्राष्ट्रिय चासोको समेत विषय बनेको छ। झट्ट हेर्दा यो आन्तरिक चासोको विषय जस्तो लागे पनि यसले नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठानमा पनि प्रभाव पारेको छ। राहदानी विभागको विद्युतीय राहदानी छपाई तथा प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा 10 अर्ब 13 करोड़ रूपियाँ बढ़ीको भ्रष्टाचार भएको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि यो विषय न्यायिक निरूपणको चरणमा प्रवेश गरेको छ। तर यो विवादले अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान र प्रतिष्ठानमा गम्भीर असर पारेको विज्ञहरूको बुझाइ छ। भारतका लागि नेपालका पूर्व राजदूत निलाम्बर आचार्य जुन हिसाबले यी पासपोर्टको विषय अगाडि बढ़्यो त्यो सुशासन र कूटनीतिक दुवै हिसाबले सही नभएको बताउँछन्। यी पासपोर्टको विषयमा प्रधानमन्त्री कार्यालयले अख्तियार जस्तो संवैधानिक निकायलाई यसो गर उसो गर भन्यो भनेर जुन समाचार आयो त्यो गलत भएको उनको बुझाइ छ। जुन व्यवस्था संविधानमा छ त्यही अनुरूप हुनुपर्छ। प्रधानमन्त्री कार्यालयको हस्तक्षेप अनावश्यक हो उनले भनेका छन्। यसमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयको दृष्टिकोण फरक देखियो। परराष्ट्रले भने यसलाई सही हिसाबले सम्हालेको देखिन्छ उनको भनाइ छ। विवाद हुँदा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने बताइएको छ। विदेशमा नेपालको राहदानीको स्तर कमजोर मानेर व्यवहार गरिँदा जो कसैलाई पनि दुःख लाग्ने उनको भनाइरहेको छ। राहदानी विभागको विद्युतीय राहदानी छपाई तथा प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा 10 अर्ब 13 करोड़ रूपियाँ बढ़ीको भ्रष्टाचार भएको दावी सहित अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 10 जना सरकारी कर्मचारी राहदानी आपूर्ति गर्ने ठेक्का पाएका 2 जर्मन कम्पनी र कम्पनी का नेपाल प्रतिनिधिलाई प्रतिवादी बनाएर विशेष अदालतमा करिब 2 साता अघि मुद्दा दायर गरेको छ।
2: संवैधानिक परिषदले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रार मान बहादुर कार्कीलाई सिफारिश गरेको छ। प्रधानमन्त्री कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले मोरङका कार्कीलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। आयोगको रिक्त 2 आयुक्त पदका लागि काठमाण्डुका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरू प्रसाद वाग्लेको नाम सिफारिश गरिएको छ। सुब्बा नेपाल प्रहरीका अवकाश प्राप्त प्राविधिक डीआईजी हुनुहुन्छ भने वाग्ले अवकाश प्राप्त सह महान्यायाधिवक्ता हुनुहुन्छ।
1: मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरिसकै मन्त्रीहरूले आफ्नो सचिवालयमा जमाधम सचिव सरहका सल्लाहकार नियुक्ति गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3 देखि 5 जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गरेका छन्। मन्त्रालयका सचिवले पाउने तलब भत्ता तथा अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव छुट्टै कोठा गाड़ी इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यसै गरी आगामी साउनदेखि सचिवको तलब 90,000 हाराहारीमा हुन्छ। सोही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले 5 जनासम्म सचिव सरह सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ तर सेवा सुविधा भने 1 जनाले मात्र पाउनेछन्। अन्य सचिवले तलब सुविधा पाउने छैनन्। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले विज्ञ भन्दै सचिव सरहका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए तर यति बेला विज्ञ नियुक्त गर्न मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन।
2: जेन्जी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारले 2 थरी मापदण्ड बनाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्री परिषद बैठकबाटै गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गराए। 24 घण्टाभित्रै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराए तर सुरक्षाकर्मीको हकमा भने छुट्टै समिति बनाएर अध्ययन गर्ने निर्णय लिए। सो समितिले कार्की आयोगले भने झैं सशस्त्र नेपाल प्रहरीका उच्च अधिकारीलाई कार्यवाही गर्नु नपर्ने निष्कर्षमा पुगेपछि एउटै आयोगको कार्यान्वयनमा दोहोरो मापदण्ड स्थापित हुने भएको छ।

0: bonus pound. It's a cocktail party, home. Khelko ma cha aafnai home. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिस होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिस होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले एल निनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़न सक्ने जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह समेत गरेको छ।
3: फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम सोह्रमा प्रवेश गरेको छ। डलास स्टेडियममा गैराती भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय गरेको। पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ भने शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई 4-2 पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको छ।
2: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा बालेन्द्र सरकारको 100 दिन सकिएको उपलक्ष्यमा शीर्षकमा डाक्टर गाउँले बलदेव शर्मा अधिकारीले लेख्नु भएको छ, वर्तमान सरकार हामी प्रौढ अथवा वृद्धको हुँदै होइन, न सत्तापक्षको न प्रतिपक्षको भएको छु। म कहिल्यै कम्युनिष्ट होइन, राजावादीले मलाई राजावादी भन्दै भन्दैन, यो जीवनभरि कुनै दलको सदस्यता लिनु पनि छैन, अब भन्नुहोस् म वास्तवमै स्वतन्त्र नागरिक हो कि होइन। अहिलेसम्म सरकारमा गएकाहरूले आफूलाई पसाउने खालका खाडल आफैले खनेका थिए। विदेशमा बस्नेहरूले आन्दोलन चर्काए, विदेशमा बस्नेहरूले नै राष्ट्रपालाई 2/3 मत आउने बनाए। यी आरोप पुराना दलका थोत्रा नेताले लगाएका हुन्। नेपाली युवालाई देश निकाला पनि उनीहरूले गरेका हुन्। नेपालको राजनीति प्रत्यक्षत परराष्ट्र नीतिबाट प्रेरित थियो र छँदैछ। बालेन्द्र शाहले कूटनीतिक नियोगका प्रमुख वा प्रतिनिधिहरूलाई बेग्ला बेग्लै नभेटेर सामूहिक रूपमा भेट्नुलाई म लाटाले राम्रो मानेको छु, आजको नागरिक दैनिकमा छापिएको छ।
3: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: जुल्फो रेडियो 102.1 MHz।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 MHz।
1: सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
4: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असार 20 गते शनिबार, जुलाई 4 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको चतुर्थी तिथि, अन्तर्राष्ट्रिय सहकारी दिवस।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु, 773 जना घाइते। बर्खामा विपदको जोखिम बढ़ी, सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह। विश्वमा नै एलनिलो बलियो बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ़ने चेतावनी।
4: बाजुराका 2 वटा छौपडी गोठ मुक्त घोषणा। दैलेखमा कुपोषण बढ़्दो, बजेट पेश गरेको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी। सत्तारूढ़ले नै संशोधनको प्रस्ताव दर्ता गर्ने।
1: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित, मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र, निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै।
4: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण। युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने। नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै।
1: र फिफा विश्वकपमा अर्जेन्टिना 2-1 गोलले अगाडि, आज कोलम्बिया घाना भिड्दै, पेनाल्टीमा अस्ट्रेलिया हराउँदै इजिप्ट अन्तिम 16मा।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: ताजा खबरको सबैभन्दा शुरूमा, वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु भएको प्रसंग।
4: यस वर्ष वैशाख 1 गतेदेखि असार 19 गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको छ भने 773 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा देशभर 2721 वटा विपदका घटना भएका छन्। ती घटनाबाट 3722 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै सर्पदंशका 398 घटना भएका छन्। सर्पदंशबाट 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। लेक लाग्ने 54 घटनामा 21 जनाको ज्यान गएको छ भने 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाको मृत्यु भएको छ भने 98 जना घाइते भएका छन्। घटनाको संख्यामाका हिसाबले भने आगलागी सबैभन्दा बढ़ी भएको छ। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। त्यस्तै जनावरको आक्रमणका कारण 147 जना घटनामा 47 घटनामा 14 जनाको मृत्यु भएको छ भने 82 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार बाढ़ी पहिरो भारी वर्षा ढुंगा दुर्घटना वन डढेलो र हिउँ पहिरो जस्ता अन्य विपदबाट पनि मानवीय क्षति भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 27 जिल्लामा 31 विपदका घटना भएका छन्। ती घटनामा एकजनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। वर्षायाम सक्रिय भएसँगै प्राधिकरणले सबैलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले आग्रह गर्नुभएको छ।
6: थोरै रिपिट गरे यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी परिसरहरू छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनु पनि देखिएको छ। आफूले तदारुकताका साथ सबै निकायले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद पर्यो भने 11:49 वा प्रहरी नेपाल प्रहरीको सय नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अनुरोध गर्छु।
1: यसबीच संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले आगामी केही महिनामा एलनिनो अझ बलियो हुने जनाएको छ जसका कारण विश्वका धेरै क्षेत्रमा खडेरी भारी वर्षा गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम बढ़ने चेतावनी दिएको छ। एमडब्ल्यूओका अनुसार एलनिनो अहिले नै सक्रिय भइसकेको छ। जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। यसले विश्वभर वर्षाको ढाँचा तापक्रम र हावापानीमा उल्लेखनीय परिवर्तन ल्याउन सक्छ। एलनिनो भनेको प्रशान्त महासागर मध्य तथा भूपूर्वी भागको सतही पानी असामान्य रूपमा तातिँदा हुने प्राकृतिक जलवायु प्रक्रिया हो। यो सामान्यतया 2-7 वर्षको अन्तरालमा देखा पर्छ र करिब 9-12 महिनासम्म रहन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
7: सामान्यतया के हुन्छ भने ब्राजिल पेरुदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो 5-7 वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलि बढ़ाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। 5-7 वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरुतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
1: संगठनले सम्भावित क्षति कम गर्न देशहरूलाई पूर्व तयारी प्रभावकारी मौसम पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ़ बनाउन आग्रह गरेको छ।
4: नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले चालू आर्थिक वर्ष 2082-83 मौद्रिक नीति मार्फत ल्याएका नियामकीय सुधारका अधिकांश कार्यक्रम कार्यान्वयनमै आएनन्। गवर्नर पौडेलले देशव्यापी भ्रमण गरेर ल्याएका यस्ता कार्यक्रमहरू घोषणामै सीमित बन्न पुगे। चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु अघि गवर्नर पौडेलले गण्डकी कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका सर्वसाधारणसँग भेटघाट गरेर व्यावहारिक मौद्रिक नीति ल्याउने बताउनु भएको थियो। सकेर काठमाडौँ आएपछि उहाँले मौद्रिक नीति मार्फत राजमार्ग र लोकमार्ग केन्द्रित उद्योग व्यवसाय प्रवर्धनको घोषणा समेत गर्नुभयो। आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको बुदा नम्बर 79 हुलाकी राजमार्ग तथा मध्य पहाड़ी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण र लोगो लिएका होटल तथा रेस्टुरेन्ट र राजमार्ग तथा लोकमार्गको मुख्य बजार आसपास का उद्योग व्यवसायलाई प्रवर्धन गर्ने पनि घोषणा गरिएको थियो। मौद्रिक नीतिमै उक्त क्षेत्रमा उद्योग व्यवसायलाई प्रभाव हुने कर्जामा सहुलियत तथा प्रवर्धनको कार्यक्रम घोषणा गरियो जस अनुसार ती 3 करोड़सम्म प्रभाव भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रभाव भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रभाव हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको थियो तर त्यो कार्यान्वयनमा आएन। यसैबीच परिस्थिति वर्ष कर्जा नतिर्ने अवस्थामा पुगेका उद्योगका लागि छुट्टै उद्धार प्याकेज ल्याई निजी क्षेत्रले माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव पेश गर्दै उद्धार प्याकेज ल्याउन माग समेत गरेको हो। जाना जानी ऋण नतिर्ने र परिस्थिति वश नतिर्नेलाई स्पष्ट वर्गीकरण गर्नुपर्ने पनि महासंघको भनाई छ। त्यस्तै बैंकिङ प्रणालीको विश्वास पुनस्थापना, उत्पादनशील क्षेत्रमा पूँजी परिचालन र निजी क्षेत्रको लगानी पुनर्जीवनबाट मौद्रिक नीतिको सफलता मापन गर्नुपर्ने महासंघको भनाई रहेको छ।
1: बाजुराको बढ़ीमालिका नगरपालिका वड़ा नम्बर एक र सातलाई छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको छ। नगरपालिकाका उपप्रमुख नन्द थापाले हिजो एक कार्यक्रमका बीच ती दुवै वड़ालाई औपचारिक रूपमा छाउपड़ी गोठमुक्त घोषणा गर्नुभएको हो। नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अनुसार छाउपड़ी गोठमुक्त घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड पूरा गरेपछि यी वड़ालाई गोठमुक्त घोषणा गरिएको हो। महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत वड़ामा रहेका छाउपड़ी गोठको अनुगमन, जनचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसपछि महिलालाई महिनावारीका बेला घरमै सुरक्षित रूपमा बस्ने वातावरण सुनिश्चित गर्दै छाउपड़ी गोठ हटाइएकाले गोठ मुक्त घोषणा गरिएको दुवैवटालाई औपचारिक रूपमा छाउपड़ी गोठ मुक्त घोषणा गर्नुभएको हो। नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अनुसार छाउपड़ी गोठ मुक्त घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड पूरा

0: सहभागिता आवश्यक रहेको भन्दै अन्य वडामा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पानी कम परे छरुवा धान लगाउन सकिने,
2: 12-13 घण्टासम्म के गर्ने त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौ हामी 2-4 mmसम्मको टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौ।
0: मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
3: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
9: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेछु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देख्दै भर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको सम्मान समानताको अभियान,
9: कार्यक्रम साझा आवाज।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकमा खबर प्रकाशित छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनीतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेका छन्। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने समेत निर्णयमा पुगेको छ। त्यस्तै निर्वाचन आयोगमा प्रमुख आयुक्त र 2 सिफारिश शीर्षकको खबर छ भने बजेट पेश भएको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी, सत्तारूढ़ एमाले संशोधन दर्ता गर्ने शीर्षकमा खबर छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 3 सातापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू गर्ने भएको छ। त्यसका लागि 23 असार बिहान 11 प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनु भएको छ। त्यस्तै सरकारका 100 दिन संसदलाई उपेक्षा शीर्षकमा कमल भट्टले खबर लेख्नु भएको छ भने माइतीघरमा 2 सातादेखि दृष्टिबिनको धरना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा हाजिर भएको नभई नियुक्ति मितिबाट ज्येष्ठता कायम हुने सर्वोच्चको फैसला शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा स्वास्थ्य बीमा लिनु न उकनिल्नु न उकल्नु शीर्षकमा खबर छ भने सुविधाभन्दा शास्ति बढ़ी

0: शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै राहदानी विवादले अन्तर्राष्ट्रिय छविमै आज शीर्षकको खबर प्रकाशित छ। त्यस्तै मन्त्रीलाई धमाधम सचिव सरका सल्लाहकार शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरका सल्लाहकारहरू नियुक्त गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा तीनदेखि पाँच जनासम्म सचिव सरका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। त्यस्तै भित्रपृष्ठमा इन्टरनेट अवरोधले दुवै सदन अवरूद्ध शीर्षकमा ईश्वरी सुविधेले खबर लेख्नु भएको छ।
1: आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाहरूको प्राय जसो सबै पत्रिकाहरूमा सरकारको 100 दिनको कामको प्रसंग उल्लेख गरिएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापिएको छ। यो खबर अशोक अधिकारीले काठमाण्डुबाट लेख्नु भएको हो। शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धिकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाफदेही बनाउने संकल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको 100 दिन पूरा भएको खबरमा उल्लेख छ। सरकारले शासकीय सुधारको 100 बुँदे कार्यसूची एवं सुशासनको मार्गचित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरणको दृढ़ अठोटका साथ सरकारले 100 दिन पूरा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुशासनका लक्ष्य प्राप्तिका लागि दूरगामी अवधारणासहित कार्यक्रम घोषणासँगै कार्यान्वयन अघि बढ़ाएको छ। गोर्खा पत्रकै भित्री पृष्ठमा पोषणमा वर्षेनी लगानी तर कुपोषण कायमै शीर्षकमा अर्को खबर छापिएको छ। यो खबर दैलेखको हो। संघीय प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागि करोड़ौं लगानी गरेको भए पनि मातृ तथा बाल कुपोषण अझै चुनौतीको रूपमा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। गर्भवती महिलादेखि 5 वर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि वर्षेनी मोटो रकम खर्च हुने गरेको छ। दैलेखका 5 स्थानीय तहमा गरिएको शीघ्र कुपोषण परीक्षणमा 27% गर्भवती, सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिला कुपोषित भेटिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी निष्क्रिय रकम राज्य कोषमा शीर्षकमा अर्को खबर छापिएको छ। लामो समयदेखि विभिन्न कोष तथा खातामा निष्क्रिय अवस्थामा रहेका राज्यका स्रोतलाई राज्य कोषमा ल्याउने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। कार्यसूचीको 78 नम्बर बुदा राज्यका निष्क्रिय स्रोतको प्रभावकारी उपयोग गर्न 10 वर्ष वा सोभन्दा बढ़ी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको विवरण संकलन गरी हकवालाले दावी नगरेको रकम कानूनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने तथा अन्य स्रोतको पहिचान गरी व्यवस्थापन गर्ने कार्य 90 दिनभित्र सम्पन्न गर्ने उल्लेख रहेको छ। 2082 फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको 10 वर्ष भन्दा बढ़ी अवधिको निष्क्रिय पूँजी रकम 20 अर्ब 20 वर्ष भन्दा बढ़ी अवधिको रू 7 करोड़ रहेको राष्ट्रिय बैंकले जनाएको छ। त्यसै गरी भित्री पृष्ठमा औद्योगिक उत्पादन गएर भन्सार अवरोध, सरकार गुहार्दै उद्योगिक शीर्षकमा राज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा उत्पादन भएर भारत निर्यात हुँदै आएका औद्योगिक वस्तुमा अघोषित भन्सार अवरोध भएपछि विराटनगरका उद्योगीले सरकारसँग सहजीकरण माग गरेको खबरमा उल्लेख रहेको छ। ईपीएसको भिसा शुल्क बढ़्यो शीर्षकमा अर्को खबर रहेको छ भने अनलाइन सेवापछि कर्मचारी कटौती प्रस्ताव शीर्षकमा समेत खबर छापिएको छ। राजमार्गमा होटलमा चरम लापरवाही शीर्षकमा अर्को खबर छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले राजमार्गका होटलमा चरम लापरवाही भएको फेला पारेको खबरमा उल्लेख रहेको छ। कान्तिपुरको पहिलो पृष्ठमा एक्सप्रेस वेमा बिना ब्रेकमा वालेन्द्र शीर्षकमारको खबर छ। 47 लाख फेसबुक फलोअर्स, करोड़ौं भ्यूज र अनगिन्ती पोस्टबीच प्रधानमन्त्री वालेन्द्र शाह अझै रहस्यमय रहेको खबरमा उल्लेख छ। वहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गर्न रूचाउनु हुँदैन। अनिल गिरी, गौरव पोखरेल र जय सिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबरमा वैशाखमा प्रधानमन्त्री वालेन्द्र शाह चिर परिचित पोशाकमा संसद भवनमा आइपुग्नु भएको, कालो कोट काले चस्मा अनि नेपाली ब्राण्ड गोल्ड स्टारको सेतो जुत्ता उहाँले लगाउनु भएको भनेर खबरमा उल्लेख छ। यहाँ पनि 100 बुदा 1/3 मात्र पूरा शीर्षकमा खबर छ। परराष्ट्र नीति उही शैली फरक शीर्षकमा अर्को खबर छापिएको छ। अनिल गिरीले काठमाण्डुबाट लेख्नु भएको, सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीतिक संचालन शैलीले हो। विदेशी कूटनीतिसँग व्यक्तिगत भेटघाट नगर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएको छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिन नपुग्दै विपक्षका प्रश्नै प्रश्न शीर्षकमा भित्री पृष्ठमा अर्को खबर छ। सरकार गठनको 100 दिनलाई हनीमून अवधि मानेर शंकाको लाभ दिने परम्परा छ। भालेन्द्र शाह नेतृत्वको सरकार भने गठन भएको 100 दिन नपुग्दै विपक्षी दलहरू आलोचनामा उत्रिए। उनीहरूको मोर्चाबन्दी गर्दै सदन नै पटक पटक अवरोध गर्दै आएका खबरमा उल्लेख छ। संसदीय लोकतन्त्रमा सरकार गठनको 100 दिनलाई हनीमून अवधि मान्ने गरिन्छ भनेर खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदले विश्वका नेताहरूलाई सुडानमा भइरहेको अत्याचार रोक्न सहयोग गर्न आग्रह गरेको छ। एल ओभिदबाट आएका संकेतहरूको आधारमा स्पष्ट रूपमा सुडानमा अर्को मानव अधिकार विरूद्धको प्रकोप भइरहेको समेत पुष्टि भएको बताइएको हो। सुडानी सशस्त्र बल र ऱ्यापिड सपोर्ट फोर्सले शहर वरपरका क्षेत्रमा नियन्त्रणका लागि लड़ाई गर्दा नागरिकमा 18 महिनादेखि घेराबन्दीको अवस्थाको शिकार बन्नु परेको समेत उल्लेख गरिएको छ। युरोपेली आयोगले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने भएको छ। चीनसँगको युएको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने उल्लेख गर्दै प्रमुखले यस्तो बताउनु भएको छ। युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने समेत बताएको हो। र नेटोका युरोपेली सदस्य राष्ट्रहरू र क्यानाडाले अर्को साता टर्कीमा हुने गठबन्धनको शिखर सम्मेलनमा युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग दिने प्रतिबद्धता जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा प्रत्येक वर्ष युए ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश गरिनेछ। यो मुख्य रूपमा प्रतीकात्मक कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देखाउनका लागि सहयोगी राष्ट्रहरूले युक्रेन विरूद्ध रूसको लड़ाईको खर्च पूर्ण रूपमा आफैले सम्हाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरे।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 चरणमा साबिक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको 111 मिनटमा गोल गर्दै केप भेर्दे विरूद्ध 3-2 अग्रता बनाएको छ। मियामी स्टेडियममा जारी रोमाञ्चक खेलमा क्रिस्टियन रोमेरोले अतिरिक्त समयको 111 मिनटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई पुनः अघि बढ़ाएको हो। यसअघि अतिरिक्त समयको 103 मिनटमा सिडनी काब्रालले गोल गर्दै केप भेर्देलाई 2-2 बराबरीमा ल्याएका थिए। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। डालास स्टेडियममा भएको खेल निर्धारित 90 मिनट र अतिरिक्त 20 मिनट पछि पनि 1-1 गोलको बराबरीमा सकिएको थियो। पेनाल्टी सुट आउटमा भने इजिप्टले उत्कृष्ट प्रदर्शन गरेको हो। यसैबीच आज बिहान 7:15 अन्तिम 32 अन्तर्गत कोलम्बिया र घाना बीच प्रतिस्पर्धा दुवै टोली अन्तिम 16 स्थान बनाउन जित निकाल्ने लक्ष्यमा छन्। यस्तै अन्तिम 16 खेलहरूमा आज राति 11:45 क्यानाडा र मोरक्को आम्ने सामने हुँदैछन् भने राति 14:00 पाराग्वे र फ्रान्स बीच प्रतिस्पर्धा हुनेछ। सबै टोली क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
0: चरुवा दालले उत्पादन लागत घटाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब छरुवा धानको कुरा। यो वर्ष धान रोपाई निकै सुस्त छ। पर्याप्त पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। तर कोशीमा पानी परे पनि बिउ तयार नहुँदा धान रोपाई प्रभावित भएको छ। यस्तो अवस्थामा किसानले के गर्ने? कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग हामीले कुराकानी गरेका छौं।
5: सुक्खा पनि सहन सक्ने र डुबान पनि सहन सक्ने त्यस्तो किसिमको जातहरू सिफारिस गरेका थियौं। त्यो कुराहरू चाहिँ यदि फलो गर्यौं भने केही नोक्सानहरू
1: होइन
5: राखिसक्नु भएको छ किसान दाजुभाइहरूले। तर अझै पनि हामीले अर्को पनि केही प्रविधिहरू दिएका थियौं, जस्तो कि छरुवा धानका प्रावधानहरू छन्। यो सुक्खा छरुवा धान अब त त्यो सम्भावना अलिकति छैन, तर यदि पानी पर्ने क्रम रोक्यो भने यो हिले छरुवा धान भन्छौ हामी, त्यो हिले छरुवा धान प्रयोग गर्न सक्छौ। त्यसको लागि बेर्ना राखिरहेको राख्नु पर्दैन, होइन ब्याट बनाउनु खेत तयारी गर्ने र त्यसपछि के हुन्छ कि हाम्रो जुन सिड छ सिडलाई चाहिँ त्यही एक दिनसम्म 12-13 घण्टासम्म के गर्ने त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौ हामी 2-4 mm सम्मको टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौ।
1: 2-4 mm भनेको अब
5: जस्तो कि त्यसको मिनिङ के हुन्छ कि खासमा प्र्याक्टिकल हामीले फिल्डमा गर्दै गर्दाखेरि अब हिलो छ, त्यो हिलोमा पर्दाखेरि उसले टच गर्छ क्या समात्छ क्या त्यसमा चाहिँ त्यो प्रिन्सिपल हो त्यो छँदैछ। यसका साथ
1: उत्पादनमा चाहिँ कस्तो फरक पार्छ?
5: हिल पनि फरक पार्दैन बढी बरु हाम्रा अध्ययनहरूले यो डीएसआर भन्छौँ हामी त्यसमा जुन परम्परागत तरिकाले हामी रोप्छौ त्यसमा उत्पादनमा केही कमी नभइकन बरु अलिकति बढी नै उत्पादन पाएका छौ हामी। तर त्यति गरेर चाहिँ लागत चाहिँ हामी करिब करिब 35% भन्दा बढी घटाउन सक्छौ।
1: भनेपछि अब अहिले कोशी प्रदेशमा कतिपय स्थानमा बिउ साने छ र पानी परेर धान रोप्नको लागि एकदमै उपयुक्त बनेको छ वातावरण भनेदेखि हामीले छरुवा बिउ धान चाहिँ हानेर उत्पादन गर्न सक्छौ।
5: मौसमले साथ दियो भने जस्तो कि अब पानी पर्ने क्रम पक्कै पनि रोकिन्छ, सधैँभरि यो रहनेवाला छैन ठूलो पानी। अब जब पानी रोकिन्छ र बेर्ना तयारी छैन भने त खेत त्यतिकै छोड्ने कुरा भएन, त्यतिखेर हामीसँग के हुन्छ कि अब छरुवा धानहरूतिर हामी सिफ्ट हुन सक्छौ। र यदि जहाँ चाहिँ यो यान्त्रिकरणका सुविधा बनाऊ राइस ट्रान्सप्लान्टर उपलब्ध छ कतिपय कस्टमाइरिङ सेन्टरहरूमा छ त्यो भयो भने त्यसको लागि सिड हामी 15-16 दिनमा तयारी गर्न सक्छौ। त्यो भने हामी चाहिँ अब तराईतिर पुग्नुभयो भने भदौसम्म रोपाई चाहिँ पाउनुहुन्छ क्या, भदौसम्म पाइन्छ रोपाईहरू। त्यो भएर अझै पनि सम्भावनाहरू छ, यदि बेर्ना राख्नु भएको छैन भने मेसिनका प्रयोग गरेर हुन सक्छ अथवा हिले छरुवा धानहरू हुन सक्छ, र छैन भने अहिले पनि बेर्ना राखेर रा हामीले 20-25 दिनको बेर्ना त धान लाउन सक्छौ।
1: च्यालेन्जेस
5: सबभन्दा गाह्रो कुरा भनेकै सिंचित क्षेत्रमा त ठिक छ जहाँ सिंचाईको सुविधा छ त्यहाँ चाहिँ केही छैन, तर हाम्रा धान खेती धेरै जसो चाहिँ आकाशे पानीको भरमा चाहिँ छ क्या। त्यो अवस्थामा चाहिँ के छ पक्कै पनि हामीले सुरुमै भनेका छौँ यसपालि धानलाई चाहिँ निकै नै समस्या हुनेवाला छ भनेर हामीले चाहिँ सुरुमै फोरकास्ट गरेका छौँ। त्यो भएर तर त्यति भन्दै गर्दाखेरि जे सम्भावनाहरू छ हामीसँग उपलब्ध प्रविधिहरू छ त्यो चाहिँ पहिचान गरेर प्रयोग गर्यौं भने हुन सक्ने सम्भावित जोखिम चाहिँ कम चाहिँ गर्न सक्छ।
0: कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु, 773 घाइते। बर्खामा विपदको जोखिम बढ़ी, सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह। विश्वमा नै एल निनो बलियो बन्दै।
0: बाजुराका दुईवटा वडा छौपडी गोठ मुक्त घोषणा। दैलेखमा कुपोषण बढ़दो, बजेट पेश गरेको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी। सत्तारूढले नै संशोधनको प्रस्ताव दर्ता गर्ने।
1: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित। मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र। निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै।
0: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण। युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने। नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै।
1: र फिफा विश्वकपमा अर्जेन्टिनाले तेस्रो पटक लियो अग्रता। आज कोलम्बिया र घाना भिड्दै, पेनाल्टीमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम 16मा।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले फितकुली .com राजेश मानन्दर राजमानले लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। यो पछिल्लो समय वाम एकताको विषय निकै चर्चाको विषय बनेको छ। पुनः कम्युनिष्ट दलहरू एक हुने प्रसंगलाई उद्धृत गर्दै कार्टुन बनाइएको छ। दुईजना व्यक्तिको बीच छलफल भएको र एकजना दङ्ग पर्दै हुनुहुन्छ र अर्काले अझ थप दङ्ग पर्दै भनिरहेको विषयलाई उल्लेख गरिएको छ। माथि यस्तो लेखिएको छ, वाम एकता मिलीजुली खाम एकता अचम्म हुनु पर्दैन।
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्तर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज चौथो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालको कृषि महिलाको श्रममा टिकेको छ, तर खेतमा सबैभन्दा धेरै पसिना बगाउने महिला अझै किसानका रूपमा चिनिँदैनन्। श्रीमान रोजगारीका लागि विदेश गएपछि घर, खेत, पशुपालन र परिवारको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर निर्णय गर्ने अधिकार, बजारसम्म पहुँच र कामको सम्मान भने अझै
0: महिला किसानले भोगिरहेका हानिकारक परम्परागत अभ्यास, त्यसले निम्ताएको हिंसा, चुनौती र समाधानका उपायबारे कुरा गर्नेछौ।
1: महिलाले खेत जोत्छन्, बिउ रोप्छन्, अन्न फलाउँछन् र परिवारलाई बचाउँछन्, तर उनीहरूको श्रमलाई अझै बराबरीको सम्मान मिलेको छ त? महिला किसानले के भोगिरहेका छन्?
0: कर्णालीमा खेतबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्यांकन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ। यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ।
2: असारको महिना बिहानको झिसमिसे उज्यालो, चराचुरुङ्गीको चिरबिर आवाज सँगै हरियालीले ढाकिएका मुगुका खेतबारी। यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ।
3: त्यस्तो कुरा त अब भोगे धेरै खेर त अब यो तरकारी लग्या के भनेर टाइम पास भएको हामीलाई थाहा हुँदैन, तर थोरै तरकारी लिए भएको भने जस्तै हुन्छ। अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो अनुभव त अब जस्तै धेरै छ त। अब एक केजी टमाटर लिएपछि आधा घण्टा, 20 मिनट, 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइराखेका छन् त, समस्या त धेरै छ त। अझ र हामी हेर्ने खातको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ, तर हामीलाई यो बाटो नराम्रो छ। पहिला प्रथम पुरुषले माथि आम्नु, खुट्टो माथि गर्ने, आफू माथि हुने। अब महिलालाई जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले। आफूले भने जस्तै गरिकन यी थोरै भए पनि त बेच्न पाए पनि होइहाल्थ्यो अनि के अन्य भनेर, त्यो भनेपछि पुरुषहरूले थोरै कहाँ हुन्छ त, आफ्नो मूल्य त पाउनु पर्यो भनेर अब घर रासल्लो हुन्छ।
2: मुगु मात्र होइन, कर्णालीका अधिकांश ग्रामीण क्षेत्रमा कृषि उत्पादनको मुख्य आधार महिला हुन्, तर उनीहरूले गर्ने श्रमको मूल्यांकन भने अझै पर्याप्त हुन सकेको छैन। खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ। यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ।
4: बढी मात्रामा त महिलाहरू नै हुन्छन् है, पुलिसहरूले कहिले कसो हामीले सहयोग गर्ने भन्दाखेरि हामीले अब तपाईँहरूले यसो गर्नु पर्यो भने हलोसलो जोत्ने काम, यस्तो कहिले काहीँ खेतमा खन्ने काम त्यस्तो गरे पनि बढी मात्रामा बिहानदेखि बेलुकासम्म खटिएर अब जतिसम्म सकिन्छ जतिसम्म गर्छ त्यहाँभन्दा पुरुषभन्दा त डबल त्रिबल नै धेरै महिलाहरूले नै गर्ने अहिलेसम्म हामीले पनि गरिरहेछौँ है। हाम्रो गाउँमा पनि गरेको हामीले देखेको पनि छौँ, हामीले आफै गरेका कुरा पनि हो। कहिले कसो अलिकति हो हलोसलो जोत्दाखेरि खन्दाखेरि केही हामीले गाह्रो पर्यो भने चाहिँ हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्, पुलिस अलिकति हो पुरुषले गर्ने, अलिकति अलिकति कहिले काहीँ सहयोग गर्दाखेरि त हो त्यो होइन, अनि खन्दाखेरि जोत्दाखेरि मात्र, नत्र त गोडमेल हामीले गर्नुपर्छ, त्यो उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो। अलिकति पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा।
2: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ। नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढी छ। नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेखनीय रूपमा बढी छ। तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब एक तिहाई मात्र छ। अर्थात खेतमा महिलाको श्रम बढी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ। छायानाथ रारा नगरपालिका तिनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्नबाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ।
5: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ। अब केही यता पर्वजलतिर हालम भनेपछि को अख्तियारले के गर्छन् भन्छन्, कर्मचारी अन्नहरू यहाँ जग्गा सग्गा हेरी जान्छन्, कहीँ पानीको ऊ छैन, रोजगार छैन भन्ने भयो, कोही के भन्ने भयो। अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ। अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त, केलाई गाह्रो छ भनेपछि अब राति हाँट्छौँ, अध राति हाँट्छौँ, पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामी कन ढोलको डर छ, पहिरोको डर छ, बाटो नराम्रो छ, हामी कन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी कन कति कति सुविधा हुने थियो त। कृषि पेसा गर्नलाई त त्यस्तो अब गरिए, अब दुई पैसा जागिरी हुन त जागिरीबाटी ल्याउने भयो, अब हामी जागिरी नहुने त यही कृषि काम नगर्यो भने त हामी कन टपक्कै हो जाने भयो। अक्का दिनभरि लेबरी काम गर्दाखेरि 1000 रुपियाँ मर्छ भने आम्नो कृषकमा काम गर्यो भने 2000-3000 मर्छ। त्यही भएर पनि केही आम्ना झान्कन पाली जाने, के आम्नो बाल बच्चा पढी जाने, अनि केही आफ्नो खानालाई पनि सुविधा भइजाने। अनि त्यही भएर हामीले जति कृषकमा हामीले घाटा नमानेर पनि हामीले जति दुःख भएर पनि मेहनत खटिएर पनि हामीले गर्नु जरुरी छ। निरन्तर गरिया अब हाम्रो घर कोही रोजगार पनि छैन, आफूले कसैको हात थाम्नु पनि गएको छैन, आफ्नो कृषि पेसा गरेर छोराछोरी पढायौ, अब हुन्न जागिरी, आफ्नो बाल बच्चाले पढाएछ, आफ्नो घरमा धुनी पानी गरेर खाया छौ।
2: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु, कृषि ऋण तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन्। यसको प्रत्यक्ष असर उत्पादन आमदानी र महिला सशक्तिकरणमा परेको छ। कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान रमाइली बुढा महिला किसानलाई स्वीप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
3: हामीलाई त के छ भनेपछि हामी तरकारी निकाल्नमा धेरै गर्दछौँ, अनि एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो, हामीलाई अलि मिलाएर दिँदाउ बजारमा डोका गरिकन लिनु नपर्ने थियो। रोड आएको थियो, गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउँछन् त हाम्रो तरकारीले मार्केटै पाएको छैन। हामीलाई अहिले बजार नजिक छ र हामी नजिकै छौँ र त्यति अप्ठ्यारो पढेको छैन। अब टाढा टाढा किसानहरू गर्नु होला, हामी पनि ज्यास ठिकै छ, बढी भाग महिलाले गर्छौँ। अब घर छैन नि त अब के गर्ने, अब एक्लै गर्नु परिहाल्यो। अब सबै जान भयो भने सजिलो हुने भयो, एक्लै त अलिक गाह्रै हुने भयो त।
2: कृषि क्षेत्रमा समान कामको समान जेलाको व्यवस्था कानूनमै भए पनि व्यवहारमा धेरै ठाउँमा महिला अझै विभेदको सामना गरिरहेका छन्। महिला र पुरुष दुवैको समान सहभागिता र सम्मानले मात्रै कृषि क्षेत्र बलियो बन्ने किसान चल्लिसरा बुढाको भनाइ छ।
6: हाम्रो विचारमा त पुरुष महिला हाम्रो उन्ति ठाउँ त हामी जान्दैनौँ, हाम्रो गाउँ हेर्नेगर गाउँ त पुरुष महिला एउटै किसानी छौँ। विशेष त अब भन्दैछ अब पुरुषले बुन जाने महिलाले घर धान्ने भने छियो भन्दैछ, अब त्यस्तो छैन, महिला पुरुष बराबरी हुनुपर्ने छ। अब कोही अब कर्मचारी छन्, कोही बेरोजगारी पनि, बेरोजगारीले आफ्नो धन्दा चलिया छन् अनि कर्मचारीले आफ्नो ममा चलिया छन्।
2: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्। तर उनीहरूको श्रमलाई उचित समान निर्णय प्रक्रियामा सहभागिता, सम्पत्ति माथिको अधिकार, कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्का सुनार, CIN रेडियो मुगु।

0: कर्णालीको कृषि महिलाको श्रममा उभिएको प्रश्न छ, तर उनीहरूको मेहनतलाई सम्मान अधिकार र अवसरले साथ दिन सकेको छैन। बिहानदेखि साँझसम्म खेतमा काम गर्छन्, त्यसपछि घरको सम्पूर्ण काम पनि महिलाहरूकै भागमा पर्छ, तर समाजको सोच भने धेरै परिवर्तन भएको छैन।
1: अहिले पनि कतिपय ठाउँमा किसान भनेको पुरूष हो, महिलाको काम घरभित्र, महिलाले बजार जानु हुँदैन जस्ता सोच जीवित छन्।
0: यस्तो सोच परिवर्तन र महिला किसानका लागि सहज वातावरण बनाउन स्थानीय सरकारको भूमिका के होला? महिला किसानको भनाई सुनौ।
2: मेरो नाम रिजा कुमारी थारू हो। हाम्रो लागि अब यहाँ लगाउन पनि दिए छैन, हाम्रो लागि यो त छुट्टै ठाउँ व्यवस्थित रूपमा बनाइदिए राम्रो हुन्थ्यो। एउटा हामी बरु भारै तिर्थ्यौँ दिन दैनिकी। अब हाम्रो लागि त भन्छौँ, हाम्रो लागि एउटा त्यो सरकारी लगाउनेको मन्डी जस्तै बनाइदिए राम्रो हुन्थ्यो। बरु हामी दैनिकी दिनकै बैठकी पनि तिर्छौँ, अलि राम्रो बनाइदिए। पानी पानी पर्यो भने फेरि दुःख हुन्छ, हामीलाई सम्मान गर्नु पर्यो महिलाहरूलाई, अनि महिलालाई पनि ऊ गर्नु पर्यो समान, अनि महिलालाई छुट्टै ऊ दिनुपर्छ।
3: मेरो नाम विष्णु साई ठकुरी। हामीलाई त अब तरकारी बेच्न कहिले यता सारा भन्छ, नगरपालिकाले कहिले उता सारा भन्छ। हामीलाई ठाउँ बनाइदिए, व्यवस्थित गराइदिएपछि बरु हल्का न्यूनतम रकम उठाएर त्यहाँको व्यवस्थापन गरेको अनुसार अब बरु रकम उठाएर ऊ गर्दा हामीलाई राम्रो हुन्थ्यो। अनि यत्रो मास छ, लगभग 300 जना छौँ हामी, 300 जना एक ठाउँ बनाइदियो भने हामीलाई राम्रो हुन्थ्यो, सुविधा हुन्थ्यो। अनि यस्तो पानीमा छ, अनि घाम छ, त्यही पनि रोडमा छौँ, सुरक्षा त अब कुरै छैन। अब हामीलाई एक ठाउँ दियोस्, अनि ठाउँ बनाइदियोस् अनि भन्ने लाग्छ हामीलाई। हामी 6 बजेबाट 9 बजेसम्म, अनि त्यसपछि त कुहिने हो। अब जति छ फेरि भोलि बिहान आउन दियोस् बेच्ने हो, नत्र नगरपालिका आयो भने फेरि डखेट्यो भने डगुर्ने हो। यस्तै हो अहिलेसम्म हामीलाई अब केही गर्ने कुरा छैन के नगरपालिकाले, अब उठो भन्ने मात्रै छ, हामी कहाँ जाने भन्ने मात्रै अन्ध्यौलमा छौँ। अब धेरैजना अब केही दिनसम्म कहीँ ठाउँ बनाउँछु भन्ने कुरा भयो, अहिले त अब केही छैन त्यस्तो हामीलाई राख्ने यता भन्ने केही छैन। दुःख त छ हामीलाई, यस्तो अब रोडमा छौँ, अनि कमसेकम नगरपालिकाले अलिकति व्यवस्थापन गरिदियो भने राम्रो होला भन्ने हो। अब नगरेपछि त अब के गर्ने, यस्तै दुःख छ सबै दिदी बहिनीलाई, यस्तै दुःख छ। त्यसलाई नियन्त्रण गर्नलाई त अब समाजमा अब अलिकति अब परिवर्तन गर्नलाई त अब सबै दिदी बहिनीहरू एकजुट भएर अब काम गर्नुपर्छ, अनि गाउँ समाजमा त्यही त भन्यो।
1: उहाँहरूको अनुभवले पनि महिला किसानलाई कृषि व्यवसाय गर्न केही कठिन भएको देखाउँछ। महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायमै छ।
0: महिला किसानलाई किसानकै रूपमा चिन्ने, जग्गामाथिको अधिकार सुनिश्चित गर्ने, कृषि तालिम, प्रविधि, ऋण र बजारमा समान पहुँच दिने हो भने कृषि उत्पादन मात्रै होइन ग्रामीण अर्थतन्त्र पनि बलियो बन्न सक्छ।
1: यसका लागि कस्तो व्यवस्था हुनुपर्छ? नीतिगत र व्यवहारिक सुधारका लागि के गर्ने? अब यस विषयलाई अझ गहिरोसँग बुझ्न हामीसँग हुनुहुन्छ व्यावसायिक महिला किसान। उहाँसँग हामीले महिला किसानमाथि हुने विभेद, अदृश्य हिंसा, बजार पहुँच सुधार्न सबैभन्दा प्रभावकारी उपायसँगै महिला किसानको निर्णय क्षमता बढाउन परिवारको भूमिका कस्तो हुनुपर्छ लगायतका विषयमा कुराकानी गरेका छौं।
4: नमस्कार, मेरो नाम चाहिँ अस्मिता थिङ, म शंकरपुर 8 मनेडाँडा महिला कृषक समूहको सचिव।
5: तपाईँ व्यवसायी किसान पनि हुनुहुन्छ, अहिले कति गरिरहनु भएको छ इस्कुस खेती?
4: अहिले चाहिँ हाम्रो महिला एकता समाजबाट दिएका हाम्रो टनेल र नगरपालिकाबाट दिनुभएको हाम्रो बजेटबाट हामीले 3 टनेल गरेर लगभग हाम्रो 4 टनेल छ। अनि त्यसमा हामीले
5: हाम्रो भन्नाले तपाईँको समूहको,
4: हजुर समूहको महिला,
5: तपाईँले व्यक्तिगत रूपमा चाहिँ व्यवसाय गर्नु भएको छ कि छैन?
4: छ, मेरो पनि व्यक्तिगत रूपमा टनेल 2 छ अहिले चाहिँ मेरो चाहिँ, अनि म अरू जस्तो कि बारीमा मकै कोदो त्यस्तोहरू पनि गर्छु।
5: बेच्ने पनि गर्नु भएको छ?
4: बेच्ने पनि, हजुर।
5: इस्कुस खेती चाहिँ कति छ?
4: इस्कुस खेती हाम्रो 2 रोपनी समथिङ त्यति छ,
5: 2 रोपनीमा गरिरहनु भएको छ,
4: हजुर।
5: कति कारोबार हुन्छ वार्षिक रूपमा, वर्षमा कतिको बेच्नुहुन्छ?
4: वर्षमा हामीले त्यस्तो नै 1-1.5 लाखसम्म
5: बेच्नुहुन्छ है,
4: हजुर।
5: कतिको सजिलो हुँदो रहेछ, जस्तो पुरुष किसानले पनि काम गरिरहेछ होइन, महिला किसानले पनि काम गरिरहनु भएको हुन्छ, पुरुषको तुलनामा महिला किसानलाई काम गर्न चाहिँ कतिको सजिलो, गाह्रो, अप्ठ्यारो के हुँदो रहेछ तपाईँको अनुभवमा?
4: महिला र पुरुषको दाजुभाइ हेर्नु पर्दाखेरि महिलालाई गाह्रो नै छ, किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ, त्यसमाथि बच्चादेखि लिएर घर व्यवहारदेखि हरेक गरिराख्नु पर्ने हुन्छ, त्यो माथि बारीको काम जस्तै कि पहिला पहिला हामीले त इस्कुस टिपेर तल साँखुतिर पुर्याउनु पर्ने थियो, साँखु बोकेर, अनि त्यो टाइममा चाहिँ महिलालाई मिस हुँदाखेरि पनि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेलामा प्याड पनि हुँदैन थियो, अनि प्याड नहुने कारण कपडा राखेर जाँदाखेरि यस्तो अप्ठ्यारो हुन्थ्यो कि म आफै स्वयंले हजुर स्वयंले नै भोगिहाल्छु छु, तर अहिले चाहिँ के मात्रामा सहज भएको छ, बाटो रोडमै आएको छ, त्यही भएर चाहिँ पहिलाको तुलनामा
5: अहिले अब भारी बोकेर जानु परेन, साँखु जानलाई त धेरै टाढा पर्छ त यहाँबाट,
4: हजुर त्यस्तै यहाँबाट इस्किस बोकेर त हामी एक घण्टा डेढ घण्टै लाग्छ, अब हिँडेर जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ समथिङ।
5: अनि त्यो इस्कुस बोकेर साँखुसम्म पुर्याउनु जाँदै गर्दाखेरि घरको काम चाहिँ कसले गर्ने?
4: घरको काम पनि हामी आफै नै गर्नुपर्ने हुन्छ, महिलाले नै हजुर बिहान उठ्ने, बाख्रालाई दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि बालबच्चाहरूलाई खाजा खाना दिने, त्यो गरेर जानुपर्ने हुन्छ कि बिहानै उठेर गएर साँखु पुगेपछि इस्कुस बेचेर आएपछि गर्नु पर्यो, जस अगाडि बाख्रा दिनुपर्ने कुखुरा दिनुपर्ने अगाडि नै दिएर चाहिँ हामी जुन इस्कुस लानुपर्ने त्यो चाहिँ साँखुसम्म टाइममै पुर्याउनु पर्ने हुन्छ।
5: त्यो चाहिँ खास के कारणले जस्तो घरको काम पनि गर्नु पर्यो, बारीको काम पनि गर्नुपर्नेछ, बजारसम्म पनि पुर्याउनु पर्नेछ, अनि घरमा भएका हुन्छ नि श्रीमान दाजुभाइहरूले चाहिँ कसरी सहयोग गर्नुहुन्थ्यो त्यस्तो बेलामा चाहिँ?
4: पहिला पहिला चाहिँ अहिलेको तुलनामा भन्दाखेरि पहिलाको तुलनामा चाहिँ अलिक गाह्रो नै भन्दाखेरि चाहिँ पुरुषहरू आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो, उनीहरूले
5: काम भन्नाले कस्तो
4: मतलब कि उहाँले एउटा जस कमाएर ल्याउनु पर्ने ठाउँ बाट कमाएर ल्याएपछि सिद्धि उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, भाँडा माझ्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो हुन्न, तर
5: कमाउने त तपाईँहरू पनि त कमाउने हुनुभयो नि त, अब इस्कुस बेचेर तरकारी बेचेर त्यो कमाउनेकै लागि जानुभयो भने त बजार होइन र
4: हजुर
5: हामी त्यस्तो चाहिँ किन भयो तपाईँहरूलाई चाहिँ दोहोरो भार केटा मान्छेलाई चाहिँ एउटै काम मात्रै गरे भइहाल्ने?
4: त्यो पुरुष र महिलामा विभेद अब विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा,
5: त्यो कारणले
4: पनि होला।
5: अब अहिले चाहिँ अलिक कस्तो छ?
4: अहिले पनि त्यति सजिलो चाहिँ छैन, तर केही मात्रामा चाहिँ अहिले पनि जस काम त सघाउनुहुन्छ तर केही मात्रामा मात्रै, अब उहाँहरू त पसल गएर भट्टीतिर गएर आनन्दले बस्नु सकिन्छ भने हामी महिलाहरू यो घरमा यो काम गर्नुपर्ने थियो, कपडा धुनुपर्ने थियो, अब
5: अहिले पनि त्यो क्रम जारी नै
4: छ, अहिले पनि केही मात्रामा जारी नै छ भन्नु पर्यो।
5: जस्तो के भयो भने चाहिँ अब सजिलो हुन्छ महिला किसानलाई काम गर्न व्यावसायिक रूपमा अघि बढ्नको लागि?
4: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ, जस पुरुष र महिलामा के भन्दाखेरि पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो, त्यही हो
5: महिला अगाडि बढ्नुपर्छ भन्दै गर्दाखेरि त अहिले अब धेरै माने राणाकै कुरा गर्दाखेरि धेरै महिलाहरू व्यावसायिक रूपमा खेती गरिरहनु भएको छ, अब उहाँहरूले घरको काम पनि गर्नु परेको छ अनि व्यावसायिक रूपमा खेती पनि यता खेतीपातीको काम पनि गर्नु पर्यो, बजारसम्म पनि पुर्याउनु पर्यो, झन् दोहोरो मार पर्या जस्तो दोहोरो भार पर्या जस्तो पनि लाग्दो रहेछ नि त, देखिँदो रहेछ, यसलाई चाहिँ कसरी घटाउने त त्यसो भए?
4: अब कतिपय पुरुषहरू त आफ्नै काममा गइराखेको हुन्छ, उहाँ त छैन, तर घरमा भएको पुरुषहरूले चाहिँ महिला नै सघाइदिनु पर्यो, अहिले मने डाँडामा अहिले हाम्रो इस्कुस डायट सेन्टर भइरहेछ, त्यहीमाथि हाम्रो कृषि टनेल पनि गरिरहेछ हामीले, तर त्यति सजिलो चाहिँ छैन, हामी त अब तरकारी नबिके पनि हामी गाउँ गाउँ डुलेर बिकाउनु पर्ने हुन्छ, अब यति बेच्न पायो भने यति हुन्छ भन्ने हुन्छ भने पुरुषहरूमा चाहिँ तिनीहरू गरिहाल्छ नि हे भन्ने जस्तो मोबाइल हेरेर बस्ने, अब घरदेखि यताउति घुम्न जाने, फुटबल भन्ने के भन्ने, तर हामी महिलाहरू चाहिँ घरमै अझैसम्म पनि फुत्किन पाएको छैन, जस घर धन्दा यताउति यता भाग्ने उता भाग्ने त्यतिमै
5: थप सहयोग घरको मान्छेले दियो भने अझै प्रगति गर्न सकिन्थ्यो है?
4: हजुर भयो त घरबाट सहयोग पुरुषले गरिदिनु भयो भने त हामी त महिलाहरू त अझै थप अगाडि बढ्न सक्थ्यौ, टाइम पनि हुन्थ्यो, जस हाम्रो महिलाहरू चाहिँ केही हदसम्म अगाडि बढ्न सक्थ्यो, पहिलाको तुलनामा चाहिँ अहिले चाहिँ अलि अगाडि नै बढ्नु भएको छ महिलाहरू
5: आफ्नै हिम्मतले आफ्नै
4: हजुर।
5: अब के गरिदिनुपर्छ स्थानीय सरकारले ताकि तपाईँहरूलाई अझै सजिलो हो?
4: स्थानीय सरकारले चेतनामूलक कार्यक्रमहरू ल्याउनु पर्यो, अनि हाम्रो दाजुभाइहरूमा चाहिँ के को विकास गर्नु पर्यो भन्दाखेरि महिला पुरुष एक हो, उसले गर्नुपर्ने काम मैले सघाइदिए अलि हामी दुईजनामै बाँडफाँड भयो भने हाम्रै दुईजनाको जीवनमा सहज हुन्थ्यो। एक रथले मात्रै एक पाङ्राले मात्रै रथ चल्दैन, दुईजनै मिल्यो भने जस्तो सुकै गाह्रो पनि सहज हुन्थ्यो।
5: अहिले त अब जस्तो घरको मान्छेहरूले पनि तपाईँहरूले पनि दुई पैसा कमाएर दिनुहुन्छ, घर खर्च चलाउनुहुन्छ, उहाँहरूसँग सबै कुरामा निर्भर पर्नु परेको छैन नि त, बुझ्नुभयो कि अलि के भन्नुहुन्छ यसमा चाहिँ? तिमीहरू पनि गर्न सक्ने रहेछौ, तिमीहरूले पनि यसरी गरिरहेछ, मलाई यसरी सबै सहयोग गरिरहेछ भन्ने कुरा बुझ्नुहुन्छ कि नै?
4: अहिले त बुझ्यो भन्नु, पहिला तुलनामा अहिले चाहिँ हाम्रो महिलाहरू चाहिँ आफै कमाउन थाल्नु भएको छ, प्रायले आफ्नो टनेलहरू प्रायको टनेल नै भइसक्यो, रक्सी पार्ने अथवा केही न केही गरेर कमाइराख्नु भएको छ, श्रीमानसँग चाहिँ त्यस्तो मागी राखिराख्नु पर्ने चाहिँ छैन। अब ठुलो ठुलो कामको लागि केही भए त हो, तर
5: तपाईँहरूले भन्नुहुन्न हामीले पनि यसरी गरिरहेछौ, तपाईँहरूले पनि यो काम चाहिँ सघाइदिनु भयो भने यसरी सजिलो हुन्छ भनेर भन्दा चाहिँ के भन्नुहुन्छ नि उहाँहरूले?
4: गर्नु त गरिराख्नु भएको छ, गर्नु राम्रो भन्नुहुन्छ, कुनै
5: मैले यो गर्छु मैले यसरी सघाउँछु चाहिँ भन्नुहुन्न त्यसो भए?
4: हजुर, तर सघाउँछु भन्दा नि त्यति मात्रमा चाहिँ हुँदैन, सघाउने चाहिँ केही हदसम्म चाहिँ सघाउनु भएको छ, अझै बुझ्दिए राम्रो हुन्छ,
5: धेरै बुझ्दिएदेखि
4: हजुर।
5: अनि तपाईँहरू त बुझ्दै बुझ्नुहुन्न यसरी सघाइदिनु न भन्दा चाहिँ के भन्नुहुन्छ नि?
4: हे म मोबाइल हेरे बेलामा डिस्टर्ब नगर, अहिले पछि गरिदिन्छु भन्नुहुन्छ, टाइम त्यत्तिकै जाने कि, अनि हाम्रो चाहिँ काम यता नि थाती हुने उता नि, अब भागदौडमै जस दिन गइरहेछ हाम्रो चाहिँ।
5: जस्तो अब घर छोडेर हिँड्दै गर्दा बाहिर निस्किँदा बजारसम्म पुग्दा अथवा खेतीपाती गर्नको लागि 10 जना मान्छेसँग भेट हुँदाखेरि उहाँहरूको प्रतिक्रिया चाहिँ के आउँछ? कहिले कहिले बजारबाट फर्किन ढिला होला, होइन अबेर होला, त्यस्तो बेलामा बुझ्नुहुन्छ कि किन ढिला गरिस् भन्नुहुन्छ कि के छ?
4: त्यस्तो बुझ्नु त हुन्छ के कामले यस्तो ढिलो भयो भनेर भन्नुहुन्छ, तर यो कामले भनेपछि अहिले त हाम्रो महिलाहरू सबैजना सँगै हिँड्ने ग्रुप भएपछि, अनि हामी एक्लै एक्लै त्यति हिँड्न पनि हिँड्दैन, प्राय साथीहरू कामकै कारणले हिँड्ने हुन्छ, त्यस्तोबाट घरबाट त्यस्तो चाहिँ अहिले चाहिँ छैन।
5: अघि निर्मला दिदीले भन्दै हुनुहुन्थ्यो कि बजारबाट हिजो भर्खरै मात्रै दुईजना 8 बजे राति आउँदाखेरि घर आएर फेरि खाना पकाउनु पर्यो अरे, घरमा श्रीमान हुनुहुन्छ
4: हजुर,
5: अनि आएर बजार जा बजारमा आफ्नो काम सक्का, अनि राति आएर खाना बनाएर फेरि उहाँहरूलाई खुवाउँदा त्यो त हत्ते जस्तो भयो, गाह्रो भइरहेछ भन्ने कुरा गर्दै हुन्छ कि, त्यस्तो अनुभव चाहिँ सके छैन यहाँ?
4: छ त्यो, किन भन्दाखेरि अहिले पुरुषहरू के भइरहेछ भन्दाखेरि टाइम त्यस्तै लस गरिरहनु भएको छ कि, अनि श्रीमतीलाई सघाउँछु भन्ने त्यति किन सोच नभएको जस्तो लाग्छ मलाई, त्यस्तो फिलिङ आउँछ, किन भन्दाखेरि अब गोलबेडा अहिले हाम्रो पाकिरहेछ टनेलमा, अब भाउ पनि अलिक थोरै नै छ, अब मान्छेहरू त लिन त एउटा दुइटा मात्रै आउँछ लिनलाई, उसको घरमा छ भनेर एउटा दुइटा लिन आउँछ, अरू त सबै त आउँदैन नि, अब त्यो हाम्रो आफ्नै सामान भएपछि बिकाउनु पर्यो, त्यो बिकाउनलाई त हामी त अहिले त हामी गाउँहरू डुल्नुपर्ने हुन्छ, गाउँ डुल्दाखेरि त आफ्नो काम पनि गर्नुपर्ने हुन्छ, प्लस घरको धन्दा पनि गर्नुपर्ने हुन्छ, त्यो पनि बिगाउनु पर्ने हुन्छ, अनि घरमा फर्किँदाखेरि पुरुषहरू पसलतिरै आफ्नै तालमा बिजी हुनुहुन्छ, तर उहाँहरूलाई खाना बनाउनु पर्छ बच्चालाई दिनुपर्छ भन्ने चाहिँ सोच छैन कि के हो, जस उहाँलाई
5: जिम्मेवारी बोध भएकै छैन,
4: जिम्मेवारी
5: अझै पनि तिमीहरूकै काम हो
4: हजुर,
5: तिमीहरूले नै गर्नुपर्छ भन्ने खालको अझै पनि छ?
4: अझै पनि छ, त्यस्तो उयो चाहिँ हटेकै चाहिँ छैन पुरै, तर केही हदसम्म चाहिँ अलिकति भए पनि परिवर्तन भएको छ, तर पुरै चाहिँ छैन, पुरुष र महिलामा अहिले पनि डिफेन्स त डिफेन्स नै छ भनौँ, त्यस्तो सहज चाहिँ भएको छैन महिलालाई।
5: अझै अघि पनि आइसक्यो हामीले कुरा गरिसक्यौँ
4: हजुर,
5: यदि घरका मान्छेले थप सहयोग गर्ने हो भने त व्यावसायिक रूपमा अझै उछाल्नै हुने रहेछ,
4: केही छैन गर्यो भने, मेहनत गर्यो भने हरेक चिज बिक्नेछ, कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन, तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो, हामी दुःख चाहिँ गरे
5: परिवर्तनको कुरा, यो त अहिलेदेखिको कुरा होइन नि त, म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनु भन्दा अगाडिदेखिको पनि कुरा होला होइन, कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन, यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ, के कारण होला जस्तो लाग्छ हजुरलाई?
4: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न, तिमी यो पढेर बस्छ, तिमी काम गर्नु पर्दैन भने
5: घरको काम नगर
4: नगर भन्ने उयो हो कि
5: बहिनीले गर्छ, अब सानो बहिनीलाई हराउने
4: बहिनीलाई हराउने त्यस्तो चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको। जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म दबिरहेको।
5: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि हुर्काउँछ बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो,
4: त्यो फरक नै पर्ने भयो। अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्यो।
5: तपाईले आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त?
4: मैले चाहिँ मेरो छोरालाई मेरो 7 वर्ष भयो, मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या मतलब गर्न पनि लाग्छु मैले
5: गर्न लाउनु
4: हजुर। मेरो चाहिँ एउटै छोरा भए पनि हरेक काम छोरी छोरा बराबर नै हुनुपर्छ।
5: अहिले नेपालमा धेरै महिला किसान हुन त सरकारी डेटा पनि आएको छ, नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्, ती मध्ये 70% चाहिँ किसान महिला छन् कि, महिला किसानले काम गरिरहेछन् तर उनीहरूको न परिचय छ महिला किसान भनेर, अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन, राहत लिने ठाउँमा पनि पुरुषै बढी छन्, सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ, काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ, यसलाई घटाउन चाहिँ के गर्ने?
4: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन, विभिन्न सिपमूलक तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो, महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन, महिलालाई नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ।
5: एउटा अब अन्तिम प्रश्न, अहिले सरकारले किसानको परिचय पत्र बाँडिरहेको छ नि त, यहाँले किसानको परिचय पत्र प्राप्त गर्नुभयो पाउनुभयो?
4: प्राप्त चाहिँ गरेको छैन, जस मेरो कृषिमा चाहिँ मेरो नाम दिएको छ,
5: नाम चाहिँ के कहाँनिर
4: जस नगरपालिकाबाट टिप्न आउनु भएको थियो
5: ए परिचय पत्रकै लागि भन्नुभयो
4: हजुर।
5: के गर्नुपर्ने रहेछ त्यसमा चाहिँ?
4: त्यसमा चाहिँ नाम अनि आफ्नो जग्गाहरू कति छ त्यो खुलाउनु पर्ने रहेछ, कति रोपनीमा जस खेती गरिरहनु भएको छ,
5: कहिले आउँछ कार्ड चाहिँ भन्नुभएको छ,
4: त्यो चाहिँ थाहा भएन,
5: आउँछ भन्ने थाहा छैन
4: छैन।
5: तपाईँ के भन्नुहुन्छ अन्तिममा महिला किसान जस्तै तपाईँहरू जस्तै एकदमै मेहनत गरेर काम गरिरहनु भएको छ छोटकरीमा?
4: म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि आफ्नो परिवारबाट महिलालाई सहयोग गरौँ, महिलाबाट नै परिवर्तन हुने, आफ्नो सन्तान पनि सन्तान राम्रो हुनको लागि आमा सक्षम हुनुपर्छ र आमा सक्षम महिला सक्षम भए पनि हाम्रो समाज पनि सक्षम हुन सक्छ, सबैजना एकजुट भएर चाहिँ काम गर्नुपर्छ अनि नयाँ सोच नयाँ विचार र सबै महिलाहरू चाहिँ एकजुट हुनुपर्छ।
1: महिला किसान अस्मिता खातीसँगको यो कुराकानीले पनि महिला किसानको समस्या क्षमता नभएर होइन अवसरको असमानता रहेको देखाउँछ। जब महिलाले जग्गामाथि अधिकार पाउँछन्, किसानको परिचय पाउँछन्, तालिम प्रविधि ऋण र बजारमा समान पहुँच पाउँछन्, तब उनीहरू केवल राम्रो किसान मात्र होइन।
6: अहिले बिहानको 7 बजे हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्। तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
9: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
8: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
9: आवश्यक कागजात,
8: सदस्यता परिचय पत्र,
9: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
8: र तोकिएको नवीकरण शुल्क।
9: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
8: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
9: सदस्य मृत्यु,
8: नगद राहत रु 20,000 रुपियाँ,
9: दुर्घटना स्वास्थ्य उपचार,
8: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
9: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
8: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
9: अपाङ्गता,
8: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
10: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
11: हावा हुरी चलेको बेला के गर्ने?
8: घरको झ्याल र ढोका बन्द गर्ने,
11: आगोका स्रोतहरू बन्द गर्ने,
8: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
11: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
8: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
11: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
8: हावा हुरी चलेको बेला के नगर्ने,
11: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
8: बिजुलीको तार लत्रिएको छ भने नछुने,
11: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
8: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
2: प्रकाश कचवाल,
1: राजेन्द्र कुमार कार्की,
2: कुमार कार्की,
1: अमृत सुनवार,
2: उत्तम पौडेल,
1: सन्ध्या सानु,
2: राम कुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको

0: सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 26 गते।
1: समय दिउँसो 1 बजे।
0: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
0: आयोजक राष्ट्रिय संगीत कर्मी संघ, जिल्ला कार्य समिति रामेछाप।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230, 9767625429।
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार।
2: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98472793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
7: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998, 0485430998।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
10: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
11: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475 95 4 66 98 6 92 65 99 8।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
4: हो र, होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
10: अहिले बिहानको 5 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: आर्थिक निमन्त्रणा
1: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
0: प्रकाश कटवाल,
1: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
1: अमृत सुनवार,
0: उत्तम पौडेल,
1: सन्ध्या सानु,
0: राम कुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याग भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात:
2: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
0: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
2: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230, 97-67-65-24-99। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्सले। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
9: क्या खतरा समाचार आइसक्यो?
10: बाफ्रे, अब चाहिँ के हुने हो?
11: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जल्दै नै लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214।
8: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको छ। यस अवधिमा सरकारले सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ, तर सञ्चालन लगायतका कतिपय विषयमा निराशजनक काम भएको विश्लेषण भएको छ। सरकार गठन भए लगत्तै चैत्र 13 बसेको मन्त्री परिषद बैठकले सरकार गठनपछिका 100 दिनमा गर्ने प्रतिबद्धता सहित शासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो। यो कार्यसूची अनुसार सरकारले केही काम गरेको छ भने कतिपय काम अधुरै देखिन्छ। प्रशासनिक सुधार, राजनीतिक नियुक्ति, डिजिटल सेवा, सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा प्रगति देखाए पनि शिक्षा, संविधान संशोधन, सार्वजनिक सेवा प्रणालीको पूर्ण डिजिटल रूपान्तरण र आर्थिक सुधारका धेरै प्रतिबद्धता भने अझै पूरा हुन सकेका छैनन्। यस अवधिमा उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन भएको छ भने संघीय मन्त्रालयको संख्या 22 18 झारिएको छ। यस्तै कर्मचारी सरुवा प्रणालीलाई पहिलो पटक पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको छ। यस्तै सरकारी गाडीको दुरूपयोग नियन्त्रण गर्दै 700 भन्दा बढ़ी गाड़ी फिर्ता लिइएको छ। सहकारी पीड़ितको बचत फिर्ता प्रक्रिया र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानलाई पनि सरकारले प्राथमिकता दिएको छ। संविधान संशोधनका लागि राष्ट्रिय सहमति निर्माण, कक्षा 5 परीक्षा प्रणाली हटाउने, शिक्षक सेवा व्यवस्थापन प्रदेशमा हस्तान्तरण गर्ने, सबै सरकारी सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने, नागरिक सेवा केन्द्र स्थापना गर्ने, डिजिटल हस्ताक्षरको व्यापक प्रयोग, सरकारी सेवा पूर्ण रूपमा पेपरलेस बनाउने तथा सरकारी प्रमाणपत्र अनलाइन उपलब्ध गराउने योजना भने पूरा हुन बाँकी छ। शिक्षा, आर्थिक विकास र संस्थागत सुधारका धेरै प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेका छैनन्। व्यथिति, भ्रष्टाचार, अनियमितता र विसंगति अन्त्य गर्ने प्रतिबद्धता जनाएको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरे पनि कतिपय ठाउँमा विधि र प्रक्रिया मिचिएको भन्दै आलोचना भइरहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा नागरिकले भोग्दै आएको समस्या समाधान गर्दै अर्थतन्त्र सुधार र विकास निर्माणको क्षेत्रमा सरकारले गति बढ़ाउन नसकेको विश्लेषकहरूको टिप्पणी छ। यस वर्ष शुरू भएपछि वैशाख 1 देखि 19 गतेसम्म विपज्जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2721 विपज्जन्य घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङका 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएका र ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढ़ी पहिरो, भारी वर्षा, डुंगा पल्टिएर वन डढ़िलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्रै विभिन्न 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परेर 1 जनाको मृत्यु भएको तथा 15 जना घाइते भएका छन्। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय पनि गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको, जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त हुनुभएको छ। मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ। यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई हिजै पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। त्यस अवसरमा मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढंगले विश्वविद्यालयको काम कार्यवाही गर्न निर्देशन दिनुभएको छ। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बक्यौता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई सात महिना अर्थात पुष्यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको मार्ग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा धेरै परीक्षण वा उपचारका लागि दबाव नदिन आग्रह गरेको छ। निजामती कर्मचारी अस्पतालको सेवा एकाइस सिंहदरबारभित्र सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा हिजोदेखि सेवा एकाइस सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाइस सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको व्यवस्थापन गर्न मन्त्रालयमा स्वास्थ्य सेवा एकाई राखिएको मन्त्रालयले जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले हिजोदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमल सिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरुङको सफाई, मरमत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले यही असार 29 गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको छ। विभागले एक सूचना मार्फत नयाँ प्रणाली मार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको जनाएको हो। साथै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको छ। उक्त सूचना अनुसार जिल्ला इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24-देखि 26 गतेसम्म 3 दिनसम्म बन्द हुनेछ। त्यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राहदानी सेवा नियमित रूपमा सुचारू हुने बेहोरा विभागले जानकारी गराएको छ।
सर्वोच्च अदालतले राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई प्रयोग गरिने सम्माननीय र माननीय जस्ता विशेषण र सम्बोधनहरू हटाउन माग गर्दै दिएको रिट दर्ता गर्न आदेश दिएको छ। सर्वोच्च प्रशासनले अधियुक्त कुमार थपलियाले दिएको निवेदन दरपीठ गरेको थियो। सो उपर दिएको निवेदनमाथि सुनवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको हो। अधियुक्त थपलियाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाई दिएको निवेदन सर्वोच्च प्रशासनले दरपीट गरेको थियो। अधियुक्त थपलियाले आफ्नो निवेदनमा नेपालको संविधान र कानूनको स्पष्ट अख्तियारी बिना नै सम्माननीय र माननीय जस्ता विभेदकारी र वर्ग विभाजनकारी शब्दहरू सरकारी कामकाज पत्रचार र राजपत्रमा प्रयोग भइरहेको दावी गरेका थिए। गणतन्त्र कोरियामा दक्ष कामदारका रूपमा जानका लागि लामो समयदेखि रोकिएको E7 भिसा प्रक्रिया शुरू भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै रोकिएको प्रक्रियालाई अगाडि बढ़ाउन निर्देशन दिएको हो। गत असार 15 गते श्रम मन्त्रीले मन्त्रीस्तरीय निर्णय मार्फत E7 भिसा

0: घिमिरेले सरकारले प्रचलित ऐन कानून नियम अदालतको आदेश र कार्यविधि अनुसार नै यो प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको जानकारी दिनुभएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै किसिम विश्राम विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: ए केटा लेइस त भगवानको मूर्ति नछैकन अलग राखि है के
1: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने कछोरा मसँगै तपाईँ छैन हुँदैन र
2: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
4: हजुरको रेडियो 102.1 MHz
5: मिश्रामबासी हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार सिन्धुलीको मरिन गाउँपालिका पाँचमा स्थानीय नागरिकहरूको आधारभूत सेवा सरसफाई तथा विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मोटर पाइप स्ट्रेचर तथा डस्टबिन वितरण गरिएको छ। मरिन पाँचका वडा अध्यक्ष दीपक माझीको अध्यक्षतामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मोटर पाइप स्ट्रेचर तथा डस्टबिन वितरण गरिएको मोटर तथा पाइपले खानेपानी र सिंचाई व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै गरी स्ट्रेचरले आकस्मिक स्वास्थ्य सेवा तथा विपदका समयमा बिरामी र घाइतेको सुरक्षित उद्धारमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिएको छ भने डस्टबिन वितरण मार्फत समुदायमा सरसफाईको संस्कृतिलाई प्रवर्धन गर्दै फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मरिन गाउँपालिकाले जानकारी दिएको छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्दा सैनिक नगरपालिका साथ साङबागेतडाबाट कर्णाली नदीमा खसिएको मिनी बसमा रहेका पाँचजना कसैलाई खदवाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सिर्जना खड्का मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका हुन्। सिर्जना कालीकोटको रासकोट नगरपालिका 2 खड्का गाउँकी तथा मेखे र जोखे तिरुवा कालीकोटको पचाल झरना गाउँपालिका 1 बासिन्दा छन्। दुर्घटनामा ज्यान गुमाएका जोखेको सब आफन्तले शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायक उपरीक्षक श्रवण कुमार विकका अनुसार अरू 4 जना सहित गाड़ीको खोजी भइरहेको छ। शनाखत भएका 5 जना बाहेक अरू यात्रु थिए वा थिएनन् भन्ने अझै खुलेको छैन। नेपाल प्रहरीले 1,48,00,000 बढ़ीको अवैध अभौतिक मुद्रा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा 1 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी 5 25 वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी परीक्षक पवन कुमार भट्टराईले पक्राउ प्रजापतिले हालसम्म रू 1,48,76,527.46 बराबरको अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभएको छ। पक्राउ प्रजापतिको विभिन्न डिजिटल खातामा 7,485 अमेरिकी डलर मौजात रहेको फेला परेको प्रवक्ता भट्टराईले जानकारी दिनुभएको छ। पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका 2 जना प्रतिवादीलाई शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुविवाह मुद्दामा दोषी ठहर भएका नरेश राम विक र पुनः चलन सम्बन्धी मुद्दामा दोषी ठहर भएकी कौशिला चन्दलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक टेक बहादुर रावतका अनुसार विकलाई विक्रमसम्म 2082 असार 20 गते अदालतको फैसलाले 1 वर्ष 3 महिना कैद र ₹15,000 जरिवाना तोकेको थियो। त्यसै गरी चन्दलाई विक्रमसम्म 2079 मंगिर 16 गतेको फैसला अनुसार ₹5,000 जरिवाना हुने फैसला भएको थियो। पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायक उपरीक्षक रावतले जानकारी दिनुभएको छ। अछाममा चोटाङ लागेर चारजना घाइते भएका छन्। पञ्चदेवल विनायक नगरपालिका आठको गनिओलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चारजना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब परीक्षक ओम प्रकाश खनालले घाइते चारजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार जयसरा मिजार, कर्ण मिजार, सेरे मिजार र मना कस्तेरा मिजारको अस्पतालमा उपचार भइरहेको छ। उनीहरू बाहेक अन्य चारजना पनि चट्याङ लागेर सामान्य घाइते भएका छन्। उनीहरू भनेको घरमै छन्। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रुबस भीरमा खस्दा कम्तीमा 40 जनाको ज्यान गएको छ। दुर्घटनामा 8 जना घाइते भएका छन्। हिजो क्वेटाबाट पेशावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दानासार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ। तीव्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुङ्गै ढुङ्गा भएको भीरमा खसेको प्रारम्भिक अनुमान छ। घटनास्थल बलुचिस्तान र खैबर पाख्तुनखवा प्रान्तको सीमावर्ती दुर्गम पहाड़ी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाई भएको थियो। घाइतेको उपचार भइरहेको छ। संयुक्त राष्ट्रसंघ विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठनले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ। डब्ल्यूएमओको मासिक विश्व मौसमी जलवायु अध्यावधिका अनुसार एल निनो अवस्था अहिले नै शुरू भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्नुहुने भएको छ। नयाँ दिल्लीले क्षेत्रीय रणनीतिक सम्बन्धलाई मजबूत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ। आउँदो बुधबार अर्थात जुलाई 8 देखि 11 तारीकसम्म हुने यो भ्रमण मोदीको गएको वर्ष मार्चमा मौरिसस र गएको महिना सिसेल्सको भ्रमणपछि हुन लागेको भारतको विदेश मन्त्रालयले यसलाई एक्ट इस्ट नीति अन्तर्गत पूर्वी समुद्री क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको रूपमा विश्लेषण गरेको छ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा निकै प्रतिस्पर्धात्मक खेलमा केप भर्डेलाई हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम सरमा प्रवेश गरेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको नकआउट खेलमा केप भर्डे अर्जेन्टिनासँग 3-2 गोलले पराजित भयो। खेलको निर्धारित समय 1-1 बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनु भएको थियो। तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भर्डेले बराबरी गोल फर्काए। उसका रायान मेन्डेसको पासमा डेरोए डुआर्टेले गोल गर्नुभयो। त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जित निकाल्दै अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्थान बनाएको। खेलको 92 मिनटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनु भयो। त्यसको केही बेरमै 103 मिनटमा सिडनी लोपेज काब्रालले गोल गर्दै केप भर्डेलाई 2-2 बराबरीमा पुर्याउनु भयो। तर 111 मिनटमा केप भर्डका डिनेको उपहार गोलमा अर्जेन्टिनाले 3-2 अग्रता लियो। लियोनल मेस्सीले प्रहार गरेको कर्नरमा क्रिस्टियन रोमेरोले हेडिङ प्रहार गर्दा डिनेलाई लागेर गोल हुन पुगेको थियो। पहिलो पटक विश्वकपमा सहभागिता जनाएको केप भर्डेले विश्व विजेता अर्जेन्टिनासँग उत्कृष्ट प्रतिस्पर्धा गर्यो। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: горбаную нукулаги рот, семент, джоста пата, тайны, кабателя у него ла, перью мантали матестура в радюрку посельте каула батит.
1: Кака, тимла этини тачайна, аба хамрэй мантали ма дипзоти ардвар энд сапплайерс хулиани кака.
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
4: हुर्केकै गिरिराज चल्ला 150मा
5: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
5: विराज किसानको साथी
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
5: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
7: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छारसूत्र विधिद्वारा उपचार गर्दै आएको छ
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
8: सम्पर्क नम्बर 048-540-143 98-63-023-422
9: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुर्कुटमा
10: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
9: साथै कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
10: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844-20-596-0-4750-453
9: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुर्कोट सिन्धुली
8: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
7: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
8: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
8: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
7: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
8: माटोको उर्वरा शक्तिमा सुधार सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
8: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
8: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
7: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
8: मिति 2083 साल असार 28 गते आइतबार।
7: समय बिहान 10 बजेदेखि।
8: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
8: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
7: आवश्यक कागजात,
8: सदस्यता परिचय पत्र,
7: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
8: र तोकिएको नवीकरण शुल्क।
7: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
8: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
7: सदस्य मृत्यु,
8: नगद राहत रु 20,000 रुपियाँ।
7: दुर्घटना, स्वास्थ्य, उपचार,
8: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
7: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
8: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
7: अपाङ्गता,
8: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
11: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यानी दाँत दुखेर मर्न लागे म, हेर्दै त मेरो दाँतमा के भन्छ
2: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो?
1: ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
3: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
4: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
3: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
3: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
3: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
3: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
4: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: के तपाई दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
9: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
8: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
9: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
8: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
9: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
8: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
8: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
8: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशेलको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ। तपाईँ यो समय उकाले उराली लेखबेचै गर्दै साथै भन्ज्याङ चौतारी गर्दै घरमा बसेर पनि हामीलाई सुन्दै हुनुहुन्छ होला। आज शनिबारको व्यवसाय पक्कै स्कूल जाने भाइ बहिनीहरू पनि घरमा बसेर हामीलाई सुनिराख्नु भएको छ होला भन्ने लागेको छ। तपाईँले आज चाहिँ आफूलाई मनपर्ने साथसाथै तपाईँले उकाली उराली लेखबेचै गर्दै भन्ज्याङ चौतारी गरिरहँदाखेरि गुनगुनाउनु भएका ती मिठा रमाइला

रमाइला रमाइला लोकगीतको साथमा हामी तपाईँकै आवाजमा गीत सुन्छौं। तपाईँले हामीलाई 0840 40 0026 सहभागिता जनाउन सक्नुहुन्छ। साथै तपाईँले हामीलाई फेसबुक लाइभ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याफ्तामा कुश एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ के लाग्छ सल्लाह सुझाव पनि तपाईँले दिन सक्नुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। साथै तपाईँले कमेन्ट पठाएर पनि कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ। आजको बसाई पक्कै रमाइलो हुनेछ। तपाईँसँग रम्दै रमाउँदै त्यो एक घण्टाको समय बित्नेछ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। कार्यक्रम लोकोशैली साताको साथै दिन आउँछ तर फरक बार फरक प्रस्तुति रहन्छ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो एउटा गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

काती बसौ माइता जय गर संग मेला पा जो बंदा सिल।

0: कार्यक्रम को शुरूआत में राख्य यो एकदम मीठा अनि रमाइलो सारको गीत बाट कार्यक्रमको कोसेलीको शुरूआत भइसकेको छ। अब पनि पालो तपाईँको भएको छ, तपाईँकै आवाजमा आजको व्यवसायमा मेठ रमाइला लोकगीत सुन्ने दिन्छ। 0840 40 00 26 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हजुर नमस्कार, गुड मर्निङ डाक्टर साफुल दाजुजीहरू। धेरै दिन टिका आरामै छन्, ट्रेनिङ रिसिभहरू गरिरहेको छ सर्कोमा नाति कस्तो भइरहेको छ।
0: मेरो खबर एकदम ठिकठाक छ, समग्रमा सबै ठिक ठिकै छ भन्नुपर्छ। अब असारको महिना यस्तै छ, घाम लागेको छ, पानी परेको छैन, होइन अब पानी पर्छ यसो छिटफुट मात्रै वर्षा हुन्छ, त्यसपछि पानी परेको छैन, यस्तै यस्तै छ भन्नुपर्छ है। त हजुरको शुभ नाम भन्नुहोस् न।
1: मेरो शुभ नाम त प्रभावी सिंह भन्नुभयो दिदीहरू, धेरै समय पछि कार्यक्रममा उपस्थित भएको छु भन्नुभयो दिदीहरू।
0: ल, यति लामो समय कता हराउनु भएको थियो त अनि हाम्रो चक्रजी?
1: ए, म त हराएको छैन दिदीहरू, र अब यसले छोटा साथीले पनि पालो दिनुपर्छ भन्ने कार्यकै कारणले गर्दा कार्यक्रममा सहभागी हुन पाइएन। आज ट्युसन गाडको विषय भएर अब रिजर्भ मिलाएर हजुर फेरि रेडी मिलाएर म पनि अब घरभन्दा बाहिरै रहेर परदेशीमै रहेर पनि अब रेडियोलाई त अब सधैँ सम्झान नगरी हुन्छ। अब कार्यक्रम अब सल्लाह फेरि असमले राख्नु नपर्यो भने अब यो रेडियोबाट प्रसारण भइरहेको छ 18 वर्ष लाग्ने अब साउनको महिना। ए, म त हराएको छैन दिदीहरू, र अब यसले छोटा साथीले पनि पालो दिनुपर्छ भन्ने कार्यकै कारणले गर्दा कार्यक्रममा सहभागी हुन पाइएन। आज ट्युसन गाडको विषय

भाई

0: नमस्कार नमस्कार नमस्कार दिदी, मिठो माया मिठो सम्झना थाए।
1: नमस्कार नमस्कार, यहाँलाई पनि मेरो तर्फबाट मिठो माया मिठो सम्झनाको साथमा कार्यक्रममा आउनुभयो, तर मैले चिन्न सकिनँ।
0: म सुश्री दिवसले काठमाडौँबाट।
1: ओहो, यो कति वर्ष पछिको आगमन हो स्वीकृतिजी?
0: वर्ष भन्न मिल्दैछ, यो महिना चाहिँ भन्नुपर्छ है। सम्झना धेरै गरिरहेको छु, केही समय भएको थियो कार्यक्रममा उपस्थित नभएको, आज केही समय निकालेर चाहिँ हजुरहरूमा उपस्थित भएको छु।
1: एउटा यो मिठो आवाजको साथमा आइदिनु भयो, मिठो गीत पनि गाइसक्नु भएको छ, तर मैले आवाजबाट चिन्नुपर्ने, मलाई त धेरै वर्षपछि 12 वर्षपछि खुला फर्किन्छ भने जस्तो 12 वर्षपछि हाम्रो स्वीकृति चाहिँ आउनु भएछ पो भनेर। अब स्वीकृति हो म भन्दाखेरि त
0: हजुर हजुर 12 वर्ष भन्न त मिल्दैन दिजु, अब 12 महिना पनि भएन,
1: 12 दिन त कट्यो नि त,
0: 12 दिन चाहिँ कट्यो,
1: 12 हप्ता पनि कटेको छ।
0: हजुर हजुर 12 हप्ता पनि घट्यो।
1: ल, 12 वर्ष पुगेन, महिना पुगेन होला, वर्ष पुगेन होला, तर 12 दिन र 12 हप्ता र 12 मिनट पनि कटेको छ, 12 समय पनि घट्यो, सबै घट्यो, लगभग वर्ष मात्र घटेन।
0: हजुर दिदी, 12 वर्ष कटिन्छ भने पनि सम्झना मनैभरि छ दिदी, हजुरहरूलाई माया मारेर म कहीँ जान सक्दिनँ होइन, सम्झना गरिरहेको छु। कार्यक्रमहरू समयले देशसम्म सुनेर उपस्थित हुन मात्र नसकेको हो।
1: ल ठिक छ, अब यहाँले सुन्नुहुन्छ, अब सहभागिता मात्र नजनाएको हो भन्नुहुन्छ, मैले पूर्ण विश्वास गरेँ है त त्यसो भए। ल अब हाम्रो स्वीकृति जस्तो मान्छेले चाहिँ अब मलाई विश्वास दिलाएपछि मैले विश्वास नगर्ने त कुरै भएन नि
0: पनि दिदु।
1: अब यो मिठो यो आवाज छ, नामै स्वीकृति, साथै चक्लेट जस्तै मिठो गुली हुनुहुन्छ होला
0: होइन, त्यसो त भन्न मिल्दैन, पनि आफ्नै हेर्ने हेराइ हो, नजर हो, अनि सुन्ने कानमा भर
1: पर्छ,
0: अरू त केही नै भनौँ र, अब केही पनि बोलिनँ यस विषयमा चाहिँ।
1: त्यसो भए मैले राम्रो देख्ने आँखा अनि चक्लेट जस्तै खाँदा नि गुलियो हुने चाहिँ स्वाद, त्यो चाहिँ परिवर्तन गरेर आउनु पर्ने भयो स्वीकृतिजीलाई भेट्न।
0: कसरी दिदु कसरी?
1: अब परिवर्तन गर्न मिल्ला नि त, के त मेरो आँखाले नराम्रो, मेरो दृष्टिले नराम्रो देखेको छ भने त्योभन्दा राम्रो देख्ने दृष्टि परिवर्तन गर्न मिल्ला नि त,
0: पक्कै पनि मिल्छ होला दिदु
1: है, के मेरो मनलाई नै परिवर्तन गरिदिउँ?
0: होइन, त्यसरी म नै त परिवर्तन नगर्नु
1: होला दिदु। ल ठिक छ, न अहिले म बोलेको भन्दा न फरक पो हुन्छ, मन परिवर्तन गर्ने बित्तिकै के थाहा होइन,
0: खोइ त्यो त राम्रै जानु नि, मैले जानिनँ दिजु,
1: मैले जाने त्यही भएर भने है त स्वीकृति।
0: हजुर हजुर।
1: ल अनि के छ, तपाईँलाई सन्चै आरामै हुनुहुन्छ, साँच्चै धेरै पछि कुरा भयो, अनि पक्कै सन्चै नै हुनुहुन्थ्यो होला यतिका दिनसम्म भन्ने आशा गरे।
0: अहिलेसम्म हजुरको माया र आशीर्वादले म सकुशल छु दिजु, हजुरहरूलाई के कस्तो बरु जानकारी गराउनु।
1: ल हामी पनि यता रेडियो परिवार सबैजना सन्चै आरामै छौ, म मात्रै होइन सबैजना, अब यता हाम्रो श्रीजाजी बाहिर म पनि सन्चै छु है भनिदिनुहोस् भन्दै हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ।
0: ल धेरै धेरै सम्झना छ भनिदिनु होला रेडियो परिवार सम्पूर्ण हाम्रो दाई दिदीहरूलाई चाहिँ धेरै सम्झना गरिरहेको छ भनेर सुनाइदिनु होला।
1: ल अब न अहिले यति बेला नहुने साथीहरूलाई सुनाउला, हाम्रो श्रीजीले चाहिँ मैले पनि धेरै सम्झेको छ है, धेरै पछि आउनु भएको छ भनिदिनुहोस् भन्दै हुनुहुन्छ।
0: ल धन्यवाद छ।
1: ल ठिक छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ, खानपिन भयो कि बाँकी छ?
0: मेरो बाँकी छ दिजु, हजुर
1: मेरो भइसकेको छ। आज शनिबार कसरी दिन बित्छ हाम्रो स्वीकृतिजीको?
0: खासै कतै गइँदैन दिदु, अब यसै रेडियोहरू सुनि बस्ने त्यस्तै भन्नुपर्छ।
1: ल ठिक छ, एकदम धेरै हाँस्नुहुन्छ, यो हाँसो पनि मिठो अनि रमाइलो लाग्छ, सँगै भए झन् सँगै बसेर सँगसँगै हाँस्नुहुन्थ्यो है।
0: ठिकै छ दिदु, त भए पनि नजिकै भएको आवाज गर्नुहोला, कुनै दिन नजिकै बसेर पनि हाँसौँला, रमाइलो गरौँला, छैन होइन जिन्दगानी।
1: ल ठिक छ, म त्यही आवाज गर्दै बस्दै गर्छु, यो आवाज सधैँभरि कानमा गुन्जीमान बनाइराख्छु। फेरि पनि गीत गाउनुहुन्छ कि यतिमै गीत गर्नुहुन्छ?
0: है रुखाने साथीलाई पनि तर दिनुपर्ने हुन्छ हुन्छ मैले कुरा पनि अलिकति लामै भयो मेरो त्यसको लागि आइन्छु फेरि
1: बाह्र वर्षपछि आउनुभयो नि त त्यही भएर कुरा भयो स्वीकृतिदी केही छैन बाह्र वर्षपछि आउनुभयो त्यही भएर कुरा भए छैन ठिक छ ल ठिक छ रमाइलो मिठो कुराकानी भयो साथसाथै धेरैपछि तपाईँको यो आवाज सुन्न पाएँ खुसी लागेको छ मलाई पनि अब यहाँको समय मिल्छ भने आउनुहोला सहभागिता जनाउनुहोला नभए त पनि हामीलाई सुनेर साथ दिनुहोला भन्दै हामी अहिलेको लागि छुटाउँ त
0: नमस्कार
1: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो स्वीकृति बस्नेतजी उहाँले मिठो अनि रमाइलो गीत गाएर कार्यक्रमबाट छुट्नु भयो साथसाथै रमाइलो मिठो कुराकानी पनि भयो कि उहाँ धेरै समयपछि कार्यक्रममा सहभागिता हुनुभएको थियो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ साथसाथै तपाईँकै आवाजमा पनि हामीले मिठा रमाइला मञ्चने लोकगीतहरू सुन्छौं कार्यक्रम लोकोशैलीको बसाइमा छौं हामी हरेक दिन आउँछौं ठिक 10 बजेदेखि 11 बजेसम्म 1 घण्टा तपाईँलाई भरपूर मनोरञ्जन दिने उद्देश्यको साथ आउने गर्छौ यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो
1: नमस्कार हजुर स्वागत गरे कहाँदेखि को बोल्दै हुनुहुन्छ एकदम अल्छी पारामा आउनुभयो
2: म यताबाट तपाईँकै साथी
1: यताबाट भन्नुभयो कुन ठाउँदेखि भन्दैनोस् न
2: सिन्धुलीबाट
1: सिन्धुलीबाट आवाज चाहिँ चिने जस्तो लाग्यो नाम भन्नुहोस् त
2: नाम तपाईँ चिनेकै मान्छे हो भन्नुपर्छ है
1: मैले चिन्न त चिने तर मलाई यति बेला ठ्याक्कै नाम आएन त्यही भएर मैले हजुरको शुभ नाम सोधेँ नि त
2: अनिता
1: हजुरलाई के छ खबर सुनाउनुहोस्
2: ठिक छ अनि तपाईँको के छ त्यताको रामेछाप
1: भलो गायत रामेछापतिर एकदम ठिक छ भन्दै थिएँ अनिताजीको टेलिफोन कटेको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु उहाँको आवाजमा हामीले गीत सुन्न सकेनौं यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ नै लागौं कि जस्तो लाग्दैछ कार्यक्रममा अर्को रमाइलो मिठो असारको गीत बज्छ त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं विश्राम पछि फेरि आउँछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
2: प्रकाश कचवाल,
1: राजेन्द्र कुमार कार्की,
2: कुमार कार्की,
1: अमृत सुनवार,
2: उत्तम पौडेल,
1: सन्ध्या सानु,
2: राम कुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
2: कार्यक्रम हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
2: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
3: मिति 2083 साल असार 28 गते आइतबार।
2: समय बिहान 10 बजेदेखि।
3: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त।
7: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
9: कति रे 98540 अनि
7: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
9: 048-540-239
10: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं।
9: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुस् न है।
10: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
7: पोषक दाना कुखुराले पनि मज्जाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
11: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
12: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई।
13: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
11: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44
13: 98-40-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
14: के गर्नु, सबै गाउँका ठिकाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु। हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
15: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
15: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
16: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको, आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
17: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
18: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-87-20-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।

0: कार्यक्रमलाई सेटिङमा राखिएको मिठो गीत गीत बच्चे हामी छोटो व्यवसाय विश्रामतर्फ पनि गएका थियौं। विश्राम बसी फेरि आइसकेका छौं। आजको व्यवसाय पक्कै पनि तपाईँसँग रहेर सहयात्रा गर्दै साथसाथै तपाईँकै आवाजमा मेठा र माइला बस्ने लोकगीतहरू सुनिरहेका छौं। त्यसको लागि तपाईँले 0440 40 0026 मा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुरा गर्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पालो तपाईँको रहेको छ। हामीलाई धेरै साथीले फेसबुक लाइभबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, धेरै साथीको कमेन्ट प्राप्त छन्। हामी तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा स्थान दिनेछौ। यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ, हुनुहुन्छ साथी। यति बेलाको बसाईमा हामीलाई कमेन्ट प्राप्त भएको छ मिलन घायल मोटोजी, उहाँ लेख्नुहुन्छ, नमस्ते दिदी, के छ सन्चै आरामै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु है यता दुहाको तारबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी आशा विश्वकर्माजीले पनि लेख्नु भएको छ, दिदी नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ, म नै कार्यक्रम सुन्दैछु है यता सिन्धुलीको धुरा बजारबाट आशा विश्वकर्मा हो, अब बज्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। त्यसै गरी अप्सरा खड्काजी पनि लेख्नुहुन्छ, हेलो दर्शन नमस्ते है, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, रामेछापको नामाडीबाट, हाल चाहिँ काठमाडौँबाट, अब बज्ने गीत सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ। मेनुका तामाङजीले पनि नमस्ते है दिदी, के छ खबर, सन्चै आरामै हुनुहुन्छ, म यता सुनकुवासबाट चैनपुर पाँचबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मिडिया प्रेमी भाइ अनि साथीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु सालुबाट भन्नुभएको छ, हाल चाहिँ काठमाडौँबाट, अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्दै हुनुहुन्छ। विनोदजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार, हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: म सिन्धुली बिटीजरबाट लीला मगर।
0: लीला भन्नुभयो
1: हजुर,
0: के छ हाम्रो लीलाजीको खबर?
1: एकदम छ,
0: ठिक छ भन्नुभयो
1: हजुर।
0: ल के छ तपाईँको खबर, पहिलोचोटि कुराकानी हो कि तपाईँ र मेरो योभन्दा अगाडि भइसकेको छ भेटघाट?
1: होइन, पहिलोचोटि
0: पहिलोचोटि योभन्दा अगाडि चाहिँ किन रेडियो नै नसुन्नु भएको कि फोन नलागेको हो कि?
1: फोन लाग्दैन थियो अनि त्यही भएर।
0: आज चाहिँ कसरी लाग्यो त फेरि?
1: हिजो बहिनीले गरेको थियो अनि त्यही भएर।
0: हिजो बहिनीले गर्नुभयो, आज दिदीको फोन लाग्यो?
1: जानुका मगरले गरेका थियो अनि।
0: ल ठिक छ, उहाँले फोन गरेपछि यहाँको पनि पक्कै फोन लाग्यो, ठिक छ। अनि खास के गर्नुहुन्छ हाम्रो लीला चाहिँ?
1: घाँस काट्ने, गाई बाख्रा, त्यस्तै हो
0: त्यस्तै हो। पढ्ने काम सघाउनु भएको हो कि?
1: सकेको
0: सकेको। कति पढेर सघाउनु भयो?
1: दस।
0: दसबाट पढाइसक्यो? त्योभन्दा माथि नजाने किन, जानु मन लागेन किन, के कारणले चाहिँ तपाईँलाई त्यो एसएलसी भन्दा माथि पढ्नु मन लागेन? होला नि त, एउटा कारण होला कि म पढ्दिनँ भन्ने लागेको कि म घाँसै काट्छु, घाँसै काट्न सजिलो लाग्छ भन्नुभयो कि?
1: हजुर,
0: घाँसै काट्न सजिलो लागेर छोड्नु भएको हो?
1: हजुर।
0: पढ्न चाहिँ त्यस्तो धेरै गाह्रो लाग्यो?
1: हजुर।
0: तपाईँलाई सबैभन्दा मनपर्ने विषय चाहिँ कुन थियो एसएलसीसम्म पढ्दाखेरि?
1: इङ्ग्लिस।
0: इङ्ग्लिस, अनि इङ्ग्लिसमा मनपर्ने मान्छेले अनि एसएलसी भन्दा पछि चाहिँ अब आर्थिक रूपले हो कि अन्य व्यवहारिक रूपले हो कि अब मनैदेखि पढ्न मन नलागेर चाहिँ छोड्नु भयो त?
1: हजुर
0: हजुर भन्नुहुन्छ, ठिक छ। लीला खानपिन भयो कि बाँकी छ?
1: भइसक्यो दिदी हजुरको भयो कि बाँकी छ?
0: मेरो भइसकेको छ। अब यहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ होला, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ, पहिलोचोटि पूरा भयो। यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत गर्दै हामी चाहिँ गीत सुन्नेतर्फ लाग्छौँ। अब पहिलोचोटि गीत फोन लागेको छ हाम्रो लीलाजीको, पहिलोचोटि गीत गाउनु पर्ने भयो। हजुरलाई सुनाउनुहोस् न लोकगीत।
1: मन्दिर देउतालाई लाखौं लाखमा रोजा छु एउटालाई, दर्शनको आकाश जुनकै हो, मैले बाचाको सबै खाइसक्यो, जुनी जुनी माताको। यति नै भन्नुपर्छ दिदी,
0: यति मात्र गीत गाउनु भयो। ल ठिक छ, गीत गाउने प्रयास गर्नुभएको छ, आउनुभयो, सहभागिता भइदिनु भयो। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, कार्यक्रम सुन्दै गर्नुहोस्। अहिलेको लागि छोटोमा आइ त
1: नमस्ते।
0: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो लीला मगरजी, दसैँमेलीको बिरिजुरबाट हुनुहुन्थ्यो। बिरिजुरको धेरै साथीहरूले हामीलाई माया गर्नुहुन्छ, बिरिजुरतिरको धेरै साथीको फोन लाग्छ, हरेक दिन आउनुहुन्छ, खुसी पनि लाग्छ है पक्कै पनि। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै पालो तपाईँको रहेको छ। तपाईँले पनि आफूलाई मनपर्ने मिठो लोकगीत गाउन सक्नुहुन्छ आजको कार्यक्रममा। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा स्वागत गर्छु। हेलो
2: दिदी नमस्कार।
0: नमस्कार हजुर, यो आवाज कतादेखि होला, कुन ठाउँदेखि होला? बितिजोरबाट हुनुहुन्छ शर्मिलाजी, के छ आज धेरै हाम्रो बितिजोरतिरको साथीहरूको फोन लाग्दैछ।
2: मेरो खबर ठिकै छ, अनि दिदी लगायत रामेछापतिरको के छ?
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ, घाम लागेको छ मजाले, रमाइलो गमाइलो यस्तै यस्तै छ भन्नुपर्छ है। शर्मिला चाहिँ खानपिन खानुभयो कि बाँकी नै छ?
2: मेरो खाना भइसक्यो, अनि तपाईँले खानुभयो कि बाँकी छ?
0: मैले त खाइसकेँ, मैले नखाने कुरै हुँदैन। हेर्नुहोस् न, आज आज कसरी दिन बिताउनुहुन्छ? आज विशेष शनिबारको दिन छ, घरैसी काम गर्दै हामीलाई पनि सुन्नु होला है, साथ दिनु होला। यति बेला चाहिँ हामी कार्यक्रमतर्फ लाग्छौँ, यहाँले मिठो गीत सुनाउनुहोस् न हामीलाई। ल प्रयास गर्नुहोस्, हामी तपाईँको प्रयासको गीत सुन्छौँ है। त
2: हुन्छ,
0: सुरु गर्नुहोस्।

शर्मिला जीले महापूजा गर्छु मायाको भन्ने बोलको गीत गाउनु भयो. आज शनिबार पूजा गर्नुभयो त भगवानको? कुन भगवानको पूजा गर्नुभयो? सबैको एकैचोटि गरिदिनु भयो. ल ठिक छ, यहाँले बिहानै पूजा गरिसक्नु भएको छ, साथसाथै पूजा गर्ने गीत पनि गाउनु भयो. यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. कार्यक्रम सुन्दै गर्नुहोस्, अन्डे बसेमा पनि आउँदै गर्नुहोस्, अहिलेको लागि छोड्छौँ है त. हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला आजी, उहाँले पनि मिठो गीत गाएर छुटिसक्नु भएको छ. सम्भवतः हामी एकजना साथीसँग चाहिँ प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिन्छौं, त्यसपछि कार्यक्रमबाट पनि विदा माग्ने बेला भइसकेको छ. यति बेला हामीलाई फेसबुक लाइभबाट ढकाल धर्मराजजीको कमेन्ट प्राप्त भएको छ. लेख्नुहुन्छ उहाँ, दर्शन नमस्ते है, कार्यक्रम प्रस्तुत आज्यो, म ढकाल धर्मराज बिरतामोद झापा घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु. आज यस कार्यक्रम मार्फत सन्देश राख्नु पर्दा, असार 20 गते जन्मदिन मनाउने धनकुटाकी मेरो बहिनी प्रतीक्षा ढकाल, इलामकी बहिनी सीता ढकाल, धनकुटाकी साथी बागे सृजना भोजपुरकी साथी, घायल सरिता राई र काठमाडौँकी स्वरूप बहरजनलाई जन्मदिनको लाखौं करोड़ शुभकामना, साथै आफन्तजन सबैलाई मिठो माया भन्दै हुनुहुन्छ. धर्मराजजीलाई विशेष धन्यवाद व्यक्त गर्छु. त्यसै गरी बाबुराम मगरजी पनि लेख्नुहुन्छ, दिदी दर्शन नमस्ते, म बाबुराम मगर उखलढुङ्गा पोखरी घर भई हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु है. अब बच्ने गीत मेरो घर परिवार लगायत सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ. टेकु छेत्रीजीले पनि नमस्ते हजुर, गुड मर्निङ, आरामको साथमा कार्यक्रम सुन्दैछु सिधा तनहुँबाट, मौसमको अवस्था भन्नुपर्दा चर्को घाम लागेको छ भन्दै हुनुहुन्छ. पक्कै सबैतिर यति बेला चर्को घामै छ जस्तो लाग्छ, पानी पर्न सकेको छैन. कतिपय ठाउँमा पानी परेको छ तर कतिपय ठाउँमा पानी पर्न सकिरहेको छैन. असारको महिनामा पनि सबै किसान दाजुभाइ दिदीबहिनी आमाहरू पक्कै आकाशे रोपाई गर्ने ठाउँमा चाहिँ आकाशमै हेर्दै बस्दै गरिराख्नु भएको छ होला. मकै पाकेर सबै घरभित्राइसक्नु भएको छ तर पानी नपरेर धान रोपाई गर्न पाउनु भएको छैन पनि होला जस्तो लाग्छ कतिपय ठाउँमा. त्यसै गरी भागिने भाइले युनि साजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. उहाँकोलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु. यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु भन्ने त्यहाँ गइसक्नु भएको छ. रामजी घिमिरेजीले पनि नमस्ते है, म चितवनबाट कार्यक्रम सुन्दैछु, सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ. त्यसै गरी जीवन बादशाह मगरजीले पनि दिदी नमस्ते है, म कार्यक्रम सुन्दैछु, जीवन बादशाह मगर यता इण्डियाबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ. त्यसै गरी राई सुनी साहजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है, यता पोखरीबाट भन्नु भएको छ, बारा पोखरीबाट चाहिँ कार्यक्रम सुन्दैछु, अब बस्ने गीत मलाई चिने नचिने सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ. गीता लिम्बुजीले भने नमस्ते है, म कार्यक्रम सुन्दैछु, प्याकुली गीता इलामबाट भन्दै हुनुहुन्छ. दिलसा राईले भने नमस्ते है हजुर, कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ. कर्णप्रिय केसी संगीतजीले पनि लो है दर्शन गरे हजुर, के छ खबर, म कार्यक्रम सुन्दैछु है, भारतको हिमाचलबाट कर्णप्रिय केसी घरजी दाङ तुलसीपुर, कार्यक्रम मजाले सुन्दैछु भन्दै हुनुहुन्छ. सौरभ केसीजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु, यता बागचोर नगरपालिका आठको मान्छे हालचाल भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. त्यसै गरी ममता राईनेजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ. पुष्पा श्रेष्ठजीले पनि दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु है, यता सिन्धुलीबाट अब बस्ने गीत कार्यक्रम सुनेर बस्ने सबैको लागि समर्पण गर्छु भन्नुभएको छ. सिम्पलिक्सा थामीजीले पनि नमस्ते आई दिदी, म कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ. शुक्रराज रसाइली निर्दोषजीले पनि हेलो हजुर नमस्ते, सांगीतिक अभिवादन, म पास्टर हिलिहाङ साथ गर्वै आलचित फिडिम चार डब्लूबाट, शुक्रराज रसाइली निर्दोष हो, अब बच्ने गीत मार्फत मलाई चिने नचिने सबैको लागि भन्दै हुनुहुन्छ. सत्यकुला इसाहाराजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु, सबैलाई शुभदिनको कामना भन्दै हुनुहुन्छ. कल्पना साङपाङजीले पनि भोजपुर घर भई आज काठमाडौँबाट कार्यक्रम सुन्दैछु है हजुर, कार्यक्रम राम्रो लाग्छ, नियमित सुन्ने गर्छु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. हिजो मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईको जन्मदिन परेकोले चाहिँ ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु. साथै
शीघ्र स्वास्थ्य लाभको पनि कामना व्यक्त गर्न चाहे भन्दै हुनुहुन्छ। जन्मदिन पर्ने साथीलाई जन्मदिनको सबै साथीलाई एकमुष्ट रूपमा धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। साथसाथै बिरामी हुने साथीलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गर्न चाहे भन्दै अब चाहिँ तपाईँको यतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु र यतिन्जेलसम्म तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै आजको कार्यक्रममा सहभागी जनाउने साथी चक्र बहादुर गेसिङ, स्वीकृति बस्नेत, अनिता रम्तेल, लुइला मगर, शर्मिला थापा मगरजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोकोशेली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर साथ दिनुभयो श्रीराज महतो, साथी सम्झना गढकीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोशेलीको व्यवसायबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

आउन छ छोरी पाउन मलाई भयो।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपागत नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको छ। यस अवधिमा सरकारले सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ, तर संचालन लगायतका कतिपय विषयमा निराशाजनक काम भएको विश्लेषण भएको छ। सरकार गठन भएलगतै चैत्र 13 बसेको मन्त्री परिषद बैठकले सरकार गठनपछिका 100 दिनमा गर्ने प्रतिबद्धता सहित शासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो। यो कार्यसूची अनुसार सरकारले केही काम गरेको छ भने कतिपय काम अधुरै देखिन्छ। प्रशासनिक सुधार, राजनैतिक नियुक्ति, डिजिटल सेवा, सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा प्रगति देखिए पनि शिक्षा संविधान संशोधन, सार्वजनिक सेवा प्रणालीको पूर्ण डिजिटल रूपान्तरण र आर्थिक सुधारमा धेरै प्रतिबद्धता पनि अझै पूरा हुन सकेका छैनन्। यस अवधिमा उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोगको गठन भएको छ भने संघीय मन्त्रालयको संख्या 22 18 झारिएको छ। त्यस्तै कर्मचारी सरूवा प्रणालीलाई पहिलो पटक पूर्ण रूपमा अनलाइनमा आधारित बनाएको छ। त्यस्तै सरकारी गाडीको दुरूपयोग नियन्त्रण गर्दै 700 भन्दा बढ़ी गाड़ी फिर्ता लिएको छ। सहकारी पीड़ितहरूको बचत फिर्ता प्रक्रिया र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानलाई पनि सरकारले प्राथमिकतामा दिएको छ। संविधान संशोधनका लागि राष्ट्रिय सहमति, निर्माण कक्षा 5 परीक्षा प्रणाली हटाउने, शिक्षक सेवा व्यवस्थापन प्रदेशमा हस्तान्तरण गर्ने, सबै सरकारी सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने, नागरिक सेवा केन्द्र स्थापना गर्ने, डिजिटल हस्ताक्षरको व्यापक प्रयोग, सरकारी सेवा पूर्ण रूपमा पेपरलेस बनाउने तथा सरकारी प्रमाणपत्र अनलाइन उपलब्ध गराउने योजना भने पूरा हुन बाँकी नै रहेको छ। शिक्षा, आर्थिक विकास र संस्थागत सुधारका धेरै प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेका छैनन्। व्यतिथि, भ्रष्टाचार, अनियमितता र विसंगति अन्त्य गर्ने प्रतिबद्धता जनाएको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरे पनि कतिपय ठाउँमा विधि र प्रक्रिया मिचिएको भन्दै आलोचना भइरहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा नागरिकहरूले भोग्दै आएको समस्या समाधान गर्दै अर्थतन्त्र सुधार र विकास निर्माणको क्षेत्रमा सरकारले गति बढ़ाउन नसकेको विश्लेषणहरूको टिप्पणी रहेको छ। राहदानी सेवा असार 24 गतेदेखि केही दिन बन्द हुने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ। विभागले सूचना निकालेर हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली प्रयोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको छ। जिल्ला इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 26 गतेसम्म 3 दिन बन्द हुनेछ। यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राहदानी सेवा नियमित रूपमा शुरू हुने विभागले जानकारी दिनुभएको छ। नेपाल प्रहरीले झण्डै 1.5 करोड़को अवैध भौतिक मुद्रा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमे 5 मुकेश प्रजापतिलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ प्रजापतिले अहिलेसम्म 1.48 करोड़ बराबरको अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभएको छ। प्रजापतिलाई जिल्ला अदालत काठमाण्डुबाट 5 दिनको म्याद थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपालमा क्रिप्टो करेन्सीको कारोबार गैर कानूनी मानिन्छ।
कर्णाली नदीमा हराइरहेको पिडी बस र यात्रु खोजीका लागि चितवन कुरिन्टारबाट सोनार क्यामेरा र क्याम्यागनेटर सहित खटिएको टोली पुगेको छ। दैलेखको चामुडा बिन्द्रा सैनी नगरपालिका साथ संगीता डाँडाबाट अस्ति भीड़ कर्णाली नदीमा खसेको मिनी बस र यात्रु अहिलेसम्म भेटिएका छैनन्। थप खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट समेत गोताखोरको टोली खटिएको हो। सशस्त्र प्रहरी बल निरीक्षक प्रेम बहादुर तामाङको कमाण्डमा चारजना गोताखोर सहितको टोली हिजो त्यसतर्फ गएको थियो। यो टोलीले पानी मुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामेरा र म्याग्नेटर लगायतका उपकरण लिएर गएको छ। ती उपकरणको सहयोगमा आज थप खोजी कार्य हुनेछ। नदीमा खसेको मिनी बसमा रहेका पाँच जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक राम प्रसाद सुवेदी सहित सिर्जना खड्का मेखे तिरुवा जुर्खे तिरुवाको पहिचान सार्वजनिक गरेको छ। चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका आठम बाजी गाउँको हुनुहुन्छ। सिर्जना कालीकोटको राजकोट नगरपालिका दुई खड्का गाउँकी तथा बेखे र जुखे तिरुवा कालीकोटको पचाल झरना गाउँपालिका एक बासिन्दा हुनुहुन्छ। दुर्घटनामा ज्यान गुमाएका जोखेको शव आफन्तले शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी श्रवण कुमार विकका अनुसार अरू चारजना सहित गाड़ीको खोजी भइरहेको छ। शनाखत भएका पाँच जना बाहेक अरू यात्रु थिए वा थिएनन् भने अझै खुलेको छैन। 10:55 नम्बरको मिनी बस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। आज काठमाडौँ भक्तपुर ललितपुर सहित पाकी बर्दिया कैलाली कञ्चनपुर डडेलधुरा बैतडी बझाङ अछाम दैलेख जाजरकोट सुर्खेत सङ्घसभा तेह्रथुम र आसपासका जिल्ला भई बहने ससाना नदी मा पानीको बहाव उल्लेखीय बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको थियो। त्यस्तै आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा विकर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा थोरै ठाउँ तथा मध्य प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप 2026 राउण्ड अफ 32 खेलहरू सकिएका छन् र अन्तिम 16 अर्थात प्री क्वार्टर फाइनलको समीकरण तय भइसकेको छ। अन्तिम 16मा पनि युरोप र अमेरिका क्षेत्रकै टोलीहरूको बहुले रहेको छ। अफ्रिकाबाट दुई टोली मात्र अन्तिम 16मा पुग्दा एसियाबाट पनि कुनै पनि टोली अन्तिम 16मा पुग्न सकेका छैनन्। अफ्रिकाबाट 9 टोली अन्तिम 32मा पुगेकोमा 7 टोली पराजित हुँदै बाहिरिएको छ भने मोरोको र इजिप्ट दुई टोली मात्र अन्तिम 16मा पुग्न सफल भएको छ। त्यस्तै एसियाबाट जापान र एसएन कोटामा खेल्ने अस्ट्रिया अन्तिम 32मा पुगेको थियो। दुवै टोली राउण्ड अफ 32मै पराजित हुँदै बाहिरिँदा अब विश्वकपबाट एसियाको टीम बाँकी रहेनन्। अन्तिम 16मा युरोपबाट सबैभन्दा धेरै 7 टीमले स्थान बनाएका छन्। युरोपबाट साबिक उपविजेता फ्रान्ससहित पूर्व उपविजेताहरू स्पेन र इंग्ल्याण्ड बेल्जियम पोर्चुगल नर्वे र स्विजरल्याण्डले अन्तिम 16मा स्थान बनाएका हुन्। त्यस्तै दक्षिण अमेरिकाबाट साबिक विजेता अर्जेन्टिना सहित ब्राजिल कोलम्बिया र पराग्वे गरी 4 टीमले अन्तिम 16मा स्थान बनाएका छन्। राउण्ड अफ 32मा पुगेको मध्य दक्षिण अफ्रिकाको इक्वेडर मात्र अन्तिम 16मा पुग्न सकेन। त्यस्तै उत्तर अमेरिकाबाट अमेरिका मेक्सिको र क्यानाडा तीनै राष्ट्रले राउण्ड अफ 32मा जित्दा हात पार्दै अन्तिम 16मा स्थान बनाएका छन्।
हाउस त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्के पनि बिदा हुन्छु। नमस्कार।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र

0: राहत प्याकेज प्रहरी सर्जिमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
1: अपाङ्गता
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848 540 028 98 45 43 028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540 40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540 40892 र 0848 540 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।

0: भारतका 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 98692695998।
0: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: रुस्तान स्टुडियो।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।

0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429,
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

कर्णालीमा हराइरहेको मिनीबस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो। आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम। नारायणघाट बुटवल सड़क पूर्वी खण्डमा कालो पत्रे र ढलान सम्पन्न, अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी। नेटो सदस्य देश र क्यानाडाबाट युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता, अर्को हप्ता टर्कीको अंगारामा गठबन्धनको शिखर सम्मेलन हुने। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा, पहिलो खेलमा आज राति सहआयोजक क्यानाडा र मोरक्कोले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राहदानी सेवा असार 24 गतेदेखि केही दिन बन्द हुने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ। विभागले सूचना निकालेर हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेशी स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको हो। जिल्ला इलाका प्रशासन कार्यालय र विदेशी स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 देखि 26 गतेसम्म 3 दिन बन्द हुनेछ। त्यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राहदानी सेवा नियमित रूपमा शुरू हुने विभागले जानकारी दिएको छ। कर्णाली नदीमा हराइरहेको मिनीबस र यात्रु खोजीका लागि चितवन कुरिनटारबाट सोनार क्यामेरा र म्याग्नेट सहित खटिएको टोली पुगेको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ साङ्गे टाढाबाट अस्ति बिहिबार कर्णाली नदीमा खसेको मिनीबस र यात्रु अहिलेसम्म भेटिएका छैनन्। थप खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोताखोरको टोली खटिएको हो। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा 4 गोताखोर सहितको टोली पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामेरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको छ। ती उपकरणको सहयोगमा आज थप खोजी कार्य हुनेछ। नदीमा खसेको मिनीबसमा रहेका 5 शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो। दुर्घटनामा ज्यान गुमाएका जोखेको सब आफन्तले पनि शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी श्रवण कुमार विकका अनुसार अरू 4 सहित गाड़ीको खोजी भइरहेको छ। शनाखत भएका 5 बाहेक अरू यात्रु थिए वा थिएनन् भन्ने अझै खुलिसकेको छैन। कर्णाली प्रदेश 02001/1055 नम्बरको मिनीबस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम छ। आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, संखुवासभा, तेह्रथुम र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सड़कको सम्पूर्ण कालोपत्रे तथा ढलान सड़क निर्माण सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्ड अन्तर्गत अन्तिम कालोपत्रे र ढलान सड़कको सम्पूर्ण निर्माण सम्पन्न भएको नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी छन्। यो सँगै सड़क आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ़ बुटवल सड़क आयोजना 2 खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। गैंडाकोटदेखि दाउनेसम्म झण्डै 65 किलोमिटर पूर्वी खण्ड र दाउनेदेखि बुटवलसम्म झण्डै 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्। सूचना अधिकारी खनालले बाँकी रहेका सड़क सुरक्षा तथा सौन्दर्यकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा वैशाखेता विपदजन्य घटनामा 127 ज्यान गयो, 773 घाइते लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राहदानी सेवा असार 24 केही दिन बन्द हुने असार 29 नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी कर्णालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। यस वर्ष वैशाख यता हिजोसम्म विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 ज्यान गएको तथा 773 जना घाइते भएको तथ्याङ्क छ। ती विपदजन्य घटनामा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै सर्पदंशका 398 घटनामा 23 ज्यान गुमाएका छन् भने 375 जना घाइते भएका छन्। त्यस्तै लेक लागेर 54 घटनामा 21 ज्यान गएको छ, 34 घाइते भएका छन्। चट्याङ लागेर 19 ज्यान गएको छ भने 98 जना घाइते भएका छन्। अरू आग लागि, जनावरको आक्रमण, हावाहुरी, बाढ़ी पहिरो लगायतका घटना समावेश रहेको प्राधिकरणले जानकारी दिएको छ। अब विदेशको खबर। नेटोका युरोपेली सदस्य देशहरू र क्यानाडाले युक्रेनलाई व्यापक सहयोगको घोषणा गर्ने भएका छन्। अर्को हप्ता टर्किएको अंगारामा हुने गठबन्धनको शिखर सम्मेलनमा उनीहरूले युक्रेनलाई यो वर्ष र आउँदो वर्ष 70 अर्ब युरो अर्थात 80 अर्ब अमेरिकी डलरका दरले सैन्य सहयोग दिने प्रतिबद्धता जनाउने भएका कूटनीतिज्ञले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा हरेक वर्ष ईयू ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोग रोक्ने घोषणा गर्नुभएको थियो। सन् 2022 शुरू भएको रूस युक्रेन युद्ध अझै रोकिएको छैन। अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनल समीकरण पूरा भएको छ। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै अन्तिम 16 समीकरण पूरा भएको हो। चार पटकको पूर्व विजेता जर्मनीसहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। अब प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। त्यस्तै ब्राजिल र नर्वे बीच आइतबार मध्यराति पाउने 2 बजे खेल हुनेछ। सोमबार बिहान पाउने 6 बजे मेक्सिको र इंग्ल्याण्डले खेल्नेछन्। सोमबार मध्यराति पाउने 1 बजे पोर्चुगल र स्पेनले खेल्दा मंगलबार बिहान पाउने 6 बजे आयोजक अमेरिका र बेल्जियम बीच खेल हुनेछ। त्यस्तै मंगलबार रातको पाउने 10 बजे अर्जेन्टिना र इजिप्ट तथा मध्यराती पाउने 2 बजे स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राहदानी सेवा असार 24 केही दिन बन्द हुने, असार 29 नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी। कर्णालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो। आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम। नारायणगढ़ बुटवल सड़क पूर्वी खण्डमा कालो पत्रे र ढलान सम्पन्न, अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी। नेटो सदस्य देश र क्यानाडाबाट युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता। अर्को हप्ता टर्किएको अंगारामा गठबन्धनको शिखर सम्मेलन हुने र विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा। पहिलो खेलमा आज राति सह आयोजक क्यानाडा र मोरक्कोले खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।
2: तपाईले त हुस्केकै गिरिराज चल्लाको ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043, 98 63 023 422।

त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा
2: जनहितबाट बच्न अति जरुरी।
0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म

0: पाकिस्तान नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
1: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
0: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन

0: स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
0: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम श्रेष्ठ सौगात लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्की पनि प्रविधि समयजोनबाट मलाई साथ दिनुभएको छ। ललिता हायु साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आजको बसाईमा चाहिँ अरू योभन्दा अगाडि शनिबारको बसाईमा तपाईँले गीत गाउनु पर्थ्यो भने आजको बसाईमा चाहिँ तपाईँले गीत रोजाईमा पार्नुपर्ने हुन्छ। एकजनाको रोजाईको गीत सोही व्यक्तिले रुचाउनु भएको गीत मार्फत तपाईँले दुईजना साथीलाई सम्झन सक्नुहुनेछ र साथै तपाईँको रोजाईको गीत तत्कालै बज्नेछ र तपाईँले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ। 0840 40 0024 को माध्यम भएर यो मध्याह समय छ। तपाईँ आफ्नै कार्यक्रममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीले सुन्ने प्रयास गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गर्नुहोला, कार्यक्रममा पनि सहभागिता जनाउनुहोला। तपाईँलाई आफूलाई मनपर्ने गीत रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत मार्फत तपाईँले दुईजना साथीलाई मात्रै सम्झना सन्देश राख्न पाउनु र साथै तपाईँले रोज्नु भएको गीत हामी तत्कालै राख्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी तपाईँको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत दर्शन सलामा छक्का फन्जा चार सालभित्रको गीत रहेको थियो। मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ। आजको व्यवसायमा तपाईँले कार्यक्रममा सहभागिता भएर आफूलाई मनपर्ने चलचित्र गीत रोजाइमा पार्नुहोस् र दुईजना साथीलाई मात्रै सम्झना सन्देश राख्नुहोस् र तपाईँको रोजाइ गीत तपाईँको तत्कालै बस्नेछ पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार विवशे, आरामै हुनुहुन्छ?
1: आराम हजुर, एकदम ठिकै छ।
0: कता हुनुहुन्छ त, घरतिर हुनुहुन्छ कि बाहिर हुनुहुन्छ?
1: घरतिर नै हजुर, यता यो बेचारहरू गर्ने कार्यक्रमहरू हुँदैछ अनि यसो हजुरको रेडियो पनि सिने सोगा पनि सुन्दा आज 81 अलिकति नियम परिवर्तन भयो कि जस्तो लाग्यो।
0: ठिक छ, अब चाहिँ कस्तो भयो भने चाहिँ मैले चाहिँ यसलाई चेन्जै गरेको होइन। अब हाम्रो बुधबारको बसाइमा चाहिँ साथीहरूलाई चाहिँ अब चाहिँ आउँछ होइन, उहाँको रोजाइको प्रस्तुति क्यारिकेचर अनि गीत शास्त्री साइरी होइन कथा कविताहरू सुनाउने त्यो दिन रहेको छ। यसलाई चाहिँ अलिकता परिवर्तन गरिदिउँ कि जस्तो पनि लागेको छ। कतिपय साथीहरूलाई चाहिँ अब एकजनाकोले रोजाइमा पार्नु भएको गीत अर्को साथीले पनि समर्थन जनाउनु पर्ने हुन्थ्यो, त्यो कारणले गर्दाखेरि कतिपय साथीलाई चाहिँ आफ्नो रोजाइको गीत तत्कालै बजोस् भन्ने पनि हुन्छ होइन। त्यो भएर चाहिँ मैले चाहिँ आजको बसाइमा बरु थोरैजना साथीलाई चाहिँ समर्थन जनाउने र उहाँको रोजाइको गीत तत्कालै राख्ने भन्ने निर्णय लिएर चाहिँ आजको बसाइमा चाहिँ मैले केही चेन्ज गरेको छु। यसमा हजुरलाई के लाग्छ?
1: ठिकै छ हजुर, राम्रै छ। आफ्नो रोजाइ गीत सुन्न पाइने भयो, एक कलर अब एउटा गीत बस्नु भयो होइन हजुर, एकदम राम्रै छ हजुर। सरीको बसाइमा पनि छँदैछ प्रतिभाहरू सुनाउनलाई, राम्रै छ हजुर, एकदम राम्रै लाग्यो मलाई।
0: ल ठिक छ, खाना त भइसक्यो होला है?
1: खानपिन हजुर मेरो नै भइसक्यो हजुर।
0: ल ठिकै छ, खानपिन पनि भयो, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। हजुरको सल्लाह सुझाव पनि राम्रै भयो भन्नुभयो, खुसी लाग्यो
1: हजुर। एकदम एकदम यो हजुर के भन्छ हाम्रो पत्रमा के भएर अलि नबजेको अवस्था लाइभबाट सुनिरहेको छु, फेसबुक लाइभबाट। हिजो पनि बजिरहेको थिएन हाम्रो पात्रमा।
0: अनलाइनबाट चाहिँ तपाईँले हाम्रो पात्रबाट चाहिँ सुन्न पाउनु भएको छैन, यसलाई हामी पनि अहिले केही समयपछि चाहिँ होइन विचार गर्नेछौँ, हेर्नेछौँ के भएको रहेछ भनेर। यति बेला भने हामी अब ढिला नगरिकन हजुरहरूको रोजाइको गीत राख्नुपर्ने हुन्छ, हामी गीत तर्फै लाग्छ, कुनै गीत सुन्न भन्छ?
1: हुन्छ हजुर, आज यो नेपाली चलचित्र दुई किनाराबाट फुल पनि माया भयो भनेको गीत सुन्नु हजुर।
0: दुई किनारा चलचित्रको गीतबाट फुल पनि माया भयो
1: हजुर हजुर।
0: ल हामी राख्छौ, हजुरले दुईजना साथीलाई समर्थन जनाउनुहोस् तत्कालै, तपाईँको रुचाइ गीत पनि बस्छ है।
1: हुन्छ हजुर, आज दुईजना भन्दा पनि एकजनालाई विशेष सँगै छ नि, वाइस पुष्पा चामलिङलाई यो गीत भन्दै बिदा हजुर, नमस्कार।
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो विवश कुलुङ पृथकजी हुनुहुन्थ्यो, तरानदेखि हुनुहुन्थ्यो। उहाँले चाहिँ एकदमै मिठो गीत पनि रोजाइमा पार्नुभएको छ, दुई किनारा चलचित्रको गीत फुल पनि माया भयो भन्ने गीत चाहिँ रोजाइमा पार्नुभएको छ। उहाँको रोजाइको गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: radio.
1: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो विवस कुलन प्रेथकजीले रोसाईमा पार्नुभएको थियो। दुई किनारा चलचित्र गीत संगीत बजिसकेको छ। अब भने पार्नु तपाईँको रहेको छ। तपाईँले पनि आफूलाई मनपर्ने गीत सुन्न पाउनुहुनेछ आजको बसाईमा। तपाईँको रोसाईको गीत बज्नेछ। फटाफट फोन गर्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता चलाउन सक्नुहुनेछ। तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ आजको बसाईमा पहिलेको तुलनामा आजको टेम चाहिँ अलिक फरक नै छ। तपाईँले अन्य बसाईमा होइन गीत गाउनुहुन्थ्यो भने आजको बसाईमा चाहिँ तपाईँको रोजाईको गीत बज्नेछ। तपाईँले रोज्नुपर्ने हुन्छ र साथमा दुईजना साथीलाई चाहिँ सम्झना सन्देश राख्न पाउनुहुनेछ। त्यसै गरी यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्त साथी संगीलाई चाहिँ सम्झना सन्देश लेखेर पठाउनु भएको छ। हुनुहुन्छ सोना कन्दमवाजी हुनुहुन्छ, उहाँको कमेन्ट पढ्छु भन्दै थिए, साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ। उहाँलाई धेरै पनि होल्डमा राखिन तपाईँको कमेन्ट एकछिनपछि भाषण हुने नै छ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजीको खबर के छ? आरै हुनुहुन्छ?
2: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ। अनि दिदी लगायत रामेछापतिरको ठिकै छ अनि आरामै हुनुहुन्छ नि?
1: म लगायत हाम्रो रामेछापतिरको पनि खबर एकदम ठिक छ। हाम्रो रमाइलो छ, मजाले काम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है त। अनि यो समय के गर्दैनुहुन्छ? घरतिर हुनुहुन्छ कि बाहिर हुनुहुन्छ, कता हुनुहुन्छ?
2: घरतिरै छु भन्नुपर्छ।
1: घरतिरै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ? भर्खरै सुन्नु भएको छ। के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि थाहा छैन आजको बसाइमा? ल त्यसो भए हामी ढिला नगरीकन कार्यक्रम तर्फ लाग्छौ। आज कुन गीत सुन्न मन छ हजुरलाई? परालको आगोबाट चाहिँ जुनसुकै भए पनि हुन्छ। दुःख सुख जिन्दगानी भन्ने परालको आगो मुभी सङ्गबाट चाहिँ तपाईँले रोजाइमा पार्नु भएको छ, त्यही छ हामी राख्ने प्रयास गर्छौ। तपाईँले दुईजना साथीलाई सम्झना सन्देश राख्नु पर्छ है त।
2: फर्स्ट अफ अल दिदीहरूको लागि दार्जिलिङको हुनुहुन्छ, उहाँको लागि सुन्दै हुनुहुन्छ होला दिदी करिना मगरको लागि र सुन्दै हुनुहुन्छ होला जानता मगरको लागि।
1: हवस् त नमस्कार। हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। यति बेला पनि उहाँको रोजाइको गीत राख्नेछौ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत हाम्रो शर्मिला थापा मगरजीले रुजाइमा पार्नु भएको थियो। दुःख सुख जिन्दगानी परालको आगो चलचित्र रहेको थियो। यसमा अभिनय सुहाना थापा, प्रकाश सपोत आवाज रहेको थियो, प्रकाश सपोत र शान्ति श्री परियारको। एकदमै मिठो गीत रुजाइमा पार्नु भएको थियो। यस्तै मिठा रमाइला चलचित्र गीत आजको बसाईमा बस्नेछ। तपाईँले पनि फटाफट फोन गर्न सक्नुहुनेछ। कतिपय साथीलाई आफ्नो रुचाइको गीत सुन्न पाए पनि हुन्थ्यो भन्ने हिसाबले चाहिँ आजको बसाईमा तपाईँको रुचाइको गीत बज्नेछ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी संगीलाई सम्झना पठाउन सक्नुहुनेछ। हुनुहुन्छ सोना कन्दुङवाजी हुनुहुन्छ सेवाहरू। नमस्कार आरजे सम्झना श्री सजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु। यो बेला मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झना सन्देश राख्नु पर्दा टीकाराम सुनवार लेखक बान्तवरा, दिनेश तिवार, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु कजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाई, अन्जान थोलोङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजला सापकोटा, सुनिता बेगा, सृजना योङखान, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, त्यसै गरी बनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले बगर, रंजु बगर, केशव सेन्चुरी, सन्तोष सिंह मेन छेत्री, क्रिस ढुङ्गाना, हिमत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दहाल, कायल अभिरमान, देवेन किशोर अञ्चान, समीर स्वर्गीय किरात, आर्जे जीवन छामलिङ राई, बेलिया छामी, मीना घिसिंह, सुनिता युङमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु सोनाजीलाई। त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते चिज भुटोलबाट चाहिँ कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ। हिराजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी मीडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार है सुन्दैछु, चितवनबाट सम्झना छ सबैमा भन्दिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु, सालुबाट विनोद बरुवाल हो नि, हाल चाहिँ अहिले काठमाडौँबाट हो भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ कल्पना साम्पाङजी हुनुहुन्छ, गुड आफ्टरनुन नाना सन्चै हुनुहुन्छ। अब बस्ने गीत सुनाउनु पर्दा मेरो प्यारो मान्छे दिलपाली शर्मिलालाई चाहिँ ढिला भए पनि जन्मदिनको धेरै धेरै शुभकामना छ, ह्याप्पी बर्थडे भन्नुभएको छ। र त्यसै गरी अनि गेटुल सुन पनि भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। र साथै उहाँले साथीहरूलाई सम्झाउनु भएको छ, मामु अन्जानी अत्री, प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, त्यसै गरी मनिषा बान्तवा, रंजित राई, स्नेह चामलिङ, रमला साम्पाङ राई, त्यसै गरी सानो सम्झना भन्नुभएको छ, सोना कन्दुङवा, शर्मिला राई, कायल अभिरमान सुनवार, युगेन्द्र लिम्बू, त्यसै गरी तीर्थ राई, ढकाधर बराज, अल्का पान्तवा, भूमिका राई, राई अनिता, लवली किराद, सत्रयाम्पु, त्यसै गरी गरिमा राई, एमपीबी बस, लिम्बू प्रेम भण्डारी, हजरमन राई, सुदीप बान्तवा, स्मिता बान्तवा, हरपल रोशनी, रिता राई, अन्जान टोलोग दादा हुनुहुन्छ, रामकुमार थापा, गणेश श्रेष्ठ, माधव टुङ्केली, युक्त प्रसाद श्रेष्ठ, इतराम चौधरी, विवस कुलुङ, हरि हिर्सु चामलिङ, त्यसै गरी हुनुहुन्छ शंकर कार्की, चक्र बान्तवा, हिक्मत साई, रत्न बहादुर थापा, योगेन्द्र बस्नेत, सुखराम बान्तवा, त्यसै गरी जीवर कार्की, एम चामलिङ राई, अनमोल बान्तवा, राजन बान्तवा, अल फ्रेण्डलाई चाहिँ मिस यू भन्नुभएको छ। कल्पना साम्पाङजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते नमस्कार स्वयं, म चाहिँ बाबुराम मगर हो, ओखलढुङ्गा पोकलीगर भई हाल चाहिँ रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु। धेरै माया धेरै सम्झना छ मेरो घर परिवार साथी संगीत सबैमा, धेरै सम्झेको छु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सतीकला इसाराजी हुनुहुन्छ, उहाँलाई पनि लेख्नु भएको छ, मिस यू प्यारे रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो सिज गुड आफ्टरनुन, म बाक्सर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। शिव थापाजी हुनुहुन्छ, नमस्कार सिज, म चाहिँ शिव थापा सैको बाँस कटेरीबाट चाहिँ सुन्दैछु, बाख्रा चराउँदै रेडियो सुन्दैछु हाई भन्दै हुनुहुन्छ, शिवजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हामी
अर्को मिठो चलचित्र गीततर्फ लाग्नेछौ र त्यसपछि हामी फेरि आउनेछौ। तपाईँले चाहिँ फोन यति बेला तपाईँ व्यस्त हुनुहुन्छ होला, त्यही भएर पनि कार्यक्रममा सबै सहभागिता साथीहरूको कमै देखिएको छ। र चाहिँ उकाली उराली पञ्जेन चौतारी मेलापात घाँसदौड गर्दै हुनुहुन्छ, रोपाईमा व्यस्त हुनुहुन्छ होला, उकाली चढ्दै हुनुहुन्छ होला, उराली चढ्दै हुनुहुन्छ होला, गोठालातिर हुनुहुन्छ होला, सरसफाईतिर पनि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिँदै गर्नुहोला भन्दै यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत तुलसी अगरबारो पौला बाटो मुडीको फूल रहेको थियो फलचित्रको नाम। मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ होइन। एकदमै मिठा गीत संगीतहरू कार्यक्रममा वरिपरि बजिराखेका छन् र हामीलाई यो चलचित्र गीत संगीतले पनि एकदमै आनन्दित दिन्छ, मनमा शान्त मिल्छ। गीत संगीतले प्रेम दुःख खुशी उत्साह जस्ता भावनाहरू सजिलै व्यक्त गर्न सक्छ, जसले गर्दा चाहिँ दर्शकले आफूलाई चाहिँ गीतसँग जोडेर अनुभव गर्न सक्छ, जसलाई मनलाई चाहिँ आनन्दित बनाउँछ। चलचित्रको कथा गीत मार्फत अझ आकर्षक र सम्झन लायक बन्छ। कहिलेकाहीँ एउटा गीतले पूरै कथाको भावना पनि बनाइदिन्छ र त्यसै गरी राम्रो गीत संगीतसँगै सुन्दर दृश्य नृत्य अभिनय जोडिँदा दर्शकलाई चाहिँ हेर्न सुन्न दुवै हिसाबले रमाइलो पनि लाग्छ। त्यो कारणले गर्दाखेरि पनि चलचित्र सम्बन्धी पनि होइन चलचित्रहरू चाहिँ एकदमै मन पराउने पनि गर्नुहुन्छ दर्शकहरूले। र त्यसै गरी मिठो धुन शब्दहरूले मानिसको मन हलुका बनाउँछ र दैनिक तनावबाट पनि केही समयका लागि टाढा लैजान्छ। र गीत संगीतले देशको भाषा परम्परा संस्कृतिलाई चाहिँ देखाउँछ, जसले दर्शकहरूलाई नयाँ कुरा सिकाउँदै रमाउन पनि मदत गर्दछ। चलचित्रका लोकप्रिय गीतहरू लामो समयसम्म सम्झनामा बस्छन् र फेरि सुन्दा पुराना रमाइला क्षणहरू पनि यादजनक बन्छ। त्यसैले चाहिँ हामीले एकदमै मिठा गीत संगीतहरू पनि सुन्छौं र हामी गीत संगीतकै तालमा यात्रा गर्छौं, काम हरेक कामहरू गर्छौं। त्यसले गर्दा पनि हामीलाई चाहिँ कतिपय थकानहरूलाई पनि नभएको जस्तै महसुस पनि गराउँछ र तपाईँले पनि सुन्नुहुन्छ, कार्यक्रमलाई माया गरिदिनुहुन्छ भन्दै अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ। यति दिनसम्म तपाईँले देश तथा विदेश भएर कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले चाहिँ कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले चाहिँ कार्यक्रम मार्फत सहभागिता जनाएर आफ्नो साथीसंगीलाई पनि छोटो मिठोमा सम्झना सन्देश राख्नुभयो, उहाँ साथीलाई पनि विशेष धन्यवाद भन्दै कार्यक्रममा फेरि पनि हामी अर्को मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट अब कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको बिरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65। बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
10: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र कहाँ? अनि सम्पर्क नम्बर?
10: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
11: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98-54-043-305, 0-48-45-305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
12: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 0-48-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: अम्बिकेश्वरी गुहेश्वरी छत्रेश्वरी बागेश्वरी यो कोरोना र भ्रष्टाचारीहरूलाई सँगसँगै लैजाऊ प्रभु।

दक्षिणको पिलोले सताइरहेछ मनुवा तिमीलाई। यो पिलोलाई नजिचेर बहिनी, सच्चाको भन्दा अच्छाको चल्ने भयो यो देशमा। तिम्रो देशमा असल नेता कोही रहन्छ? यताका एकजुट नभएसम्म सताइरहन्छ यो विदेशी बुद्धि।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा डस्ना बनाको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154145775, 98146906, 98064178।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142682910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
0: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 28 गते आइतबार,
3: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात:
0: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
3: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ,
3: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
3: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक
0: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
3: अपाङ्गता,
0: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0-48-45-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230,
5: 97 67 65 24 29 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

राई विश्वास मिलाई धर्ने सराने चिमोटे छ मुखिया बाले भनेको भरे दिउँसो ठिक 2 बजे मुखिया बाका घरमा भेला हुनु आयो।

गल्ती भयो एक चोटीलाई नरिसान पड्क्यौ माथि देन पड्क्यौ राम राम राम होइन अर्काको भर्न दिने पछि मै पैँचो माग्न भनेर आउने अनि अर्काकै स्वास्नीलाई चिमट्ने तिर्गीमा गति छाडा

0: मुखिया बा आजदेखि म कहिले यस्तो गर्दिन, गरे भने बरु झुन्डिएरै मर्छु। लौ न मुखिया बा, कुरो मिलाइदिनु पर्यो।
1: ए त्यसो पो, कहाँ त्यति मात्र हो र मुखिया बा, यसले मेरी स्वानीलाई आँखा पनि झिम्क्याउँछ क्या।

0: ए घरके भाइ नरिसान है, एकचोटिलाई माफ त गरिदिन हौ। ए मुखियामा यो घड्केलाई सम्झाइदिनुहोस् न, आज उपरान्त कहिले यस्तो गर्दिन क्या।
1: लु भइगयो त भइगयो। ए घड्के, अब यो धनी पनि जवानीमै स्वास्नी पहिला गएको मरो, अब एकचोटिलाई गल्ती गरेको भइगयो त भइगयो। लु माफ गरिदे। लु तैँले पनि अब मजाले मुनले माफ माग।
2: झुकिएर तेरी स्वास्नी चिमोटे छु खड्के, गल्ती भयो एकचोटिलाई नरिसा न पड्क्यौ, माफी दे न पड्क्यौ।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: आएको छु म सुबोध गौतम। सुरुमा प्रमुख समाचार।
1: किन सुन्दैन भने त कानमा हेडफोनको
0: लाग्छ। प्रधानमन्त्रीद्वारा अक्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ। अन्य थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न पुगेको छ। आजै प्रधानमन्त्रीबाट उद्घाटन गरिएको सिलकुटी सुगर फार्मको उद्घाटनका क्रममा ढोका खोल्ने मिति गई।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz, साथै तपाईँको सीएफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। संघीय सरकारका गृहमन्त्री सुदन गुरूङ विराटनगर पुग्नु भएको छ। जिल्लाको वस्तु स्थिति बुझ्न उहाँ आज बिहान विराटनगर पुग्नु भएको हो। उहाँले नेपाल भारत सीमा क्षेत्रको पनि निरीक्षण गर्नुहुनेछ। निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय मोरङ पुग्नुभएका उहाँले छिटो र छरितो रूपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। नागरिकलाई एकै ठाउँबाट सेवा दिनका लागि आवश्यक भए संरचना थप गर्नुपर्ने निर्देशन दिनुभएको हो। विराटनगर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको बताउनु भएको प्रहरीको समस्या बुझेको उहाँले बताउँदै धेरै ठाउँका भवन र भौतिक संरचना जीर्ण अवस्थामा रहेको बताइएको छ। ती समस्याको समाधान गर्न सरकारले योजना पनि बनाएको उहाँले बताउनु भएको छ। नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेट पारित गराउन हुइबा जारी गरेको छ। कांग्रेसका महामन्त्री गुरूबाज घिमिरेको विशेष उपस्थितिमा आज हेटौडामा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीका प्रदेश सभा सदस्यलाई बजेट पारित गराउन हुइबा जारी गर्ने निर्णय गरेको हो। कांग्रेसभित्र बजेटलाई लिएर देखिएको विवादका बीच संसदीय दलले सबै सांसदलाई अनिवार्य रूपमा आज बस्ने बागमती प्रदेश सभा बैठकमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। तीन बुधे हुइपमा आर्थिक मामिला तथा योजना मन्त्रीले पेश गरेको आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयक निर्णयार्थ पेश हुने भएकाले सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन मतदानका क्रममा तटस्थ नम्बर र विधेयकको पक्षमा मत जाहेर गर्न निर्देशन दिएको हो। बजेट पारित हुने निर्णायक र चरणमा सांसदहरूको अनुपस्थितिले सरकारलाई अप्ठ्यारो पार्न सक्ने अवस्था देखिएपछि कांग्रेस संसदीय दलले व्हिप जारी गरेको हो। पछिल्लो केही दिनदेखि कांग्रेसभित्र मुख्यमन्त्री इन्द्रबहादुर बालिया र पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा समूह बीच बजेट तथा सरकारको नेतृत्वलाई लिएर विवाद चर्किएको छ। लामा पक्षधर केही सांसद प्रदेश सभा बैठकमै अनुपस्थित रहँदै आएका थिए भने बजेट पारित प्रक्रियामा असहयोग गर्ने संकेत समेत दिएका थिए। बागमती प्रदेश सभामा आज बस्ने बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ टुंग्याएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरेको भन्दै एक रेस्टुरेन्टलाई जरिवाना गरेको छ। काठमाडौँ महानगरपालिका 22 न्यू रोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बार प्रणालीलाई विभागले अनुगमन गरी 2,00,000 जरिवाना गरेको हो। अनुगमनका क्रममा रेस्टुरेन्टमा सरसफाईको अवस्था सामान्य पाइए पनि म्याद नागेको फ्रुट शिल्प प्रयोग गर्ने गरेको र पिज्जा बीचमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। त्यस्तै फ्रिजमा भण्डारण अव्यवस्थित रहेको र तेलको टीपीएम 22.0 पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माले जानकारी दिनुभएको छ। विभागले उक्त रेस्टुरेन्टका सञ्चालकलाई कमजोरी सुधार गरी 3 दिनभित्र विभागमा प्रमाण सहित उपस्थित हुन निर्देशन दिएको छ। अनुगमनका क्रममा भिडिएका म्याद नागेका तथा पूर्ण लेभल विवरण नभएका 2 बोतल रकवास नष्ट गरिएको छ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डाक्टर शेखर कोइराला बीच भेट भएको छ। संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि आज 2 नेताबीच भेट भएको हो। नेता कोइराला पूर्व उपसभापति निधिलाई भेट्न उहाँको बानेश्वर हाइटस्थित निवास पुग्नु भएको थियो। उहाँहरूबीच झण्डै 1 घण्टा छलफल भएको निधि निकट स्रोतले जानकारी दिएको छ। यसअघि बिहिबार निवर्तमान कार्यवाहक सभापति बडबहादुर खड्कालाई भेट्न कोइराला
गल्फोटार पुग्नु भएको थियो। कोइरालासँगको भेटपछि बिहिबार नै नेता खड्का र पूर्व महामन्त्री डाक्टर शशांक कोइराला बीच महाराजगंज स्थित कोइराला निवासमा छलफल भएको थियो। बिहिबार नै पूर्व उपसभापति निधि, पूर्व महामन्त्री कोइराला र अर्का पूर्व महामन्त्री प्रकाश मान सिंह बीच पनि छलफल भएको थियो। छलफल पछि खड्काले नेतृत्व गरेको संस्थापन इतर समूहको बैठक शुक्रबार गल्फोटारमा बसेको थियो। बैठकले 22 असारमा चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा बैठक बोलाएर राष्ट्रिय भेलाबारे छलफल गर्ने निर्णय गरेको थियो। गल्फोटार बैठकपछि नेता मेन विश्वकर्माले 22 असारमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने प्रतिक्रिया दिनुभएको थियो। गल्फोटार बैठकमा शेखर कोइराला भने उपस्थित हुनु भएको थिएन। जलवायु परिवर्तन र बढ़दो वायु प्रदूषणका कारण गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर परिभएको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा परेको प्रभाव विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै विशेषज्ञहरूले वायु प्रदूषणकै कारण समय नपुगी बच्चा जन्मने र कम तौल भएका शिशुको संख्या बढ़दै गएको प्रति चिन्ता व्यक्त गरेका हुन्। स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले वायु प्रदूषणका कारण समय नपुगी बच्चा जन्मने र कम तौल भएका शिशुहरू जन्मने समस्या बढ़दै गएको बताउनु भएको छ। रिजालले प्रदूषित वातावरणका कारण प्रसूतिजन्य जटिलताहरू थपिएको बताउँदै सामान्यतया जन्मदा शिशुको तौल 2.5 केजी भन्दा माथि हुनुपर्नेमा अहिले 1.5 देखि 2 केजीसम्मका मात्र शिशुहरू जन्मने र 7 महिनाभित्रै सुत्केरी हुने जस्ता समस्याहरू देखिएको बताउनु भएको छ। जलवायु परिवर्तनको असरले गर्भवती महिलामा श्वास प्रश्वासको समस्या देखिने गरेको बताउनु भएको छ। उहाँले जसले गर्दा गर्भमा रहेको शिशुले पर्याप्त अक्सिजन र पोषण प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ। यसको प्रत्यक्ष असर शिशुको फोक्सो र मोटोमा पर्नुका साथै शारीरिक विकासमा समेत अवरोध पुग्ने उहाँले बताउनुभयो। नर्सिङ अधिकृत रिजालले वायु प्रदूषणकै कारण बाल बालिकाहरूमा छाला सम्बन्धी विभिन्न समस्या, संक्रमण र क्यान्सर जस्ता घातक रोगहरूको जोखिम समेत बढ़दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम छ। आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, शंखुवासेवा, तीरथुम र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराती, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। त्यस्तै आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी, बागमती प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेशका थोरै, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, इरानले दिवंगत सर्वोच्च नेता आयतुहाल अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गरिनेछ। खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याउनु अघि नै हजारौं सुकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसाललाको प्रांगणमा भेला भएको एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए।
हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0 47 52 14 13।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानो

0: 27 प्रशंसा सोशल सुनसादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
2: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब
4: विराज किसानको साथी।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खाने कथामा उपस्थित भइसकेको छु म सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत साथमा तपाई हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागी

सुनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रममा साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं र आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज चाहिँ हामीले गाउँखाने कथाको प्रश्नहरू लिएर आएका छौं। तपाईँले उत्तर दिनुपर्ने हुन्छ। मिलाउन सक्नुभयो भने आफ्नो आफन्तजन साथीसंगीलाई सम्झन सक्नुहुनेछ भने, मिलाउन सक्नु भएन भने चाहिँ सम्झन पाउनुहुने छैन। कार्यक्रम अवधिभर मिठा रमाइला आधुनिक गीत संगीतहरू नै हामी राखेर तपाईँलाई मनोरञ्जन दिनेछौं। यो दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत बेलिना राईको आवाजमा रहेको तिमीले बाटो फेर्यो हरे एकदमै मिठो गीत हामीले राखिसकेका छौं। कार्यक्रम अवधिभरि मिष्ठा रमाइला आधुनिक संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ र साथमा तपाईँसँग मिठो कुराकानीको साथमा आज चाहिँ हामीले गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौं र तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो। कोही साथी हुनुहुन्थ्यो, आज हाम्रो टेलिफोन सम्पर्कमा पनि केही समस्या देखिएको जस्तो लागिरहेको छ। धेरै साथीहरू प्रयास त गर्नुहुन्छ होइन, उहाँको आवाज हामीले सुन्न सकिरहेका छैनौ र प्रयास गर्नुहोस्। पक्कै पनि हामी यदि तपाईँसँग होइन सफल भयौं भने कुराकानी गर्न तपाईँसँग रहनेछौ र एकदमै मिठा कुराकानीको साथमा प्रश्नहरू पनि तपाईँलाई सोध्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार तनुजी।
1: हजुर
0: आउनुभयो है?
1: हजुर आए भने त आज पनि यसो गाउँ खाने कथामा चाहिँ फोन गर्नै पाइने थियो।
0: अनि के गर्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ?
1: म त रेडियो सुनेर भएको छु दिदी।
0: रेडियो सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: अनि त्यताको मौसम कस्तो छ आज?
1: मौसम हल्का घाम लागिरहेछ, पानी पर्ला पर्ला पनि जस्तो र पानी पर्छ होला एकछिनमा।
0: ठिकै छ, अब जे जस्तो भए पनि हामीलाई सुनाउनुहुन्छ है त?
1: हजुर हजुर। रामेछापतिर कस्तो छ पानी?
0: यता चाहिँ अब मेरो खाजा बाँकी नै छ, हजुरको पनि बाँकी नै छ कि भयो त?
1: छैन, बाँकी नै छ।
0: ल, मेरो पनि बाँकी नै छ। अनि यता रामेछापतिरको मौसम भन्नुपर्दा घाम लागिरहेको छ, त्यस्तो पानी पर्ला जस्तो छैन भन्नुपर्छ है त?
1: पक्कै पनि, अब मौसम यस्तै हो, बर्खाको महिना है, जताततै त्यस्तै त हो नि।
0: जताततै त्यस्तै छ, पानी पर्न सकेको छैन है?
1: हजुर हजुर।
0: ल, कतिपय ठाउँमा अब पानी परेर होइन बारी भएर आउँछ, यो ठाउँमा खोइ पानी पनि पर्दैन, के भएको?
1: हजुर, खोइ के भएको के भएको, सैतामै परिसक्यो होला पानी।
0: त्यो भएर पनि हुन सक्छ। ठिक छ धनजी, कार्यक्रममा आउनुभयो त्यस्तै लाग्यो। हामी गाउँ खाने प्रश्नतर्फ लागौ। बाहिर सुन भित्र चाँदी, चाँदीलाई पकाएर मुखभित्र खाँदी, के हो?
1: बाहिर सुन
0: भित्र चाँदी, चाँदीलाई पकाएर मुखभित्र खाँदी,
1: अन्डा हो कि भन्न चाहन्छु?
0: यसको उत्तर अलि नमिलेको जस्तो हो कि जस्तो लागेको छ मलाई।
1: हजुर हजुर,
0: प्र्याक्टिस गर्नुहोस्, यो चाहिँ मिलेको छैन, अर्को भन्नुहोस् त एकचोटि फेरि तपाईँलाई प्रश्न सुन्नुहोस् है त। बाहिर सुन भित्र छाँदी, चाँदीलाई पकाएर मुखभित्र खाँदी, लगभग तपाईँले भन्नुभएको एन्सर मिल्न पनि त्यसमा मेल खान्छ, तर यसमा ठ्याक्कै चाहिँ अर्को उत्तर छ है धनुजी।
1: अर्को उत्तर छ
0: हजुर,
1: केरा हो भन्न जान्छु है त।
0: यस्तो पनि मिल्दैन, अर्कै छ है।
1: मलाई कस्तो कन्फ्युज भयो, आएकै हो आएको त ठ्याक्कै, त्यो भन्नको कस्तो गाह्रो भयो।
0: लगभग अब यो महिना पनि छ, लगभग हामी त्यसको खेती पनि गर्छौँ।
1: आँप भन्न जान्छु नि त,
0: यसले पनि सरी नै भन्न चाहन्छु है धनुजी, मै भनिदिउँ।
1: हुन्छ, भन्नु।
0: यसमा चाहिँ अब उत्तर तपाईँले भन्न खोज्नु भएको पनि ठ्याक्कैबाट चाहिँ त्यो बिल छ हो जस्तो पनि लाग्छ, तर ठ्याक्कै चाहिँ यसको उत्तर रहेको छ चामल रहेको छ है त।
1: चामल पो?
0: हजुर
1: हजुर। अन्डा, अन्डा पनि हो,
0: अन्डा पनि मिल्छ होइन, तर ठ्याक्कै यसमा चाहिँ त्यो रहेको छ, तपाईँले मिल्नु भन्नु खोज्नु भएको त्यो पनि ठ्याक्कै मिल्न चाहिँ मिल्छ है।
1: हजुर हजुर, कुनै कुनैमा त मिल्छ नि।
0: हजुर, त्यो कुनैमा चाहिँ मिल्छ। ल ठिक छ, तर यसमा चाहिँ त्यो छ प्रश्नमा चाहिँ, त्यही भएर छ है त। तपाईँले म अर्को प्रश्न सोध्छु होइन, यसमा चाहिँ धेरै प्रश्नहरू पनि मेल खाने जस्तो लाग्यो, तपाईँलाई म अर्को प्रश्न सोध्छु है, त्यो चाहिँ सजिलै जस्तो लाग्छ है।
1: ओके हुन्छ।
0: ल, पाँच भाइको एउटै आँगन के हो?
1: पाँच भाइको एउटै आँगन, पाँच भाइको एउटै आँगन, हात भन्न चाहन्छु।
0: हात भन्नुहुन्छ है?
1: हात औ भन्न चाहन्छु।
0: ल, मिलाउनु भएको छ, हत्केला रहेको छ है त।
1: थ्याङ्क यू।
0: ल, आफ्नो साथीसँगलाई सम्झनुहोस्।
1: ओके हुन्छ फर्स्ट म हजुरलाई नै भन्न चाहन्छु त्यसै गरी सूर्यराज दाईलाई भन्न चाहन्छु अनि ललिता दिदीलाई राजन दाईलाई पनि सम्झना छ भन्न चाहन्छु हजुरका एफएम अल स्टाफहरू सबैको लागि भन्न चाहन्छु यहाँ सुन्दै हुनुहुन्छ मेरो मम्मीको लागि नानी निशानाको लागि भन्न चाहन्छु बाबा फलाटे खिची फलाटेतिर हुनुहुन्छ बाबाको लागि बहिनी शारदाको लागि बहिनी रमिला तामाङको लागि पनि भन्न चाहे अनि योगी बहिनीलाई पनि सम्झना छ भन्न चाहन्छु दिदी कविता मगर कवि दाई सबैलाई भन्न चाहन्छु अनि विशेष साथीहरू जति पनि सुन्दै हुनुहुन्छ यतिखेर कार्यक्रम एकदमै माया गरेर सुन्नु भएको छ उहाँहरू सबैको लागि भन्दै जान्छु ल नमस्ते
0: हवस् त नमस्कार हुनुहुन्थ्यो तहरू गजमेरजी हुनुहुन्थ्यो खलडुङ्गाबाट चाहिँ उहाँले पनि प्रयास गर्नुभयो मिलाउनु भएको छ साथी सङ्गीलाई पनि सम्झना राखेर छुटिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो त भएको रहेको छ 048-40-40-26 फोन गरेर फटाफट आउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार हाम्रो रमिलाजी बोल्नुभयो ल धेरै समयपछि आउनुभयो त सन्चै त हुनुहुन्छ नि म त एकदम सन्चै छु भन्नुपर्छ त्यो चाहिँ अब हजुरको याद धेरै आएको थियो कोही सम्झिनु भएन त्यही भएर पनि कस्तो कस्तो लागिरहेको थियो अहिले चाहिँ म एकदम सन्चो भइसक्यो भन्नुपर्छ है त अनि अरू सुनाउनुहोस् नयाँ नौलो खबर के छ मेरो पनि खासै त्यसो र अब नयाँ नौलो खबरहरू त खासै केही पनि छैन होइन भयो भने पक्कै पनि हाम्रो रमिलाजीलाई त भनिहाल्छु होइन थाहा पाइहाल्नुहुन्छ यस्तो छ है नयाँ नौलो भएको छ रामेसाबतिर अनि मेरो पनि नयाँ खबरहरू यस्तै छ भनेर म सुनाइहाल्छु अनि खाजा भन्नु खानुभयो कि बाँकी छ त बाँकी छ ल ठिक छ बाँकी नै छ मेरो पनि बाँकी नै छ सँगै खानुपर्छ भने अब यति धेरै टाढा छ सुनखुवा छ उहाँ त्यति टाढा छन् के गर्ने मलाई आउनु त मन छ नि कति मायाले यति धेरै इन्भाइट गर्नुभएको छ तर पनि त्यो होइन तपाईँले बोलाउनु भएको अब इन्भाइटलाई मैले स्वीकार्न सकेको छैन तर पनि केही छैन पछि पछि पक्कै पनि हामी आउनेछौँ भेट्नेछौँ है त ल त्यसो भए हामी अब कार्यक्रम तर्फ लागौ समग्रमा सबै ठिकठाक छ भन्नुभयो है ल हामी गाउँ खाने कथा तर्फ लागौ ल एकदमै रमाइलो छ है र ल झाई कुटी झाई कुटी झाई जाँदा बस्ने लोग्ने मान्छे आउँदा बस्ने आई भई के हो यसको त आस्नु भयो त झाई कुटी झाई कुटी झाई जाँदा बस्ने लुग्ने मान्छे आउँदा बस्ने आइमै के हो ल अब रमिलाजीले भन्दा अगाडि पनि आफूले पनि गरेर पनि थाहा नहुने त्यो के हो त्यो एउटा साधन हो कि गाडी भन्दा पनि अब अरूले भनौ न बाइक त भर्दैन तिमी गयो भन्यो भने समथिङ त्यस्तो गीत पनि छ के तर लोकदोरीमा अन्ल अनि मैले त्यतिसम्म भन्यो भने तपाईँले ठ्याक्कै भन्नुहुन्छ प्राय जसो त्यो एउटा धेरै मङ्सिरमा चाहिँ युज हुन्छ क्या अहिले प्राय जस्तो पहिला चाहिँ युज हुन्थ्यो अहिले चाहिँ कमै युज हुन्छ त्यस्तो होइन अब त्यो चाहिँ बस्ने कुरा हो क्या बस्ने कुरा हो जाँदा चाहिँ लुक्ने मान्छे बस्छ अनि आउँदा चाहिँ अब भनौँ न आउने मान्छे बस्छ त्यस्तो म पनि कहाँ बस्नु र बसेको छैन नि तर देखेको छु क्या पहिला पहिला चाहिँ हजुर डोली भन्नुहुन्छ ठ्याक्कै हो
1: एउटा
0: भन्नुहोस् न एउटा भन्नुहोस् न
1: छोरा मान्छे घोडामा छोरी मान्छेमा लानुहुन्छ अरे भने चाहिँ डोली नै होला
0: डोली नै होला भन्नुहुन्छ है यसलाई नै सही उत्तर मान्नुहुन्छ कि चेन्ज गर्नुहुन्छ ल मिलेको छ है हजुरले भन्नुभएको उत्तर आफ्नो साथीसँगलाई सम्झनुहोस् है त नचढे पनि देखेको त होला नि पहिला पहिला त मैले भने त अहिले त त्यति साह्रो युज हुँदैन पहिला पहिला चाहिँ धेरै त्यस्तो थियो देखिन्थ्यो भन्ने कुरा मैले गरेँ नि त होइन ल साथीसँगले सम्झनुहोस् है त
1: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिक दाई अघि भर्खरै फोन गर्ने दिदी धनु गजमी दाई देवमाझी धुरोपाले निर्मला पौडेल अनि मन्जु परिया सम्पूर्णलाई सम्झिरहेको छु आफन्तजन सम्पूर्णलाई नि सम्झिरहेको छु फोन गर्न नपाए पनि भन्ने
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो उहाँले पनि उत्तर मिलाएर चाहिँ छुटिसक्नु भएको छ फालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते नमस्कार गुड आफ्टरनुन
0: नमस्ते नमस्कार गुड आफ्टरनुन हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म यता सिन्धुली देवी टिचरबाट मन्जु परियार
0: मन्जु दिदी बोल्नुभयो
2: हजुर
0: के छ मन्जु हजुरको खबर
2: मेरो खबर एकदम ठिकठाक छ मन्दा मन्दा घाम लागिरहेको छ दिदी लगायत रामेछापतिरको के छ
0: म लगायत हाम्रो रामेछापतिर पनि एकदम ठिक छ हाम्रो अहिले छ घाम लागिरहेको छ यता पनि त्यस्तै मन्द मन्दै घाम लागिरहेको छ भन्नुपर्छ अनि खाजा लिनुभयो कि बाँकी छ त
2: मेरो नि खाजा बाँकी छ हजुरको नि बाँकी नै छ भन्नुभएको हो क्यारे यति आउनुहोस् है म बनाएर राख्छु
0: ल हस् हुन्छ अब कुनै समय आउँदाखेरि चाहिँ म आफै भन्छु नि त है म आउँदैछु खाजा बनाएर राख्नुहोस् है मन्जुजी भन्छु नि है ल पक्कै पनि म आएँ भने हजुरलाई खबर गर्नेछु अनि अरू सुनाउनुहोस् न नयाँ खबर के छ आजकल के गर्दै हुनुहुन्छ केमा व्यस्त हुनुहुन्छ
2: आजकल खास कामहरू त केही छैन यस्तै घर आइसी काम गर्ने यस्तै बाहिरतिर बाँदर आउँछ यस्तै हेर्ने हो नि हो दिदी हजुर अरू त त्यस्तो केही छैन
0: ल ठिकै छ अब उकाली उराली गर्ने होइन गोठालो गर्दै दिनहरू बितिरहेका छन् ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ ल एकदमै सजिलो पनि छ है त ल तान्ने भए तान नत्र झुन्डिएर मर्छु यसको उत्तर के हुन्छ के होला के होला त्यो हामीसँग हुन्छ हामीलाई चाहिँ पहिला त्यो एउटा हुन्छ नि अलिकता रुगामर्गी लाग्दाखेरि चाहिँ धेरै गाह्रो हुन्छ त्यो हुँदाखेरि चाहिँ बारम्बार आइ पनि राख्छ खै हो कि भन्नुहुन्छ के भन्नुहुन्छ यसलाई नै सही उत्तर मान्नुहुन्छ ल मिलेको छ तपाईँले पनि साथीसँगले सम्झनुहोस् है त
2: हुन्छ फर्स्ट अफ अल त दिदी हजुरको लागि टेन्सनमा रहने दिदीको लागि र मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि रामे साथी रहेर सुन्दै हुनुहुन्छ प्यारी मामुको लागि दादा विष्णु परिवारको लागि बाबाको लागि भाइको भन्न चाहन्छु केही साथीहरूको नाम लिनु पर्दा अहिले भर्खरै कल गर्ने साथी रमिला तामाङको लागि शर्मिला रमतेलको लागि सङ्गीता रमतेलको लागि दिदी रियालाई पनि एकदम मिस गरिरहेको छु दिदी हजुर भन्न चाहन्छु र सपना नेपालीको लागि निहारिका विष्णुकीको लागि पनि एकदम सम्झिरहेको छु है साथी कल गर्न नपाए तापनि भन्न चाहन्छु र जो जतिले पनि यतिखेर हजुरको रेडियो सुनिरहनु भएको छ उहाँहरू सम्पूर्णको लागि र मेरो एकमात्र छोरी उनिसाको लागि र जीवनसाथी समीरको लागि भन्दै छुट्टिन्छु ओके बाई बाई
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो मन्जुजी हुनुहुन्थ्यो उहाँले पनि उत्तर मिलाएर छुटिसक्नु भएको छ यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौँ गीतपछि हामी फेरि आउनेछौँ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला
3: भर्खर त पढ्दैछौँ कहाँ बेको कुरा गरेको
4: हामी लिभिङ टुगेदरमा पनि बस्न सक्छौँ नि
3: पछि गएर दुःख त दिँदैनौ नि
4: यस्तो कुरा नगर न

0: कार्यक्रममा एकदमै मनसुने गीतज्ञ आवाज हौ तिमी भने एलिना चौहानको आवाजमा रहेको एकदमै मिठो मनसुने गीत हामीले राखिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस्। आज चाहिँ हामीले गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौं। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? खारादेवीबाट दुर्गा खत्री भन्नुभयो। दुर्गाजीको खबर के छ?
1: एकदम ठिक छ, दिदीहरूको के छ?
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ। अनि खाजा लिनुभयो?
1: छैन, हजुरले लिनुभयो त?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है। हजुरको पनि बाँकी नै छ भन्नुभयो?
1: हजुर।
0: अनि के छ, अरू खबर सुनाउनुहोस् न। यो समय घरमै हुनुहुन्छ कि बाहिर हुनुहुन्छ?
1: यो समय चाहिँ बाहिरै छु दिदी।
0: बाहिर हुनुहुन्छ?
1: हजुर।
0: केमा व्यस्त हुनुहुन्छ त?
1: अहिले चाहिँ यता फुलपातिर आएको छु दिदी, मन्दिरमा हुनु भएर हस्पिटलबाट लिएर आउँदैछु।
0: ए ल, ठिक छ, मम्मीलाई शीघ्र स्वास्थ्य लाभको कामना छ भनेर सुनाइदिनुहोस् है त।
1: हस्
0: ल, त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ त। ल ठिक छ, एकदमै रमाइलो प्रश्न रहेको छ। चार पाउँछन् चौपाया होइन, ट्वा ट्वा कराउँछ पुच्छर छैन, के हो यसको उत्तर?
1: हजुर।
0: चार पाउँछन् चौपाया होइन, ट्वा ट्वा कराउँछ पुच्छर छैन, यसको उत्तर के हुन्छ?
1: यो त अलिक गाह्रो पऱ्यो दिदी।
0: गाह्रो पऱ्यो? अहिले त जतातै कराइराखे हुन्छ तिनीहरू, खेतको आली आलीमा पनि धेरै सुनिन्छ। त्यो बकुला होइन, चार पाउ छन् ठ्याक्कै, चारवटा पाउ जस्तै हातहरू देखिन्छ त्यसको, होइन चौपाया होइन, अनि अब ट्वा ट्वा कराउँछ कि, अनि पुच्छर चाहिँ छैन त्यसको। एकदम सजिलो छ त
1: दिदी।
0: ल ठिक छ, आउनुभयो कार्यक्रममा, खुसी लाग्यो। यसको उत्तर चाहिँ तपाईँलाई म भनिदिन्छु है त, प्रागुतो रहेको छ है त।
1: ए
0: हो कि होइन जस्तो लाग्छ? ल ठिक छ, साथीलाई चाहिँ सम्झाउन पाउनु भएन है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो दुर्गा खत्रीजी हुनुहुन्थ्यो खाना टिभीबाट, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु प्रयास गर्नुभएको छ। पालो तपाईँको केही समय बाँकी छ, तपाईँसँग हामी कुराकानी गर्छौं र तपाईँले पठाउनुभएका सन्देशहरू पनि धेरै प्राप्त भएका छन्, वाचन गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: काठमाडौँबाट बुद्ध।
0: बुद्धजी बोल्नुभयो, के छ हजुरको खबर?
2: यसो गाउँ खाने कला खेल्नु कि भनेर अन्त अन्तमा फोन लाग्यो, खुसी लाग्यो।
0: ल, खेल्नुपर्छ नि कहिले काहीँ त, होइन? हजुर हजुर, कमेन्ट पनि प्राप्त भइराखेको हुन्छ र आज चाहिँ हामीले आवाज पनि सुन्न पायौँ, मान्छे पनि सहभागी हुनुभएको छ है त।
2: पछिल्लो क्रममा हजुरको आवाज आउने मान्छेमा पनि एउटा श्रोताहरूको
0: भूलमा हजुरको आवाज हामीलाई पनि एकदमै मनपर्छ, सुनिराख्नु मन लाग्छ, तर होइन के कसो भनेर हजुरले हामीलाई जानकारी दिनुहुन्छ, खुसी लाग्छ। अब सधैँभरि समय मिल्दैन होइन फोन मार्फत अब कुराकानी गर्न भने पनि, यसै बेसी भए पनि छोड्नुहुन्छ, खुसी लाग्छ। बुद्धजी, अरू के छ नयाँ नौलो खबर? खाजा लिनुभयो त?
2: काठमाडौँ पानी, अब आकाशबाट चाहिँ पानी परेको छ, धाराबाट निको किया छ है, अलिकति अब भनौँ न काठमाडौँ काकाकुल हुने अवस्था भयो, किनभने पानी दैनिक भनौँ एक दिन बिराएर भए नुहाउनु पर्छ मलाई, अब नुहाउनु नपाउने अवस्था आयो। जार 60-65 रुपियाँ अरे 1000 को, जार लिएर नुहाउनु सम्भव पनि भएन, ट्याङ्कीको पानी चाहिँ 2-4 दिनमा त सकिहाल्छ,
0: भनेपछि पानीको चाहिँ अब अलिक अभाव नै छ है,
2: अभावै हुने भयो।
0: ठिक छ, अब समस्या छ, यसो धान पनि हुन्छ होला, केही समय कुर्नुपर्छ होला।
2: एकदम पक्कै पनि
0: ल ठिक छ, हामी कार्यक्रमतर्फ लागिहाल्छौँ। बसाई हेर्दा कुकुरको बाघको जस्तो छ हाल, चुठा कोठा डुलिरहने गजबै छ त्यसको चाल, के हो?
2: बसाई हेर्दा कुकुरको जस्तो,
0: बाघको जस्तो हाल, चुठा कोठा डुलिहिँड्ने गजब छ त्यसको चाल।
2: बिरालो भन्नुहुन्छ?
0: बिरालो भन्नुहुन्छ? कहिले काहीँ त झटारो पनि मिल्दो रहेछ होइन, मिलिसकेको छ साथी सङ्गीलाई सम्झनुहोस् है त
2: ल। स्पेसल्ली हाम्रो सन्तोषजी सासुन्दै हुनुहुन्छ होला, सन्तोषजीले पक्कै पनि मिठो सम्झना है हजुरलाई आशीर्वाद पनि भन्नु भएको त्यति गरेर हजुरलाई पनि भइहाल्यो। अनि जति पनि आवाजको दुनियाँको साथीहरू सम्पूर्णलाई बन्दी ओके भाइमा
0: हवस् सर नमस्कार। उहाँ हुनुहुन्थ्यो बुद्ध वज्र सारीजी हुनुहुन्थ्यो हजुर काठमाडौँबाट चाहिँ, उहाँले पनि मिलाएर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ। तपाईँले पनि धेरै साथीहरूले चाहिँ फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्नु भएको छ। यति बेला भने धेरै कमेन्टहरू पनि प्राप्त छ, उहाँले पठाउनुभएका कमेन्टहरूलाई स्थान दिनुपर्ने हुन्छ र अन्य विषयमा फेरि पनि हामी उपस्थित हुने नै छौं। तपाईँसँग मिठो कुराकानीको साथमा समय अवधिभर हामी सहयात्रा गर्ने नै छौं। यति बेला भने तपाईँले पठाउनुभएका सन्देशतर्फै लाग्छु म। हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बागचौर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि चाहिँ कार्यक्रम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ अभागी सिर्जनाजी हुनुहुन्छ। उहाँले पनि लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, म सिर्जना विश्वकर्मा, सयपत्री मीडिया ग्रुपको प्रवास घर धनकुटा भई हाल चाहिँ कुवेतबाट। यसै गरी साथीहरूलाई सम्झनु पर्दा चाहिँ प्यारो मान्छे आयुष शंकर काजीलाई चाहिँ धेरै धेरै सम्झना मिठो माया छ भन्दै हुनुहुन्छ। त्यसै गरी साथीहरू हुनुहुन्छ काली कमलाउनेम लिम्बुनी, सन्देश गुरूङ, निर्दोष सिम चामलिङ अनि जुनिता राई, त्यसै गरी कुमार पर्जा, अमृत गुरूङबाङ, डम्बर लामी छाने गुरूङ, छत्रयाम्भो, ढकाल धर्मराज, सम्झना खाते, देनिस मारिहाङ देवान, शुक्रराज र शैली निर्दोष, जीवन फाबेन मारिहाङ, शैलेन देवान, खुशी लिम्बु, अतीत अन्जान राई, सबैमा धेरै माया मिठो सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ। सृजनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हीरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते सिस, म पनि बुटोलबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। हीराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी कर्णप्रिय केसीजी हुनुहुन्छ, लहै दर्शन नमस्ते, के छ हजुर खबर सन्चै हुनुहुन्छ, म चाहिँ यता भारतको हिमचालबाट चाहिँ कर्णप्रिय केसी संगीत घरताङ तुलसीपुर कार्यक्रम मजाले सुन्दैछु, यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। कर्णजीलाई पनि विशेष धन्यवाद। तानु गजमेरजी हुनुहुन्छ, दिदी नमस्कार है, आरामै हुनुहुन्छ, खाजा लिनुभयो, सुन्दैछु है, म यता खलडुङ्गाको खिजी फुलाटेबाट चाहिँ धनुकजी मेरो एसएमएस गरेको छु, वाचन गरिदिनु होला, सम्झना राख्नु पर्दा हजुरको लागि, प्राविधिक साथीको लागि र घर परिवारमा मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ, वीरेन्द्र विष्ट, रमिला तामाङ, कृष्ण सुनवार, राजकले मगर, राजु भुजेल, त्यसै गरी रामकुमार लिम्बु, अभागी सिर्जना, अभागी मगर, अविनाश मगर, त्यसै गरी हुनुहुन्छ ईश्वर बस्नेत, निशा लामा, शुक्रराज रसाइली, सञ्जय बस्नेत, शिला अधिकारी, केशव सेन्चुरी, हिमाली छेत्री, सोना कन्दङ्गवा, अनु मगर, बेलिया छामी, सम्पाली शेर्पा, रमेश गजमेर, युनिसा मुक्तान तामाङ, जिनिसा श्रेष्ठ, कविता कथानी, निशावान्त निशा श्रेष्ठ, अभिषेक कुमार धनुके, अमिना आर्यन, आले दुर्गा मगर, छेत्री कल्पु, शंकर मंगोलिङ, रोज लामा, रमेश कताने, रिया योगी, दीपा बस्नेत, विनिता छेत्री, विनु, त्यसै गरी सुनिता सुनवार, पूर्णम पन्बु शेर्पा भन्नुभएको छ। त्यसै गरी सबैलाई चाहिँ सुनाउन चाहन्छु, दादालाई चाहिँ मिस गर्नुपर्दा हुनुहुन्छ डबिनी तामाङ, नरगी सिंह, शङ्ख तामाङ, दिदी कविता मगरलाई पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। तनुजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी बाबुराम बगरजी हुनुहुन्छ, हेलो दिदी नमस्ते नमस्कार है, म बाबुराम बगर हो, वलडुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट चाहिँ सुन्दैछु। सबैलाई चाहिँ धेरै माया सम्झना छ, मेरो घर परिवार साथी सङ्गीलाई पनि धेरै धेरै सम्झना छ, विशेष गरी मेरो प्यारो साथी रञ्जित कालेलाई पनि धेरै माया सम्झना छ है भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ इन्द्र भुजेलजी हुनुहुन्छ, नमस्ते दी, म पनि सुन्दैछु है, सिन्धुली ग्वाल्टरबाट इन्द्र भुजेल हो, मिस यु अल भन्नुभएको छ, सरी इन्दिरा भुजेल भन्नुभएको रहेछ, इन्दिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ डम्बर टुङ्गेलजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, मन्थली कटजोरबाट चाहिँ डम्बर टुङ्गेल हो, खाजा भयो त दिदी, के छ खबर, आरामै हुनुहुन्छ भन्नुभएको छ, मेरो खाजा बाँकी नै छ, म चाहिँ आरामै छु भन्नुपर्छ, हजुरलाई पनि आरामै छ भन्ने आशा लिएका छौं है त। साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ शोभा थापा, तिम्रो दिलको राजा, त्यसै गरी सम्झना बुढा थोकी भन्नुभएको छ, सम्झना नेवा खड्के, निरोज कार्की, युनिसा थापा, मम्मी बुवा, अल साथीलाई चाहिँ सम्झना छ है भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ गीता राणा मगरजी हुनुहुन्छ, हेलो नमस्कार दिदी, म पनि सुन्दैछु है, रामे छाप सुनापति दुई घर भए हाल चाहिँ ललितपुरबाट सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। जीवन बाठा मगरजी हुनुहुन्छ, मुक्तक लेखेर पठाउनु भएको छ, साथै उहाँले पठाउनु भएको मुक्तक चाहिँ राम्रोसँग वाचन गर्न सकुला नसकुला होइन, हजार पीड़ा लुकाएर ओठमा हाँसो सजाए, परदेशको पीड़ा भीड़मा आफ्नै मनलाई सम्झाए, घरको खुशी नै मेरो सबैभन्दा ठूलो कमाई हो, यतिही आशाले हरेक दिन आफूलाई उठाए। नमस्ते दिज्यू, म अहिले चाहिँ परदेशी भूमिबाट चाहिँ तपाईँको कार्यक्रम सुन्दैछु, मेरो घर भने प्युठान हो, विशेष गरी मेरा भगवान रूपी बुवा आमालाई चाहिँ सेवा ढोक सुनाइदिनुहोस्, साथै मेरो सम्पूर्ण घर परिवारमा मिठो सम्झना र प्यारी छोरीलाई धेरै धेरै माया सुनाइदिनुहोस्। अन्त्यमा सबै श्रोतालाई सुख शान्ति र राम्रो स्वास्थ्यको कामना, धन्यवाद भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद। शिव थापाजी हुनुहुन्छ, हेलो शिष्य नमस्कार, म साई सैको माझकोटेरीबाट चाहिँ सुनिरहेको छु, कोदो रोप्दै रेडियो सुन्दै समय बितेको थाहै हुँदैन, कति मिठो कार्यक्रम हो भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई पनि। कल्पना चाम्पाङजी हुनुहुन्छ, सबैमा चाहिँ सम्झना छ माया छ है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सल्यानी सीता कुवारजी हुनुहुन्छ, ल है म पनि सुन्दैछु आज फर्स्ट टाइम सल्यानदेखि भन्दिनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। तपाईँले पठाउनुभएका सम्पूर्ण कमेन्टहरूलाई चाहिँ मैले वाचन गरिसकेको छु, अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। आजको बसाईमा हामीले पाँचजना साथीसँग चाहिँ कुराकानी गर्न सफल भयो, धनु रमिला मन्जु दुर्गा बुद्धजी हुनुहुन्थ्यो, उहाँ सम्पूर्णलाई चाहिँ एकमुष्टमा धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधि बढ़ बजेका मिठा आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्नुभयो, सम्पूर्ण साथीहरूलाई पनि एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हामी एउटा मिठो गीत छोड्दै आजको बसाई गाउँ खाने कथाबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा
2: सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी, जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति 11:15 क्यानाडा र मोरक्को खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता वारेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गर्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरमा सिंहदरबारबाट सरकारका 100 दिनका कार्य प्रगति सार्वजनिक गरिनेछ। गएको चैत 13 गते गठन भएको यस सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ। सरकारको उपलब्धिमा उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन र सोभियो खारेजी, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन्। यसैगरी मन्त्रालय संख्या घटाउने प्रयास, सेवा प्रवाह सुधार, 100 भन्दा बढ़ी कानून संशोधनको गृह कार्य र कर्मचारी सरूवामा पहिलो पटक अनलाइन प्रणाली लागू गर्नेलाई पनि सरकारले आफ्ना उपलब्धिमा समावेश गरेको छ। सरकारले 100 दिनभित्रै सम्पन्न गर्ने भनी 100 बुँदे कार्यसूची ल्याएको थियो। 100 बुँदा मध्ये 20 बुँदा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन्, जसमा मुख्यतया नीतिगत निर्णय र अध्यादेशहरू पर्दछन्। 33 बुँदामा उल्लेख्य प्रगति भए पनि नतिजा आउन भने समय लाग्ने देखिन्छ। 31 बुँदामा काम शुरू भए पनि प्रगति आंशिक छ भने बाँकी 16 बुँदामा अहिलेसम्म कुनै प्रगति भएको छैन। कृषि क्षेत्रमा सरकारको प्रदर्शन सबैभन्दा कमजोर रहेको छ। सरकारले विकल्प विनै सुकुम्बासी हटाउने, व्यवसायलाई प्रमाण विनै दुःख दिने, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साध्ने, महँगी नियन्त्रण गर्न नसक्ने लगायतका आलोचना पनि खेप्दै आएको छ। हरेक सरकारको पहिलो 100 दिनको अवधिलाई सामान्यतया आलोचना रहित हनीमुन पीरियड भनिन्छ। सांसदहरूले देशको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले बर्खायाममा कर्णालीको सड़क समस्या, गाड़ी दुर्घटना, मल खरीदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यतिथिका विषयमा आवाज उठाएका हुन्। बैठकमा सांसद दुर्गा गुरूङले बर्खायाम शुरू भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नु परेको विकराल सड़क समस्याका बारेमा सदनलाई जानकारी गराउनुभयो। बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध हुँदा दैनिक उपभोगी वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उहाँले दिगो सड़क पूर्वाधार निर्माण र प्रभावकारी मर्मत सम्भारका लागि माग गर्नुभयो। सांसद नरबहादुर विष्टले सम्भावित बाढ़ी पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। मल खरीदमा भएको सम्भावित भ्रष्टाचारको विषय उठाउँदै सांसद नारायण दत्त मिश्रले भारत र नेपालको खरीद मूल्यमा देखिएको ठूलो अन्तरबारे प्रश्न गर्नुभयो र खरिद प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता भए नभएको बारे छानबिन गर्न सरकारसँग माग गर्नुभयो। आजको बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5 देखि 2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामा नै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाई छ। यसका साथै बालबालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाड़ीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्यधिक प्रयोगले एन्टी माइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधले काम नगर्ने जोखिम बढ़ेको चेतावनी दिनुभयो। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर सम्मको जोखिम बढ़ाइरहेको उहाँको भनाई छ। रिजालले नियमित पैदल यात्रा गर्न, भस्त्रिका प्राणायाम गर्न, ऊर्जाको मितव्ययी प्रयोग गर्न, सार्वजनिक गाड़ीको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो। नेपालका लागि चिनिया राजदूत झ्याङ माओमिङले नेपाल चीन सम्बन्ध सुदृढ बनाउन चार मुद्दे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति शी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढ़ाउनुपर्ने बताउनुभयो। राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारूढ़ दल रहेको र यसका सत्यखोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवक कर्मचारीको सुविधा बापतको रकम असार 25 निकास गरी भुक्तानी गर्न गराउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अरियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधा मध्ये उपदान, संचिति विदा र औषधि उपचार बापत पाउने रकम भुक्तानी गर्न गराउन अनुरोध गरेको बताउनुभयो। यसअघि कार्यालयले 20 मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढ़ाएको जनाएको छ। विदेशको खबर, इरानले दिवंगत सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन हुनेछ। खामेनीको शव राखेको बाकस समारोह स्थलमा ल्याउनु अघि नै हजारौं शोकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसाल्लाहको प्रांगणमा भेला भएका एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अरू सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोस्तबा घाइते हुनुभएको थियो। अहिले मोस्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 इरानको नेतृत्व गर्नुभएको थियो। अब खेल खबर फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्त तथा स्विजरल्याण्ड र कोलम्बियालाई खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम सोह्रमा प्रवेश गरेसँगै अन्तिम सोह्रको समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले 100 दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी। सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्दै सरकारको आलोचना। विकास, निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण। सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी। जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने।
1: हजुरको रेडियो 102.1 मेगा।
0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
7: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वतः खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
7: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
7: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
7: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
7: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
7: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आगलागि, प्राकृतिक प्रकोप,
7: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
7: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
8: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
7: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
7: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
7: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
7: लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
7: मिति

0: हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीन कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र

0: कतिपुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841252957। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9851043200 9767652429 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
2: प्रकाश कचवाल,
1: राजेन्द्र कुमार कार्की,
2: कुमार कार्की,
1: अमृत सुनवार,
2: उत्तम पौडेल,
1: सन्ध्या सानु,
2: रामकुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
2: कार्यक्रम हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
2: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295551।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147188।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र इसिजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेसाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिर्सप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप। Thank you.

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। होइन, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
8: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
9: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
8: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
9: त्यसो भए ध्यान दिएर सुन्नी।
10: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
9: सुन्नु भए त?
8: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
11: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

ಸಿಂಪಲ್ ಸನ್ನಾನಿ

0: हजुर को रेडियो 102.1 मेगा
1: तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
2: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0845410043 98630423422
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
4: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
3: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845403998 0845403998
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
5: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट
5: सजिलो मासिक किस्ता सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
5: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
6: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपरान्न 4 बजेको रामेसा भने रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर संघाल हो। रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। विद्यालय र अभिभावकहरूबीचको सम्पर्कलाई थप प्रभावकारी बनाउन रामेछापको माकुण्डा गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूलाई मोबाइल सेट र सिम कार्ड वितरण गरेको छ। विद्यार्थीको शैक्षिक प्रगति उपस्थिति र विद्यालयका गतिविधिहरूबारे अभिभावकहरूलाई समयमै जानकारी गराएर समन्वय बढ़ाउने उद्देश्यले यो कार्यक्रम शुरू गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनवारले एक समारोहका बीच प्रधानाध्यापकहरूलाई ती सामग्री हस्तान्तरण गर्नुभएको छ। अब विद्यालयहरूले यही आधिकारिक नम्बर मार्फत विद्यार्थीको नतिजा व्यवहार र आकस्मिक सूचनाहरू प्रवाह गर्नेछन् भने अभिभावकहरूले पनि आफ्ना सुझाव र गुनासो राख्न सक्नेछन्। कार्यक्रमको दिगोपनाका लागि गाउँपालिकाले संचार खर्च बाबत माध्यमिक विद्यालयहरूलाई वार्षिक 5,000 र आधारभूत विद्यालयहरूलाई 2,500 रूपियाँ उपलब्ध गराउने व्यवस्था समेत गरेको छ। यस पहलबाट विद्यालयप्रति अभिभावकहरूको उत्तरदायित्व र अपनत्व बढ़ने अपेक्षा गरिएको छ। रामेछापको खाडादेवी गाउँपालिकामा मौलिक संस्कृतिको जगेर्ना गर्ने र नागरिकहरूलाई आय आर्जनसँग जोड्ने उद्देश्यका साथ संचालित पञ्चे बाजा बजाउने तालिम चलिरहेको छ। परम्परागत रूपमा निश्चित समुदायले मात्रै बजाउँदै आएको पञ्चे बाजा सिक्न यसपटक 17 जना महिलासहित दलित र गैर दलित समुदायका कुल 43 जना स्थानीय बासिन्दाहरू एउटै थलमा संगे जुटेका छन्। उनीहरूलाई कुशल प्रशिक्षकहरू रमेश खत्री, रणवीर मगर र हरि सुन्दासले प्रशिक्षण दिइरहनु भएको छ। गाउँपालिकाले यसअघि नै आफ्नो 9 वटै वडामा 1-1 सेट पञ्चे बाजा वितरण गरिसकेको थियो। सही बाजाको उचित सदुपयोग गर्न, लोपोन्मुख मौलिक संस्कृतिको संरक्षण गर्न र नागरिकहरूलाई आर्थिक समृद्धिसँग जोड्न गाउँपालिकाले चालू आर्थिक वर्षमा 5 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। यो विशेष कार्यक्रम सञ्चालन भइरहेको छ। विवाह व्रतबन्ध जस्ता शुभकार्य तथा विभिन्न उत्सवहरूमा बजाइने पञ्चे बाजाको सदुपयोग र नयाँ पुस्तामा सिप हस्तान्तरण गर्न यो तालिम महत्वपूर्ण हुने गाउँपालिकाले जनाएको छ। सुन्दरीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका विकास निर्माण सेवा प्रवाह तथा वित्तीय गतिविधिहरूबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082 साउनदेखि 2083 असार मसान्तसम्म सञ्चालन गरेका योजना कार्यक्रम तथा सेवा प्रवाहको समीक्षा गर्दै नागरिकको सुझाव गुनासा र जिज्ञासा सुन्न सार्वजनिक सुनवाई कार्यक्रम गरेको हो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, शाखा प्रमुख, जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज, संचारकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। सार्वजनिक सुनवाईको क्रममा गाउँपालिकाका सूचना अधिकारी एवं सूचना प्रविधि अधिकृत सुबीर राज कार्कीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, विकास, खानेपानी, सामाजिक सुरक्षा, विपद व्यवस्थापन, सुशासन तथा प्रशासनिक सेवा प्रवाहको बारेमा आर्थिक वर्षभरि सम्पन्न भएका प्रमुख कार्यहरूको विवरण प्रस्तुत गर्नुभएको थियो। साथै विकास निर्माणमा भएको प्रगति, बजेट कार्यान्वयनको अवस्था, राजस्व संकलन तथा सार्वजनिक स्रोतको उपयोग बारेमा पनि कार्यक्रममा जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विकास निर्माणको गुणस्तर, सड़क तथा खानेपानी व्यवस्थापन, कृषि सेवा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा वितरण, कर्मचारीको सेवा प्रवाह लगायतको विषयमा जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए। उठाइएका प्रश्नहरूको गाउँपालिकाका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वालाप्रसाद नेउपाने र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बरालले जानकारी जवाब दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। गाउँपालिकाले सार्वजनिक सुनवाईले स्थानीय सरकार र नागरिक बीचको सम्बन्धलाई थप सुदृढ बनाउनुको साथै पारदर्शी, जवाबदेही र सुशासन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। सुन्दरीको मरिन गाउँपालिका 5 मा स्थानीय नागरिकहरूको आधारभूत सेवा, सरसफाई तथा विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मोटर पाइप, स्ट्रेचर तथा डस्टबिन वितरण गरिएको छ। मरिन 5 का वडाध्यक्ष दीपक माझीको अध्यक्षतामा हिजो एक कार्यक्रमका आयोजना गर्दै मोटर पाइप, स्ट्रेचर तथा डस्टबिन वितरण गरिएको हो। हिजो वितरण गरिएको मोटर तथा पाइपले खानेपानी र सिंचाई व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसै गरी स्ट्रेचरले आकस्मिक स्वास्थ्य सेवा तथा विपदको समयमा बिरामी र घाइतेको सुरक्षित उद्धारमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिएको छ भने डस्टबिन वितरण मार्फत समुदायमा सरसफाईको संस्कृतिलाई प्रवर्धन गर्दै फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मरिन गाउँपालिका सिन्धुलीले जनाएको छ।
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकामा मुक्तिनाथ विकास ब्याङ्क लिमिटेडले विद्यार्थीहरूलाई स्टेशनरी सहयोग हस्तान्तरण गरेको छ। मानेभन्ज्याङ गाउँपालिकाको वडा नम्बर 5 रहेको भगवती माविका कक्षा 1-8 अध्ययनरत 108 विद्यार्थीहरूलाई ब्याङ्कले स्टेशनरी सहयोग गरेको छ। ब्याङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानेभन्ज्याङमा रहेको शाखाले हिजो विद्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै स्टेशनरी सामग्री हस्तान्तरण गरेको हो। ब्याङ्कका क्षेत्रीय कार्यालयका अनुगमन अधिकृत मुकेश विक्रम वस्ती तथा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद वास्तोलाले संयुक्त रूपमा विद्यार्थीहरूलाई स्टेशनरी वितरण गर्नुभएको छ। केही समय अगाडि मुक्तिनाथ विकास ब्याङ्क लिमिटेडको ओखलढुङ्गा सदरमुकाममा रहेको शाखाले पनि सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत रहेका 2 छात्रहरूलाई छात्रवृत्ति प्रदान गरेको थियो। नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेट पारित गराउन व्हिप जारी गरेको छ। कांग्रेसका महामन्त्री गुरूराज घिमिरेको विशेष उपस्थितिमा आज हेटौँडामा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीका प्रदेश सभा सदस्यहरूलाई बजेट पारित गराउन व्हिप जारी गर्ने निर्णय गरेको छ। कांग्रेसभित्र बजेटलाई लिएर देखिएको विवादको बीच संसदीय दलले सबै सांसदहरूलाई अनिवार्य रूपमा आज बस्ने बागमती प्रदेश सभा बैठकमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। 3 व्हिपमा आर्थिक मामिला तथा योजना मन्त्रीले पेश गरेको आर्थिक वर्ष 2083-84 विनियोजन विधेयक निर्णयार्थ पेश हुने भएकोले सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन, मतदानको क्रममा तटस्थ नबस्न र विधेयकको पक्षमा मत जाहेर गर्न निर्देशन दिएको छ। र बागमती प्रदेश सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पालिकाहरूलाई आर्थिक सहयोग गर्न शुरू गरेको छ। औपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएका मकवानपुरका 2 पालिकालाई प्रदेश सरकारले 50% रकम सहयोग दान गरेको हो। सामाजिक सुरक्षा कोषमा औपचारिक श्रमिकको पहुँच बढ़ाउने उद्देश्यका साथ हिजो प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले र सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको मकवानपुरको भीमपेदी र इन्द्र सरोवर गाउँपालिकासँग प्रारम्भिक योगदानमा सहयोग दान गर्ने सम्बन्धी सम्झौता गर्दै रकम उपलब्ध गराएको छ। प्रदेश सरकारले औपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा कार्यविधि अन्तर्गत छनौट भएका पालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्थानीय तहमा जम्मा भएको रकमको अधिकतम 50% सहयोग दान गर्ने गरी भीमफेदीलाई 11,400 र इन्द्र सरोवरलाई 68,400 रूपियाँ हस्तान्तरण गरेको जनाएको छ। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात,
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क,
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक
3: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848 45 028, 98 45 43 028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
3: मिति 2083 साल असार 28 गते आइतबार,
2: समय बिहान 10 बजेदेखि,
3: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप,
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146 30 310, 98 51 40 41 98 र 98 41 25 59 57।
5: हजुरको रेडियो।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
4: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
5: ओ प्रकाशको

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

थाहा छ वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
0: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
4: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 28 गते आइतबार।
4: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
4: आवश्यक कागजात,
0: सदस्यता परिचय पत्र,
4: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
4: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
4: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ,
4: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
4: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
0: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
4: अपाङ्गता,
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
6: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रममा उपस्थित हुने कलाकारहरू,
6: सीता थापा,
7: प्रकाश कटवाल,
6: राजेन्द्र कुमार कार्की,
7: कुमार कार्की,
6: अमृत सुनवार,
7: उत्तम पौडेल,
6: सन्ध्या सानु,
7: राम कुमार पौडेल,
6: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
7: कार्यक्रम हुने मिति, समय र स्थान।
6: मिति 2083 साल असार 26 गते।
7: समय दिउँसो 1 बजे।
6: स्थान मन्थली पार्क इन रामेछाप।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295551।
6: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
9: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
10: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429।
10: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
9: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
9: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57।
10: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
10: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: र रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
10: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
11: हजुरको रेडियो 102.1।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-0921-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भएछ
5: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
4: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0848-45-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: कसरी फलिरहेछ तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, चिसीले के गर्ने,
3: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हतदाम बसे त्यति बस्ने,
2: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेलाइ
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको त्यो तरकारी पनि आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ लगाएर भजन गर्ने, मेरो काम के थियो, किसानको सुविधा ल्याउनु पर्दैन देख्नु, किसान उभर नलाग्नु देख्नुको लाग्दैन,
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदा होस् नहुँदा होस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिद्रो नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक, सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो। नेपाली जनजीवनमा बेलको स्थान अत्यन्तै विशिष्ट र गौरवपूर्ण रहेको छ। दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भूटान, म्यानमार, थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ। बेलको वैज्ञानिक नाम एगेल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ। विशेष गरी तराईका फाँददेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ, जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ, जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित जस्तो लाग्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नदार हुन्छ, जसमा औषधीय गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि मिश्रित रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत, झाडा पखाला र आन्द्र सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रवर्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो। हामी यति बेला गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकुटारमा रहेको जुन सिन्धुलीको यो ठाउँमा रहेका छौँ। यहाँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हामी यति बेला एभोकाडो फार्ममा आएका छौँ, जहाँ करिब 200 भन्दा बढी चाहिँ एभोकाडोका बिरुवाहरू करिब करिब फल्ने तयारीमा छन् र हामीले यहाँहरूलाई गरेकै पो हुँदैन भन्ने खालको एउटा महत्वपूर्ण सन्देश यहाँहरूलाई सँगसँगै दिने प्रयास गरेका छौँ भने यो क्षेत्रमा पनि धेरै युवाहरू स्वदेशमा सम्भावना नदेखेर चाहिँ पलायन भएको अवस्था छँदै नै छ। विशेष गरी पछिल्लो समयमा चाहिँ पहाड़बाट तराईमा अथवा चाहिँ शहरमा त्यसै गरी शहरबाट पनि विभिन्न देशहरूमा चाहिँ यो परिवर्तित भएर जाने अथवा चाहिँ त्यो विकल्प खोज्दै जाने प्रवृत्ति बढ़िराखेको समयमा चाहिँ यति बेला यहाँ टेकबहादुर थापाले चाहिँ एभोकाडो फार्म त्यसलाई पनि व्यवस्थित गर्नको लागि मजाले लाग्नु भएको दृश्यलाई आजको श्रृंखलामा देखाउने र यहाँहरूलाई सुनाउने प्रयास हामी पक्कै पनि गरेका छौं। एकदमै सुनकोशी नदीको छेउमै रहेको यो एभोकाडो फार्ममा हामी रहँदै गर्दा चाहिँ पन्टलापुर घाम लागिराखेको छ, गर्मी पनि छ। यद्यपि यो सुनकोशी नदीको बहावले चिसो पनि महसुस हामीले गरेका छौँ र सँगसँगै यो खालको ठाउँमा पनि यो खालको जुन सँगै रहेको ठाउँमा पनि यो बगरको अलिकति माथिल्लो भाग सँगै रहेको छ, हामीले नदी नजिकै देखाउन सक्छौँ यहाँहरूलाई, सँगसँगै एकछिनपछि देखाउँला पनि। र यो भन्दै गर्दा चाहिँ हामीले यस्ता खालका सम्भाव्यता खोजौँ है भन्ने खालको महत्वपूर्ण सन्देश आजको श्रृङ्खलामा अझै थप दिने प्रयास पनि गरेका छौँ। करिब करिब 200 भन्दा बढी एभोकाडोको बिरुवाहरू सफलतापूर्वक हुर्किएर करिब करिब फल्ने तयारीमा रहेको यो आजको कार्यक्रम चाहिँ यहाँहरूलाई अझै मनमोहक लाग्ला अथवा चाहिँ गरेकै पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश यहाँहरूलाई काम लाग्ला र यस्ता धेरै ठाउँहरू पनि छन् र हाम्रो ठाउँमा पनि केही न केही सम्भावना खोजौँ भन्ने खालको जागरणको लागि यहाँहरूलाई पनि प्रेरक बन्ला भन्ने खालको उद्देश्य हाम्रो कार्यक्रमको आज पनि रहेको छ। र हामीले अगाडि पनि भनिसकेका छौँ टेकबहादुर थापाले निरन्तर रूपमा मेहनत गरेर यो ठाउँमा गर्दै गरेको एभोकाडो फार्मलाई कसरी चाहिँ उहाँले यो अवस्थासम्म ल्याउनु भयो, उहाँले कसरी मेहनत गर्दै हुनुहुन्छ र यो फार्मको अहिलेको अवस्था कस्तो छ र उहाँको के चाहिँ छ, भिजन के छ, अथवा उहाँले भोलिका दिनहरूमा चाहिँ अन्यहरूलाई कसरी प्रेरक बन्दै हुनुहुन्छ भन्ने लगायतका विषयमा पनि आजको श्रृङ्खलामा उहाँले कुराकानी गर्दै गर्दा उहाँले जानकारी दिँदै गर्दा पनि धेरै जानकारी यहाँहरूलाई पक्कै पनि प्राप्त हुनेछ यो भने हामीले महसुस गरेका छौँ। हामी ढिला नगरिकन हामीले यो ठाउँमा बसेर जुन अगाडि मैले भनिसकेँ गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकुटार सिन्धुलीमा हामी रहेर यो कार्यक्रम तयार गर्दै गर्दा चाहिँ यो ठाउँमा एभोकाडो फार्मकै यो बगानमा बसेर हामीले यो कार्यक्रम तयार गरेका छौँ। यो ठाउँमा यो फार्ममा जे देखौँ जस्ताको तस्तै यहाँहरूलाई साथै प्रयास गरेका छौँ। यो सँगसँगै हामी कार्यक्रमको अन्तिम खण्डको श्रृङ्खलामा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला।
9: नमस्कार, मेरो नाम टेकबहादुर थापा, मेरो घर सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वार्ड नम्बर एक च्याकुटार बेसीमा पर्छ। हामी एभोगाडो खेती केवल 4 वर्ष देखि सुरु गरिरहेका छौं। हाम्रो 1200 बिरुवा भन्दा बढी हामीले लगाएका छौं, देख्न सक्छौं यहाँ। हाम्रो 200 भन्दा बढी यो साल फूल खेल्न सुरु गरेको छ र अहिले हामी फूल खेल्ने बेलादेखि नै यो हामीले फूल खेल्ने फूल खेलिसकेपछि बिरुवाबाट फल नझर्ने जस्ता उगरिरहेको छौँ। यसको किन झर्छ यो भनेर यसको लागि हामीले उत्पादन बजारीकरण गर्नको लागि असाध्यै मिहिनेत गरेका छौँ। यो पौष्टिक आहार ले भरिपूर्ण भएको फल छ र यो हामीले बिरुवाहरू धनकुटा लगायतबाट ल्याएका छौँ। यो चाहिँ किर्तिपुरबाट पनि हामीले ल्याएर लगाउन सुरु गरेका हौँ र यो असाध्यै राम्रो छ। यो उत्पादन भएपछि हामीले स्थानीय बजार सिन्धुली रामेछाप ओखलढुङ्गा हाम्रा छिमेकी बजार र हामीले काठमाडौँ को अर्ग्यानिक मार्केटहरू ला शेर्पामा हाम्रो पसल पनि हामीले सुरु गरेका छौँ र यसै गरी हामीले भातभटिनी बिगमार सेलोइज अर्ग्यानिक मार्केटहरूमा लगेर हामी बेच्छौँ र यहाँ चाहिँ केवल 50 रोपनी भन्दा बढीमा हामीले अहिले सुरु गरेका छौँ र यो बिरुवा यसको बिरुवा र यो ग्राफ्टिङ गरेर पनि हामीले चाहिँ बेच्न सुरु गरेका छौँ। यो हामीले के अरे गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर 1 मा मात्रै नभएर यो चाहिँ सिन्धुली जिल्लाको महाभारत रेन्ज मा लगभग 800 मिटरदेखि 1600-1700 मिटरसम्म हामीले लगाउन सुरु गरेका छौँ। यहाँका स्थानीय किसानहरूले पनि लगाउन सुरु गर्नुभएको छ र यसको बजारीकरणको लागि एभोकाडोको दाना मात्रै नभएर हामीले यसका चाहिँ विभिन्न परिकार बनाएर र पनि हामीले बेच्नको लागि सुरु गर्ने गरेका छौँ। यो हाम्रो लागि चुनौतीको विषय छ, अवसरको विषय छ र यो विदेशबाट आयातित हुन थाले आउने छ यो यहाँको सिद्धिएपछि। तर हामीले चाहिँ नेपालमै के गरी उत्पादन गर्न सकिन्छ बाह्रै मासे भनेर पनि यो पनि हामीले सुरु गरेका छौँ भने अब विदेशबाटलाई चाहिँ नल्याउने र नेपालमै यो चाहिँ आत्मनिर्भर परौँ भनेर हामीले एकदम चाहिँ यो होसियारीको साथ काम गर्दैछौँ र यसको लागि हामीले गाउँपालिका प्रदेश र हामीले नार्कबाट पनि हामीले यो कसरी चाहिँ यो चाहिँ दाना नझर्ने यसलाई चाहिँ के उपाय छ भनेर यसको खोजी गरेका छौँ। रोग यसको रोग के छ भनेर यसको पनि खोजी गरेका छौँ। यसको लागि हामीले असाध्यै मिहिनेत गरेका छौँ। यो ठाउँलाई चाहिँ एभोकाडो को चाहिँ एउटा बेस्ट खाने ठाउँ कहाँ पाइन्छ त भनेर भन्दाखेरि जहाँ रुख छ त्यहीँ गएर फल टिपेर आफूले टिपेर ल्याउन पनि पाउने, त्यहाँ खान पनि पाउने। यसको जुन प्रदेश र हामीले नार्कबाट पनि हामीले यो कसरी चाहिँ यो चाहिँ दाना नझर्ने यसलाई चाहिँ के उपाय छ भनेर यसको खोजी गरेका छौँ। रोग यसको रोग के छ भनेर यसको पनि खोजी

0: धनकुटा मात्रै नभएर सिन्धुली पनि छ भन्ने हामीले त्यो भएर त्यसरी पनि गर्न खोजेका छौँ। र यो प्रत्यक्ष हजुरहरूले देखिरहनु भएको छ, यहाँ यो फार्म असाध्यै राम्रो फुलेको छ। अब हाम्रो यो अर्ग्यानिक हो, यसमा केही के अरे अर्थ केही छैन। त्यसकारणले सबै उपभोक्ता सबै मान्छेले यो एभोकाडोलाई चाहिँ तपाईँहरूले चाहिँ खाइदिनुहोस्, आफआफले यो उत्पादन नेपालको फल यो खाइदिनुहोस्, राम्रोसँगले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोस्। र यो बाल बच्चा बुढाले सबैले खान मिल्ने फल हो, त्यसकारणले तपाईँहरूले हामीलाई चाहिँ यो खबर गरेर ल्याइदिनुहोस् भने पनि हामी तपाईँहरूलाई पुर्याइदिने पनि छौँ। यो कहाँ अर्डर दिनुहुन्छ तपाईँहरूले अर्डर दिएको ठाउँमा हामीले चाहिँ ल्याइदिने पनि छौँ। र यसको लागि तपाईँहरूलाई अहिले हामीले फुल खेल्ने बेलादेखिको अब फुल खेल्दैछ है, र अब फल्दैछ। तपाईँहरूले हामीलाई हामीले यो चाहिँ म्यासेज दिन पनि यो काम गरिरहेका छौँ। यो फल्न सुरु गरेको छ, अब फलेपछि तपाईँहरूको घर घरमा र तपाईँहरूले माग अनुसारले हामीले तपाईँहरूलाई पुर्याइदिने पनि छौँ।
1: हजुर, पक्कै पनि यहाँहरूले देख्न सक्नुहुन्छ, हामी एभोकाडो फार्मकै बीचमा रहेका छौँ। बगैँचालाई हामी करिब करिब एक दुई तीन राउन्ड चाहिँ घुमिसकेका छौँ। कुन बोट कसरी हुर्केको छ र कसरी फुल्दैछ, कसरी कोपिला लाग्दैछ भन्ने लगायतका विषयमा पनि हामीले यो जानकारी लिने प्रयास पनि गरेका छौँ। यसरी मजाले फुलिराखेको छ, मौरीहरू सँगसँगै झुलिँदै राखेका छन् र यो समयमा अत्याधिक मात्रामा राम्रो फल्छ भन्ने एउटा सांकेतिक रूपमा पनि हामीले आकलन गर्न सक्छौँ। मजाले फुलिराखेका छन् माथि माथि यहाँहरूले मौरी मजाले आफ्नो मौरीले पनि काम गरिराखेका छन् र यो परागसेचनको लागि मौरीले सपोर्ट गरिराखेका छन्, हामीले यो पनि देखिराखेका छौँ। र विशेषत यो फार्ममा प्राविधिक रूपमा चाहिँ केही समस्या आयो भने चाहिँ सोल्युसन खोजिहाल्छु भनेर पनि फार्म सञ्चालकले भनिराख्नु भएको छ। त्यसले गर्दा पनि मजाले हुर्केका छन् बिरुवाहरू र करिब करिब फलले तयारीमा पोहोर साल पनि केही बिरुवाहरूबाट फल प्राप्त भइसकेको थियो अरे, र यो साल चाहिँ अब राम्ररी फलले तयारीमा छन् धेरै जसो बोटहरू। र विशेषत यो सुनकोशी नदीको यो बगरमा रहँदै गर्दा अत्याधिक मात्रामा गर्मी भएको ठाउँमा चाहिँ मजाले एभोकाडो फार्मको बगैँचाभित्रै रहेर हामी कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि गर्यौँ। यो ठाउँमा गर्मी छैन, यो एभोकाडोको एउटा छारी, अर्को त्यसै गरी सुनकोशी नदीको जुन बहावले गर्दा हावा, चिसो हावा चाहिँ यतातिर आइराखेको छ, त्यसरी पनि धेरै साह्रो गर्मी चाहिँ छैन। यद्यपि यो चाहिँ गर्मी चाहिँ गर्मी नै ठाउँ रहेछ भन्ने कुरा हामीले पनि आकलन गर्न सक्छौँ। र यो फार्मको अरू थप व्यवस्थापन लगायतका कुराहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ अथवा भावी योजना के चाहिँ रहेछ भन्ने विषयमा थप जानकारीको लागि फार्म सञ्चालक टेकबहादुर थापाले केही जानकारी दिने प्रयास गर्नुभएको छ।
0: हामीले यो चाहिँ सबै विदेशबाट आउन थाल्यो र हामीले नेपालमै यो खेती हुन्छ हुँदैन भनेर सुरु गर्यौँ र भयो, अहिले हुन थालेको छ। मेन चाहिँ यो फललाई उत्पादन तथा बजारीकरण गर्ने हामीले प्रशस्त ठाउँहरू भेट्यौँ र ती ठाउँहरूको लागि भेटेको हुनाले हामीले यसमा चाहिँ लगाउन सुरु गरेका छौँ। र मेन चाहिँ बेरोजगार समस्या हल गर्ने र स्वरोजगारलाई नै ध्यान दिनको लागि हामीले चाहिँ लगाउन सुरु गर्यौँ र यहाँका किसानहरूले पनि लगाएका छन् प्रशस्त मात्रामा। यो चाहिँ लगेर हामीले लासेर्पा र विभिन्न अर्ग्यानिक मार्केटहरूमा चाहिँ यसको माग अत्याधिक भएकोले हामीले चाहिँ के अरे लगाउन सुरु गरेका छौँ। मेन यो कोही मान्छे बेरोजगार नबसोस्, आफ्नो घरमा 4 बोट 10 बोट 20 बोट लगाएर पनि उनीहरूको जीविका आर्जन हुने भएकोले यो हामीले लगाउन सुरु गरेका हौँ। र काहीँ न काहीँ कसै न कसैले यो सुरु गर्नै पर्ने थियो, विकास एउटा खालको चाहिँ हरेक मान्छे चाहिँ विदेश जाने, हरेक मान्छे चाहिँ बेरोजगार भयौँ भन्ने। त्यस कारणले हामीले बेरोजगारलाई न्यूनीकरण गर्न हामीले पनि यसरी लगाएका छौँ, बेच्न सक्छौँ 2-4 लाख रुपियाँ आफ्नै घर आँगनमा चाहिँ भयो भने मान्छे कोही विदेश जाँदैन। त्यस कारणले कसै न कसैले यो चाहिँ सुरुवात गरिदिनु पर्ने थियो। यो देखेपछि यहाँका किसानहरूले अरूहरूले पनि लगाउन सुरु गर्नुहुनेछ, लगाउन पनि थाल्नुभएको छ र यो अहिले चाहिँ मार्केटको दुःख छैन, यसको चाहिँ अलिकति भाउ बढी भयो, यसको मूल्य बढी भयो भन्ने चाहिँ छ। यो मूल्य घट्यो भनेदेखि यो चाहिँ सबैले खान्छन्, सबैले यो चाहिँ असाध्यै राम्रो फलफुल छ। यो चाहिँ यसमा चाहिँ यस्तो कमी, यसको यस्तो नराम्रो छ भन्ने केही पनि छैन। त्यस कारणले हामीले खाद्यको रूपमा पनि यसलाई प्रयोग गर्न सक्छौँ, यसको चाहिँ विभिन्न परिकार बनाएर जुस, अरू यसको तेल पनि आउन निकाल्न थालिएको छ। यो हामीले चाहिँ ठिक ढङ्गले प्रयोग गर्ने हो भने यो मेन त बेरोजगार समस्या पनि हल हुन्छ, अनि एउटा त हामीले खाना आफैले खानुपर्ने फलफुल भएको हुनाले यसलाई चाहिँ अनिवार्य रूपमा चाहिँ यो खाउँ भनेर एउटा प्रचार प्रसार गर्न पनि जरुरी छ।

0: त्यसकारणले हाम्रो गाउँपालिकाले पनि यसलाई असाध्यै मिहिनेत गरेको छ यो विषयमा। र म चाहिँ एउटा के ढुक्क छु भने यो एभोकाडोले हामीले नेपाल चाहिँ एभोकाडोको भन्ने चिनाउनको लागि पनि मैले चाहिँ यो सुरु गरेको छु र लगभग यो गाउँमा पनि त्यसरी नै लगाइएको छ र असाध्यै राम्रो छ। यो क्षेत्रमा धेरै किसानहरूले लगाउनु भएको छ यो एभोकाडो। यसका चाहिँ समस्या, यसका चाहिँ राम्रो चिज, यसका विकासको विषयमा पनि अहिले चाहिँ यो यति राम्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ बोटहरू देख्न सक्नुहुन्छ। यसको अब बिस्तारै हामी तपाईँहरूलाई यसको फेरि फलको पनि हामी तपाईँहरूलाई देखाउनेछौँ र तपाईँहरूले यहाँ यो स्थानीय ठाउँमै आएर पनि तपाईँहरूले यहीँ आएर पनि लिएर जान सक्नुहुन्छ, बिरुवा लान सक्नुहुन्छ, ग्राफ्टिङ बिरुवा लान सक्नुहुन्छ तपाईँहरूले। अब हामीले चाहिँ यसको रोप्न सिकाउँछौँ, मल हाल्न सिकाउँछौँ र यसका रोग किराका विषयमा चाहिँ न्यूनीकरण गर्न सिकाउँछौँ। यो नेपाललाई चाहिँ विकास गर्नलाई चाहिँ यो सम्भव छ भन्ने चाहिँ हामी यो देखाउनको लागि गर्ने र तपाईँहरूलाई चाहिँ यो हामीले चाहिँ घर घरमा फलेको चिज पुर्याइदिनु पनि हामीले धेरै प्रयत्न गरेका छौँ। हाम्रो देशमा केही छैन भन्ने युवाहरूको लागि पनि हामीले जग्गा बाँझो नराख्नको लागि हामी अनुरोध गर्छौँ र नेपाल सरकारले पनि भरपूर्ण सहयोग गरेको छ र हामीले उहाँहरूको लागि प्राविधिक सहयोग, बिरुवा लगाउन, मल हाल्न, मल बनाउन र ग्राफ्टिङ गर्न, ग्राफ्टिङ र रोप्न, रोपिसकेपछि फल उत्पादन गर्न र फल उत्पादन भएपछि बेच्नसम्म त्यहाँसम्म हामी सहयोग गर्नेछौँ र यसको चाहिँ जिम्मा हामीले लिनेछौँ र यो फलेपछि यसको मूल्य निर्धारण गरेर बजारसम्म पुर्याउन, सस्तो भयो भने यो नेपाली सबैले खान्छन्। त्यस कारणले तपाईँहरूले अबदेखि आफ्नो जमिन बाँझो नराखौँ र उहाँ के रोपौँ। हामीले गुणस्तरीय बिरुवा देशैभरि उत्पादन गराएका के अरे पुर्याउने प्रयत्न गर्नेछौँ र तपाईँहरूले बिरुवाको लागि हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ र हामी यसको चाहिँ गुणस्तरीय बिरुवाको लागि हामी जिम्मेवार छौँ र फलेन भने त्यसको जिम्मा पनि हामीले नै छौँ। यो किन फलेन यसको भन्ने गुणस्तरीय बिरुवा दिनेछौँ। अबदेखि तपाईँहरूले सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसको प्राविधिक पक्ष सबै कुरा चाहिँ हामी तपाईँहरूलाई चाहिँ सहकार्य अर्थात् सहयोग गर्नेछौँ। अबदेखि तपाईँहरूले अन्त जानु पर्दैन, हामी बिरुवा उपलब्ध गराउनेछौँ तपाईँहरूलाई। यसको लागि चाहिँ तपाईँहरूले हामीलाई खबर गर्नु पर्यो, भन्नु पर्यो कहाँ के कमी कमजोरी छ त्यो भन्नु पर्यो, हामी चाहिँ यहाँदेखि यहाँसम्म हुन्छ भनेर हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्नेछौँ। एभोकाडोको विषयमा चाहिँ पहिला कुरा चाहिँ ग्राफ्टिङ बिरुवै लाउनुपर्छ। अब हामीले चाहिँ यसको केही समस्याहरू, रोगको समस्याहरू भएको हल गर्ने हामीसँग प्राविधिक छन्। ती प्राविधिकले गएर तपाईँहरूलाई सहयोग गरिदिनुहुनेछ र हामीले चाहिँ नार्कसँग पनि हामीले सहकार्य गरेर गर्न सक्छौँ र अहिले पनि हामीलाई चाहिँ नार्कका सरहरूले, गाउँपालिकाका चाहिँ कृषिका सरहरूले सहयोग गर्नुभएको छ। त्यस कारणले तपाईँहरू अब ढुक्क भएर एभोकाडो लगाउनुहोस्, गुणस्तरीय एभोकाडो लगाउनुहोस्। त्यसको लागि हामीसँग चाहिँ प्राविधिक हुनुहुन्छ र प्राविधिकले दिएको सल्लाह अनुसारले लगाउनु भयो भने हाम्रो बिरुवाबाट 3 वर्षदेखि 5 वर्षभित्रमा तपाईँहरूले चाहिँ राम्रो फल, गुणस्तरीय फल लिएर चाहिँ बेच्न सकिन्छ र अरू देशबाट आएको जस भन्दा हाम्रो देशमा चाहिँ राम्रो लिन सकिन्छ। हामीले सुनकोशी गर्तिकमा सुनकोशी छेउमा भएर पनि हामीले चिसो हावा र त्यहाँ चाहिँ असाध्यै राम्रो फल फलेको छ। पोहोरको साल हामीले चाहिँ 1000 किलो जति पोहोरको साल चाहिँ हामीले यहाँबाट बेच्यौँ र अहिले चाहिँ हाम्रो 8-10 हजार किलो चाहिँ हामीले चाहिँ बेच्ने सोच राखेका छौँ यो फार्मबाट। र हजुरहरूले पनि यो सुन सिन्धुली जिल्लाको गोलोजोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार भन्ने ठाउँमा यो चाहिँ हलेसी जाने बाटामा चाहिँ खुर्कोटबाट 27 किलोमिटरमा पर्छ। हेर्न सक्नुहुनेछ तपाईँहरूले हामीले चाहिँ यो विकास गरेको हेर्न सक्नुहुनेछ। हामीले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा चाहिँ यो हामीले चाहिँ सुरु गरेका छौँ। यो असाध्यै राम्रो छ। यहाँको यो करिब करिब हामीले चाहिँ 800 मिटरमा यहाँ छ भने हामीले 1600 मिटरसम्म लगाएका छौँ र हामीले 1600-1700 मिटरसम्म चाहिँ असाध्यै राम्रो हुने रहेछ यो एभोकाडो खेती र यसलाई चाहिँ हामीले उत्पादन भइसकेपछि के अरे उत्पादन बजारीकरण विविधीकरण गरेर बजारसम्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पनि हामीले लक्ष्य लिएका छौँ। हजुरहरूले सिधा सम्पर्क गर्न हुने सक्नुहुनेछ। गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा हाम्रो फार्म छ र मेरो नाम टेकबहादुर थापा र मेरो नम्बर रहेको छ 9841-5234 9841-5234 9841-5234 यहाँ सिधा सम्पर्क गरेर तपाईँहरूले एभोकाडोको बिरुवा ग्राफ्टिङ बिरुवा फल र यसको चाहिँ विविधीकरण गरेर पनि हामीले बेच्न सक्ने भएको हुनाले विविधीकरण सम्बन्धी पनि हामीलाई सोध्न सक्नुहुनेछ र तकनिक सहयोग पनि गर्न सक्छौँ। त्यसको लागि हामीसँग प्राविधिक हुनुहुन्छ, तपाईँहरूको घर खेत आँगनमा जहाँसुकै पनि प्राविधिकले चाहिँ आएर सहयोग गरिदिनुहुनेछ। यसको लागि तपाईँहरूले हामीलाई खबर गर्नुपर्नेछ, हामी चाहिँ फल फल्ने ग्यारेन्टी पनि लिनेछौँ किनकि गुणस्तरीय बिरुवा छ हामीसँग, हामी फलाउनको लागि तपाईँहरूलाई सिकाउनेछौँ।
1: गैयाधान नेपालको मध्य पहाड भित्री मधेश र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिस गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमी रहने खेतबाट पनि हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाको जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। यिनै विषयवस्तुहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सक्दछ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्दै सम्बन्धित विज्ञान सम्बन्धी कार्य मार्फत समाधान खोज्ने प्रयासमा अथवा हामी लिङ्केजको रूपमा सपोर्ट गर्ने काममा पक्कै पनि रहेका छौं। जसको लागि यहाँहरूले 9851-97192 9851-97192 टेलिफोन एसएमएस वाट्सएप लगायतका माध्यमहरू प्रयोग गरेर पनि यहाँहरू जोडिन सक्नुहुन्छ अथवा असीम सापकोटा 2012 यहाँहरूले सिधा इमेल गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति नमस्कार।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
3: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रंजित कार इंटरप्राइजेस कमलामाई नगरपालिका एक नंबर बजार सिंधुली संपर्क नंबर 0447521158 9854014575 9841690669 9864147188
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
5: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
6: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।

0: बुढा बस्न बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। दस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
4: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त टाढै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0475-94-66, 9-92-92-65-99-8।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
10: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
10: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
10: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
10: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
10: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
10: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230, 9767564249, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
10: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57।
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
10: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
10: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
10: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
12: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
12: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
12: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
12: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
10: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
10: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
10: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
10: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
10: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
10: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
10: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
10: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
10: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय, रामेछाप। आर्थिक निमन्त्रणा।
5: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
5: सीता थापा,
10: प्रकाश कचवाल,
5: राजेन्द्र कुमार कार्की,
10: कुमार कार्की,
5: अमृत सुनवार,
10: उत्तम पौडेल,
5: सन्ध्या सानु,
10: रामकुमार पौडेल,
5: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
10: कार्यक्रम हुने मिति, समय र स्थान।
5: मिति 2083 साल असार 26 गते।
10: समय दिउँसो 1 बजे।
5: स्थान मन्थली पार्क इन, रामेछाप।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165 9861295
14: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप हावा हुरी चलेको बेला के गर्ने
1: घरको झ्याल र ढोका बन्द गर्ने
14: आगोका स्रोतहरू बन्द गर्ने
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
14: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
14: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
1: हावा हुरी चलेको बेला के नगर्ने
14: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
1: बिजुलीको तार लत्रिएको छ भने नछुने
14: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
14: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। बालेन सरकारको 7 दिने उपलब्धि सार्वजनिक, राष्ट्रिय सभाबाट 4 विधेयक स्वीकृत। कांग्रेसको व्हीपपछि बागमतीको बजेट बहुमतले पारित, बाढ़ीले क्षति गरेको संरचना मरमतपछि रसुवागढ़ी जलविद्युत आयोजना पुनः सञ्चालनमा। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रूखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

जुरङ्ग उपचार इकाइ स्थापना भएको जनाएको छ। देशभरका 14 संघीय अस्पतालमा जुरङ्ग उपचार इकाइ स्थापना भएको बताइएको छ। त्यसका लागि 64 स्वास्थ्य कर्मीहरूलाई विशेषज्ञ तालिम पनि दिएको छ भने लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 पनि जारी भएको छ। सरकारले काठमाडौँको विभिन्न सुकुम्बासी बस्तीहरूबाट विस्थापित भएका 465 परिवारलाई राहत रकम प्रदान गरेको जनाएको छ। जनजी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत्र 13 गते बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो। बालेन नेतृत्वको सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले 100 दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको हो। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका छन्। विधेयक स्वीकृत गर्नुअघि छलफलको क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाब पनि सम्बन्धित मन्त्रीहरूले आजै दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ। बागमती प्रदेश सरकारको बजेट प्रदेश सभाबाट बहुमत पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेट पारित गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा पेश गरेको प्रदेश सरकारको प्रदेश आर्थिक विधेयक 2083 प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको उपसभामुख अप्सरा चापागाईले घोषणा गर्नुभएको छ। मन्त्री तामाङले पेश गरेको प्रस्तावलाई चापागाईले निर्णयार्थ पेश गर्नुभएको थियो। प्रस्तावलाई ध्वनि मतका आधारमा बहुमतले पारित गरिएको छ। बजेटको विषयलाई लिएर काँग्रेसभित्रै विवाद देखिएपछि सरकारको नेतृत्वमा रहेको दल नेपाली काँग्रेसले बजेट पारित गर्न पार्टीका सांसदहरूलाई व्हिप जारी गरेको थियो। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि 66,93,33,00,00 रूपियाँको बजेट ल्याएको छ। गृह मन्त्रालयले 11 जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ सहित 42 उपसचिवहरूको सर्वे गरेको छ। मन्त्रालयले हिजो गरेको निर्णय अनुसार सरुवाको सूची सार्वजनिक गरेको छ। उपसचिवहरूको सरुवासँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारी पनि हेरफेर गरिएको छ। गृहको निर्णय अनुसार बागमती प्रदेशका 111 जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्। बागमती प्रदेश अन्तर्गत रसुवाको प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् भने काभ्रे पलाञ्चोक र धादिङका सहायक सिडिओ पनि फेरिएका छन्। यसै गरी ताप्लेजुङ हुम्ला सोलुखुम्बु रूकुम पूर्व मुगु मनाङ कालीकोट दार्चुला जुम्ला डडेलधुरा लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर भएका छन्। नेपाली काँग्रेसभित्र विवाद बढ़िरहेका बेला संस्थापन इतर समूहका नेताहरू निरन्तर छलफलमा जुटेका छन्। पार्टीभित्र तत्काल एकता नहुने निष्कर्षमा पुगेका संस्थापन इतर समूह राष्ट्रिय भेलाको तयारी स्वरूप छलफलमा जुटेका छन्। पछिल्ला केही दिन यता शीर्ष नेताहरू बीच निरन्तर छलफल भइरहेको छ भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक समेत बसेको छ। हिजो मात्रै खड्का निवासमै बसेको इतर समूहको बैठकले अहिलेकै अवस्थामा संस्थापनसँग तत्काल एकता नहुने निष्कर्ष निकालेको थियो। संस्थापन पक्षलाई नै दोष देखाउँदै इतर समूहले अर्को पक्ष नकारात्मक न सकारात्मक नभएकाले तत्काल मिल्ने सम्भावना कमजोर रहेको बताएको हो। हिजोको बैठकमा उपस्थित नभएका शेखर कोइरालाले आज बिहान भने नेता विमलेन्द्र निधिसँग पनि भेट गर्नुभएको छ। नेता कोइराला निधिलाई भेट्न बानेश्वर स्थित उहाँकै निवासमा पुग्नु भएको थियो। पार्टीभित्र विवाद चर्किरहेका बेला नेता कोइराला भने संस्थापन र इतर दुवै पक्षसँग छलफलमा रहनु भएको छ। नेता कोइरालाले यसअघि बिहिबार विश्वप्रकाश शर्मासँग पनि भेट गर्नुभएको थियो। सो क्रममा उहाँले पार्टी एकताबारे 25 हजारभित्रै स्पष्ट निर्णय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको बताइएको छ। बितेका 3 दिन देशका धेरै जसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 24 घण्टामा सुदूरपश्चिमको 1-2 ठाउँ र बाँकी प्रदेशको केही ठाउँहरूमा पानी परेको भए पनि 1-2 ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेन। पछिल्लो 3 घण्टामा मकवानपुरको सिलिङ्गे, भक्तपुरको ताथली, खोटाङको भैँसेलुखर्क, प्युठानको साउलीबाङ लगायतका ठाउँहरूमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बेलुका र राति भोजपुर

0: खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुरी र सर्लाई लगायतका केही ठाउँहरूमा ठूलो पानी पर्ने सम्भावना छ। केही दिनदेखि पानी परिरहेको र मनसुन सक्रिरहेको हुँदा कुनै ठाउँमा एक्कासी ठूलो पानी परेर विपज्जनक घटना हुन सक्ने भएकोले सावधानी अपनाउन अनुरोध गरिएको छ। यो हप्ता धान रोपाई हुने गरी वर्षाको आशा रहेको भए पनि धेरै ठाउँमा रोपाई गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँहरूमा ठूलो वर्षाको सम्भावना छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, गएको वर्ष असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले क्षतिग्रस्त बनेको रसुवागढ़ी जलविद्युत आयोजनाको 74 मेगावट विद्युत पुनः राष्ट्रिय प्रसारणमा जोड़िएको छ। 111 मेगावट क्षमताको आयोजनाको मरमतपछि 74 मेगावट उत्पादन शुरू भएको हो। आयोजनाका अनुसार राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार अहिलेलाई 74 मेगावट विद्युत मात्रै उत्पादन गरिएको छ। नेपाल चीन सीमामा रहेको भटेकोसी नदीको जलस्रोत उपभोग गरी निर्माण गरिएको यो आयोजना नेपालको महत्वपूर्ण जलविद्युत आयोजना मध्ये एक हो। गएको वर्षको बाढ़ीले आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनसञ्चालनको अवस्थामा पुगेको रसुवागढ़ी जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याक्फाले बताउनु भएको छ। काठमाडौँको न्यू रोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बारले गुणस्तर मापदण्ड पालना नगरेको भेटिएपछि 2 लाख रूपियाँ जरिमाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले हिजो गरेको अनुगमनको क्रममा रेस्टुरेन्टभित्र कैफियत फेला परेको हो। निरीक्षणमा म्याद नागेको फ्रुट सिरप प्रयोग भएको, पिज्जा बेसमा प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको तथा खाद्य सामग्री राखिएको फ्रिज अव्यवस्थित रहेको पाइएको विभागले बताएको छ। अनुगमनपछि विभागले तत्काल सुधार गर्न निर्देशन दिँदै रेस्टुरेन्टलाई 3 दिनभित्रै आवश्यक कागजात सहित स्पष्टीकरण पेश गर्न आदेश दिएको छ। अन्तर्राष्ट्रिय समाचार इरानले दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि छ दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गरिनेछ। खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याउनु अघि नै हजारौं शोकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसल्लाको प्राङ्गणमा भेला भएको बताइएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। रन्तेमा खेल समाचार। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेलहरू आजदेखि शुरू हुँदैछ। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सहआयोजक क्यानाडा

स्वरमा प्रवेश गरेसँगै अन्तिम 16 को समीकरण पूरा भएको छ। चार पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड, जापान, सेनेगल, नवप्रवेशी केप भर्डी जस्ता टोली नकआउट चरणबाट बाहिरिएका छन्। साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। बालेन सरकारको 100 दिन उपलब्धि सार्वजनिक, राष्ट्रिय सभाबाट 4 विधेयक स्वीकृत। कांग्रेसको व्हिप पछि बागमतीको बजेट बहुमतले पारित, बाढ़ीले क्षति गरेको संरचना मरमतपछि रसवागढ़ी जलविद्युत आयोजना पुनः सञ्चालनमा। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै। हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
3: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: QAA प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्ति

0: शंकर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 मेगा।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-64-29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क,
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
2: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: आर्थिक निमन्त्रणा।
4: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
4: सीता थापा,
1: प्रकाश कचवाल,
4: राजेन्द्र कुमार कार्की,
1: कुमार कार्की,
4: अमृत सुनवार,
1: उत्तम पौडेल,
4: सन्ध्या सानु,
1: रामकुमार पौडेल,
4: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान:
4: मिति 2083 साल असार 26 गते,
1: समय दिउँसो 1 बजे,
4: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-42-165, 98-61-29-95-51।
4: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाएपछि क्या हो
7: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिशावस्था रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043, 98630023422।
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
10: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
10: हाम्रा विशेषताहरू
11: 40% मात्रै डाउन पेमेन्ट,
10: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
10: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
11: आवश्यक कागजातहरू,
10: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0848410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारागो पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.8 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमलाई आजको कार्यक्रममा स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
2: खानेपानी तथा सरसफाई, जलवायु परिवर्तनको कारण सुक्दै गएका मुहानहरूको पहिचान, रिचार्ज, पोखरी निर्माण, वृक्षारोपण गरी मुहान संरक्षण गर्ने जस्ता कार्यहरू सञ्चालन गरिनेछ। जीवको विकास लक्ष्य अन्तर्गत सबैका लागि स्वच्छ खानेपानी, सरसफाई र सरसफाईको उपलब्धता, जीवो तथा जीवो व्यवस्थापन सुनिश्चित गर्न गाउँपालिकावासीलाई स्वच्छ र सफा खानेपानी आपूर्ति गराउन सरकारी तथा गैर सरकारी संस्थासँग समन्वयमा साझेदारीमा एक घर एक धारा कार्यक्रमलाई निरन्तर दिइनेछ। परम्परागत ढुङ्गे धारा, पौधेरा, कुवा, खोला, खोल्साको पानी संरक्षण गरिनेछ। खानेपानीको चरम अभाव रहेको क्षेत्रहरूमा सुनकोशी लगायतका नदीहरूबाट डिप बोरिङ तथा लिफ्ट प्रणालीबाट पिउने पानीको व्यवस्था गरिनेछ। बजार क्षेत्र, पार्क र राजमार्गमा अपाङ्ग मैत्री, बालबालिका मैत्री र महिला मैत्री सार्वजनिक शौचालय निर्माण गरिनेछ। सबै सामुदायिक विद्यालयहरूमा पर्याप्त पानी, शौचालय सुविधाको सुनिश्चित गरिनेछ। सार्वजनिक सेवा प्रवाहमा मर्यादित, स्वच्छ र स्वस्थ वातावरण मैत्री बनाउन प्रत्येक वर्ष सरसफाई सप्ताह अभियान सञ्चालन गरिनेछ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, विभिन्न सिपु र तालिम दिएका महिलाहरूको सिपलाई व्यवसायिक मान्यता दिलाउन सिटिई, भिटी, एसटिभीसँग समन्वय गरी सिप परीक्षण र प्रमाणपत्र वितरण कार्यालय अनिवार्य गरिनेछ। गृहिणी महिलालाई स्वरोजगार बनाउन आधुनिक मागमा आधारित सिपमूलक तालिम जस्तै डिजिटल मार्केटिङ, हस्तकला, खाद्य प्रशोधन दिइ उनीहरूलाई बजार वित्तीय पहुँचसँग जोडिनेछ। विपन्न अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन यापन सहज बनाउन आधुनिक तथा आवश्यक सहायता सामग्री जस्तै व्हील चेयर, सेतो लट्ठी, श्रमण शक्ति कम भएकालाई डिजिटल हियरिङ एन्ड वितरण कार्यलाई निरन्तरता दिइनेछ। अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क व्यवस्थापन गर्दै कर वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचय पत्र वितरण र नवीकरण कार्यलाई निरन्तरता दिइनेछ। अपाङ्गता भएका विभिन्न व्यक्तिहरूको शारीरिक अवस्था रुचि अनुकूल हुने गरी स्वरोजगार तथा आय आर्जनमूलक सिपमूलक तालिमको व्यवस्थापन गरिनेछ। समाजमा रहेका असहाय तथा एकल पुरुषहरू, नौलो छ है, समाजमा रहेका असहाय तथा एकल पुरुषहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न 60 वर्ष उमेर पूरा भएका एकल पुरुषहरूको लागि पालिका तर्फबाट सामाजिक संरक्षण प्रोत्साहन भत्ताको व्यवस्था मिलाइएको छ। ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिनेछ। परिवार तथा समाजमा उनीहरूमाथि हुने दुर्व्यवहार, अपशब्द, एकलोपन हटाउन युवा पुस्तालाई लक्षित गरी संस्कारयुक्त परिवार, ज्येष्ठ नागरिकहरूको आदर सम्बन्धी सचेतनामूलक अभियान चलाइनेछ। ज्येष्ठ नागरिकहरूको लागि एम्बुलेन्स सेवामा दिइएको छुटलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकको लागि चिकित्सक सहयोगको घर दैलो, ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य परीक्षण शिविरहरू सञ्चालन गरिनेछ। ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरूलाई पालिकाको केन्द्रमा धाउनु नपर्ने गरी वडा स्तरमै एकीकृत घुम्ती शिविर मार्फत सामान्य सुरक्षा भत्ता कार्ड परिचय पत्र एकै ठाउँबाट वितरण गरिने व्यवस्था मिलाइनेछ। ज्येष्ठ नागरिकको मानसिक पूर्णतावादी र सम्मान र सकारात्मक ऊर्जाको लागि सुरक्षित धार्मिक तथा ऐतिहासिक तीर्थयात्रा अवलोकन भ्रमण कार्यक्रमहरू सञ्चालन गरिनेछ। लैङ्गिक हिंसा विरूद्धको 16 दिने अभियान कार्यक्रम सञ्चालन गरिनेछ। बाल बालिकाहरूमा डिजिटल माध्यमको नकारात्मक प्रभावले परीक्षाको डर भगाउन र मानसिक तनाव कम गर्न विद्यालय स्तरमै संस्कार सहितको शिक्षा र सकारात्मक सोच सम्बन्धी नियमित परामर्श तथा उत्प्रेरणामूलक कक्षाहरू सञ्चालन गरिनेछ। विद्यालय र समुदाय स्तरमा सड़क नाटक र सचेतना कार्यक्रम मार्फत बाल विवाह, साइबर सुरक्षा, लागू औषध दुर्व्यसन विरूद्ध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। प्रत्येक विद्यालय तथा वडाहरूमा बाल क्लब गठन पुनर्गठन गरी उनीहरूलाई सृजनात्मक नेतृत्वदायी र सामाजिक कार्यहरूमा सक्रिय बनाइनेछ। हिंसाबाट पीड़ित बालबालिकाको लागि आवश्यक स्वास्थ्य उपचार संरक्षण र उच्च शिक्षाको लागि आवश्यक पहल गरिनेछ। पालिकाले बाल मैत्री घोषणा गर्ने पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। यसै अभियानको पहिलो चरण अन्तर्गत आगामी आर्थिक वर्षभित्र 3 वडालाई पूर्ण बाल मैत्री वडा घोषणा गरिनेछ। पूर्वाधार सड़क तथा यातायात गोलन्दर गाउँपालिकाभित्रका सम्पूर्ण सड़कहरूलाई क्रमशः सोलिङ नाला र ग्राबिल गरी स्तरोन्नति गर्दै लगिनेछ। साथै नयाँ सड़क निर्माण गर्दा अनिवार्य रूपमा ढल निर्माण गर्ने नीति लिइनेछ। गाउँपालिकाभित्रका सड़क निर्माण गर्दा निर्माणाधीन सड़कहरूको दिगोपनका लागि बायो इन्जिनियरिङ प्रणाली अप्नाइनेछ। भौतिक पूर्वाधार विकाससँग सम्बन्धी सम्पूर्ण निर्माण कार्यहरू गुणस्तरीय तवरले सम्पन्न हुने गरी ल्याबलाई आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। प्राविधिक शाखामा कार्य कर्मचारीहरूलाई पूर्वाधार विकासको क्षेत्रसँग सम्बन्धित सम्पूर्ण संरचनाको डिजाइन इस्टिमेट र गुणस्तर मापन आदिको आदिमा दक्ष बनाउने गरी आवश्यकता अनुसार तालिम तथा क्षमता विकासमा जोड़ दिइनेछ। गोलन्दर गाउँपालिकाभित्र रिङ रोड निर्माणको अवधारणा ल्याइनेछ। त्यसै गरी नेपाल सरकारको लगानीमा बनेका सम्पूर्ण ग्रामीण सड़कहरू जति पनि हामी गोलन्दरभित्र हामीले निर्माण गरेको सरकारी अर्ध सरकारी संस्थाबाट लागतमा निर्माण गरेका गोलन्दर गाउँपालिकाभित्रका सम्पूर्ण सड़कहरू सैद्धान्तिक रूपमा सार्वजनिक भएको पनि घोषणा गर्न चाहन्छु। त्यसरी सिंचाई भवन तथा सहकारी विकास कृषि योग्य जमिनमा कुलो पानी लिफ्ट तथा नहर मार्फत 12 महिना सिंचित हुने व्यवस्था मिलाइनेछ। वडा कार्यालयहरूको प्रशासकीय भवन निर्माण र मरमत गरिनेछ। हरेक घाटहरूमा मलामी विश्राम स्थल र शौचालय निर्माण गर्दै लगिनेछ। गोलन्दर गाउँपालिकाभित्रका मुख्य तथा भित्री सड़कहरूको मापदण्ड अनुसार घर संरचना बनाउन सम्बन्धित समुदायमा अनुशिक्षणको कार्यक्रम गरिनेछ। गाउँपालिकाभित्रका मुख्य स्थानमा हाट बजारलाई व्यवस्थित गरिनेछ। गाउँपालिकाभित्रका ठूला योजनाहरूलाई प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी सम्पन्न गरिनेछ। ऊर्जा तथा संचार गाउँपालिकाभित्रका विद्युत नपुगेका बस्तीहरूमा उच्च भोल्टेजको विद्युत लाइन विस्तार गरिनेछ। गाउँपालिकाभित्र भएका गरीब तथा विपन्न नागरिकहरूलाई निशुल्क विद्युत मिटर वितरणको कार्यलाई निरन्तरता दिइनेछ। गाउँपालिकाभित्र रहेका काठे पोललाई विस्थापित गरिनेछ। साथै अव्यवस्थित विद्युतीय लाइनहरूलाई व्यवस्थित गरिँदै लगिनेछ। गाउँपालिकाभित्रका मुख्य बजारहरूमा विद्युतीय चार्जिङ स्टेसनहरू निर्माणका लागि सम्बन्धित निकायमा पहललाई निरन्तरता दिइनेछ। सूचना तथा प्रविधि गाउँपालिकाभित्रका सम्पूर्ण समुदाय विद्यालयहरू, वडा कार्यालयहरू, स्वास्थ्य संघ संस्थाहरू इन्टरनेट जडन कार्य भएको छ र यसलाई थप गुणस्तरयुक्त बनाउने नीति लिइनेछ। गाउँपालिकाले प्रवाह गर्ने हरेक सेवालाई चुस्त दुरूस्त पारदर्शिता प्रविधिमती बनाउन आधुनिक सूचना प्रविधिको प्रयोगमा जोड़ दिँदै यसको विस्तार वडा कार्यालयसम्म गरिनेछ। सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आबद्ध गरी छिटो छरितो गुणस्तरीय र पारदर्शी बनाउँदै लगिनेछ। सरकारी एकीकृत डेटा सेन्टर मा डाटाहरू सुरक्षित गरेर राख्ने कार्यलाई आवश्यक समन्वय गरेर अगाडि बढाइनेछ। गाउँपालिकाका विभिन्न शाखा उपशाखा इकाइहरूमा नवीनतम प्रविधि तथा उपकरण ग्रहण गरी सेवा प्रवाहलाई सरलीकृत गरिँदै लगिनेछ। गाउँपालिकाले हरेक काम कारवाही वेबसाइट इमेल अनलाइन नेटवर्किङ जस्ता विद्युतीय सञ्चार माध्यमको प्रयोग गरी गाउँपालिका अन्तर्गत सबै वडाहरूलाई विद्युतीय सञ्चारसँग आबद्ध हुने अवधारणा प्रयोगमा ल्याइनेछ। कर्मचारीलाई सूचना प्रविधि ई गभर्नेन्स तथा कृत्रिम बौद्धिकता सम्बन्धी तालिमको व्यवस्था गर्दै लगिनेछ। जनप्रतिनिधि कर्मचारीलाई साइबर अपराध सम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। वडा स्तरीय सूचना प्रविधि सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ। नेपाल सरकारले स्वीकृत गरेको र प्रयोगमा ल्याएको विभिन्न सफ्टवेयरहरू विभिन्न शाखाहरूमा सञ्चालनमा ल्याइनेछ। अनुगमन प्रणाली तथ्याङ्क संकलन तथा सुशासन प्रबन्धन जस्ता विषयहरूलाई विद्युतीय माध्यमद्वारा बढ़ीभन्दा बढ़ी अनलाइनमा आधारित बनाइनेछ। पालिकाको डिजिटल पालिका अन्तर्गत डिजिटल प्रोफाइल तयार गरी सेवा प्रवाहलाई एकीकृत प्रणालीसँग आबद्ध गरी यस पालिकालाई प्रविधि मैत्री डिजिटल पालिकामा परिणत गर्ने कार्यलाई अगाडि बढ़ाइनेछ। डिजिटल नागरिक बड़ा पत्रको शुरूआत गरिनेछ। वन तथा विपद व्यवस्थापन गाउँपालिका क्षेत्रका वनमा व्यापक जनसहभागितामा वृहत वृक्षारोपण तथा संरक्षण अभियान कार्यलाई सञ्चालन गरिनेछ। वन तथा वातावरण संरक्षणको लागि लोप हुन लागेको पुरानो पोखरी ताल तलाउ कुवाहरूको मर्मत तथा संरक्षण गरिनेछ। स्थानीय नागरिकहरूको जीविकोपार्जन सुधार वन सुधार र वन संरक्षणको लागि सामुदायिक वन तथा कोअपरेटिभ वनको अवधारणालाई थप सबल र पारदर्शी बनाइनेछ। वन प्रणाली नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। आपतकालीन भोज उद्धार राहत पुनर्स्थापना व्यवसाय सब व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ। बाँदरको आतंक कम गर्न र उनीहरूको आहाराको लागि जंगलमै फलफूल खेती लगाउने कार्यको शुरूआत गरिनेछ। वडा स्तरीय विपद व्यवस्थापन समितिलाई पुनर्गठन गरी क्रियाशील बनाइनेछ। प्रत्येक वडाबाट विपद स्वयंसेवक तथा विपद सूचक तयार गरी उनीहरूलाई खोज उद्धार प्राथमिक उपचार र पुनस्थापना सम्बन्धी उच्च स्तरीय तालिम दिई तयारी अवस्थामा राखिनेछ। मनसुन जन्ने तथा अन्य आकस्मिक विपदको पूर्व तयारी स्वरूप तत्काल आवश्यक पर्ने खाद्यान्न लत्ता कपडा त्रिपाल म्याट्रेस औषधि जन्य राहत सामग्रीको सदैव मौजात राखिनेछ। विपदको समयमा हुने क्षति न्यूनीकरण गर्न र संयन्त्रहरूको सुस्त राख्न सुरक्षा निकाय स्थानीय समुदायको सहायतामा समय समयमा विपद प्रतिकारी अभ्यासहरूबारे कृत्रिम घटना अभ्यास सञ्चालन गरिनेछ। भूक्षय तथा खेतीयोग्य जमिनको कटान रोक्न नदी तटीय क्षेत्रमा तारदारी सहितको बायो इन्जिनियरिङ प्रविधि अपनाइनेछ। आपतकालीन खोज उद्धार तत्काल राहत र व्यवस्थापनका लागि एक छुट्टै विपद व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्थापन गरिनेछ। फोहोर मैलाको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि वातावरणीय मापदण्ड सम्भाव्यता अध्ययनका लागि आधारमा उपयुक्त स्थान छनौट गरी ल्याण्डफिल साइटको निर्माण कार्य अगाडि बढ़ाइनेछ। बजार क्षेत्र सार्वजनिक पर्यटकीय महत्वका स्थानहरूमा फोहोरलाई वर्गीकरण कुहिने र नकुहिने गरी डस्टबिनहरूको व्यवस्था र व्यवस्थापन परिचालन गरिनेछ। सुशासन संस्थागत विकास र सेवा प्रवाह गाउँपालिका तथा मातहतका कार्यालयहरूबाट सेवा प्रवाहलाई मितव्ययी प्रभावकारी र उत्तरदायी पारदर्शी नतिजामुखी साथै जनमुखी बनाउँदै नागरिक मैत्री सेवा प्रवाह वातावरण सिर्जना गरिनेछ। कर्मचारीको क्षमता अभिवृद्धि कार्य सम्पादनमा आधारित मूल्याङ्कन प्रणाली र वृत्ति विकासको सुनिश्चित गरिनेछ। नागरिकलाई सामान्य कामको लागि केन्द्र वा सदरम काम धाउन नपर्ने गरी स्थानीय तह र वडा स्तरबाटै अधिकतम सेवा उपलब्ध गराउन पहल गरिनेछ। गाउँपालिका तथा मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई विद्युतीय माध्यमद्वारा सञ्चालन गरिनेछ। सोको लागि आवश्यक पर्ने सफ्टवेयर खरिद तथा सञ्चालनको व्यवस्था मिलाइनेछ। गाउँपालिका क्षेत्रभित्रका बजार अनुगमन तथा व्यवसाय दर्ता नवीकरण कडाई गरी सबै प्रकारका व्यवसायलाई करको दायरामा ल्याइनेछ। नागरिकहरूलाई प्रत्यक्ष र नियमित सम्पर्क तथा सहयोग गर्न कार्यालयमा एक हेल्प डेस्कको स्थापना गरिनेछ। गाउँपालिका तथा मातहतका कार्यालयमा हुने सेवा प्रवाहका सम्बन्धमा प्रत्येक चौमासिकमा सार्वजनिक सुनवाई कार्यान्वयन गरी जनताप्रति जवाफदेही उत्तरदायित्व बहन गर्ने कार्यलाई व्यवस्थित गरिनेछ। आर्थिक सुशासन र पारदर्शिता कायम गर्न पेस्की तथा बेरोजगारीलाई निरुत्साहित गर्दै लगिनेछ। गोलन्दुर गाउँपालिकामा हालसम्म निर्मित सम्पूर्ण ऐन नियम कार्यविधि र मापदण्डहरूलाई आवश्यकता अनुसार परिमार्जित गरिनेछ र अन्य आवश्यक कानून निर्माण गरिनेछ। स्थानीय स्तरका विभागहरू निरूपण गर्न मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धिका लागि विशेष तालिम तथा क्षमता विकास कार्यहरू सञ्चालन गरिनेछ। गोलन्दुर गाउँपालिकालाई कार्यक्षेत्रलाई पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी, पोषण, विपद बालबालिका, कृषि तथा पशुपालन, जीविकोपार्जन जस्ता क्षेत्रमा काम गर्ने व्यक्तिलाई जर्मनी, ओल्ड भिजन प्लान नेपाल, समुदाय पद्धति सेवा सिन्धुली, स्वीट्स नेपाल, रिड नेपाल, जनजाति विकास समाज, जनजाति समाज विकास कार्यक्रम, नेवा नेपाल सोसाइटी, ओसीएमसी लगायतका सरकारी तथा गैर सरकारी संस्थाहरूको साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ। आदरणीय सभा सचिवहरू, समुन्नत र समृद्ध गोलन्दुर गाउँपालिका निर्माणका लागि फरक फरक विचारधारा, जनप्रतिनिधिहरू, विकास साझेदार संस्थाहरू, पेसाकर्मी, नागरिक समाज, शिक्षकवर्ग, विद्यार्थी, संचारकर्मी, सरकारी संस्था, गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू, यात्री निकाय तथा श्रमिक वर्गहरू हातेमाला गर्दै एक ढिक्का हुनुको कुनै विकल्प थिएन। तसर्थ ढिलै भए पनि हामी बीच भएको असमझदारीहरूलाई तोड्दै राजनीतिक संकुचित घेराभन्दा माथि उठेर गोलन्दुरको समग्र विकास र समृद्धिका लागि सामूहिक विवेक देखाउनुहुने, रचनात्मक कार्य गर्नुहुने सम्पूर्ण आदरणीय जनप्रतिनिधि साथीहरू, राजनीतिक दल नेतृत्वहरू मलाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। गाउँदेउमा सम्पूर्ण गोलन्दुरवासीको आकांक्षालाई पूरा गर्ने अठोटका साथ आर्थिक वर्ष 2083-84 नीति तथा वार्षिक कार्यक्रम पेश गरिरहेको छु। यो नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सबै क्षेत्रको विशिष्ट योगदान हुनेछ र कार्यान्वयनसँगै गाउँपालिका समग्र विकासको आधार स्तम्भ खडा हुनेछ भन्ने पूर्ण विश्वास दिएको छु। हाम्रो नीति र योजनाहरूलाई अवरात्र खटिएर धरातल उतार्न र पालिकाको प्रशासनिक संयन्त्रलाई गतिशील बनाउने राष्ट्र सेवा कर्मचारी साथीहरू, सुख दुःखमा काँध काँध मिलाइ हिँड्ने सुरक्षाकर्मी, पत्रकार मित्रहरू, नागरिक समाज र हामीलाई निरन्तर खबरदारी गर्दै अगाध प्रेम र विश्वास गर्ने हाम्रा सर्वोपरि अभिभावक, सम्पूर्ण गोलन्दुरवासी, आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र विगतमा हामी बीचमा भएको असमझदारीलाई इतिहासको पानामै छोडेर यो अन्तिम वर्षको गोलन्दुरको विकासका लागि अझ बढी एकीकृत र संकल्पित भएर अगाडि बढ्ने प्रण गर्दै म आफ्ना भनाइहरू यिनी नै धन्यवाद।
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर।
1: यिनी सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर, फोन नम्बर 0840400026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन मोहतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: के तपाईलाई थाहा छ, तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
1: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजब्तोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
0: निरूपण गर्ने प्रकृतिका विवादहरू
1: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
0: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
1: चरण घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
0: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
4: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
9: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू
10: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
10: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
11: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
11: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
11: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ नपकाऊ
10: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
11: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
11: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0475514 13

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ
2: हुँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।

0: आकस्मिक प्रसूतिजन्य शल्यक्रिया सेवा, हाड जोड्नी खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
5: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
6: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
7: हजुरको रेडियो 102.1 मेगा।
8: नेपाली पात्रोमा पनि
9: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
8: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
9: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
10: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
9: कार्यक्रम साझा आवाज,
8: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
8: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
9: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
12: पसिनाको सम्मान, समानताको अभियान,
9: कार्यक्रम साझा आवाज।
15: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो

0: कार्यक्रम हेलो मौसम
1: जुनसुकै बेला तपाईको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 मा फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353
4: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
5: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353
4: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
9: सम्पर्क 01-5421-708 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप।
1: कसैले नभागे पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनि उसले ढल्दै जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
0: सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग। दुग्धजन्य पदार्थमा लगाइएको भ्याट हटाउन डेयरी उद्योगको आग्रह।
2: त्यसकारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हौ।
0: धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी। आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह।
3: मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने।
0: र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले 100 दिनमा सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने अवसर अझै बाँकी छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये 70 वटा पूर्ण रूपमा कार्यान्वयन भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार समग्र कार्यान्वयन प्रगति 87.2% पुगेको हो। उहाँका अनुसार 17 वटा कार्यसूची 80% भन्दा बढ़ी प्रगतिमा छन् भने 13 वटा कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
6: निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौं। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सरकारले नतिजामुखी, प्रभावकारी र जवाबदेह शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढ़ाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजनिक गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढ़ाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनैतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 देखि 2082-83 सम्मको सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। त्यस्तै सरकारले भूमिहीन सुकुमवासीलाई जग्गाधनी पूर्जा, लाल पूर्जा वितरण शुरू गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बडैयाताल नगरपालिकाका 29 परिवारले लाल पूर्जा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका 12 लाख भन्दा बढ़ी आवेदन डिजिटल प्रणालीमा समावेश गरी लगत व्यवस्थापन गरी अघि पनि बढ़ाएको जनाएको छ। साथै काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास, राहत र पुनस्थापनाको व्यवस्था पनि अगाडि बढ़ाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने सय बुधी कार्यसूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली कांग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 बुधी कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको हो। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहर गर्दै कार्यसूची कार्यान्वयनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बालेन शाह नेतृत्वको सरकार आफै ढल्ने दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा वहाँले सरकारलाई कसैले ढाल्न नपर्ने भन्दै सरकारभित्रकै तत्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो।
1: विकासवादी सिद्धान्त भनेर विकास त भइहाल्छ, परिवर्तन त भइहाल्छ। पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्वहरू त्यहाँ पैदा हुन्छन्, अनि उसले ढल्दै जान्छ र अझै यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
5: अध्यक्ष ओलीले वर्तमान सरकार चटकको भरमा आएको र त्यही चटक्कै भरमा जाने दावी गर्दै सरकारको निरन्तरताले लोकतन्त्र र देशलाई क्षति पुग्ने समेत आरोप लगाउनु भएको छ। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो। उदयपुर राडरको पछिल्लो विवरण अनुसार भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाहीका केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन लामिछानेले बताउनुभयो।
7: बागमती गण्डकी प्रदेशको पहाड़ी भूभागको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको तराई भूभागको पनि एक दुई ठाउँहरू, त्यो सँगसँगै कर्णाली सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागको थोरै ठाउँहरूमा चाहिँ अहिले मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र यो जुन पछिल्लो छ घण्टाको वर्षाको विवरण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको जुन लमजुङको जिल्लाहरू, त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको अवस्था देखिन्छ भने जुन काठमाडौँ उपत्यका, त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपासको क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा 20-30 मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ यो साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ। आइसकेपछि त्यही ठाउँहरूमा चाहिँ पानी परिरहने मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
5: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढ़ीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान शाखाले बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, डरेलधुरा, बैतरी, बझाङ, अछाम, दैलेख, झारदाकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, संखुवा सभा, तेह्रथुम लगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेखनीय बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुली,
8: अब आगामी 24 घण्टामा देशमा मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश, त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाड़को क्षेत्रमा सामान्य जोखिम देखिन्छ। अन्य त देशको अन्य भूभागमा त्यति ठूलो जोखिम चाहिँ छैन। अहिले तत्कालको अवस्थामा चाहिँ देशको समग्र भूभागमा खोलाहरूमा चाहिँ रूपन्देही आसपासमा अलिकति बाढ़ी बढ़िरहेको छ। त्यो बाहेक अन्यत्र जोखिमभन्दा माथि कति पनि बाढ़ी छैन।
5: कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीको बहाव भने हाल सतर्कता तह भन्दा तल रहेको जनाइएको छ। साथै आगामी दुई दिनसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका साना नदीमा बाढ़ीको जोखिम कायम रहने पूर्वानुमान गरिएको छ। राष्ट्रिय सभामा सहकारी ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा नेकपा एमाले सरकारले 1.5 करोड़ नागरिकसँग प्रत्यक्ष सरकार रहेको विषयमा अध्यादेश मार्फत कानून ल्याएको भन्दै असन्तुष्टि जनाएको छ। एमाले सांसद सम्झना देवकोटाले विधेयकमा 50 वटा संशोधन र 22 वटा नयाँ व्यवस्था समावेश भएकाले दफावार छलफल आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अन्य सांसदहरूले पनि बचतकर्ताको रकम सुरक्षित गर्ने, नियमनकारी निकायलाई प्रभावकारी बनाउने र सहकारी क्षेत्रको विश्वसनीयता पुनर्स्थापित गर्न विधेयकलाई थप परिमार्जित सहित संसदीय समितिमा पठाउनु पर्नेमा जोर दिनुभएको छ। त्यस्तै बैठकमा सांसदहरूले महँगो मल खरिद, कर्णालीको सड़क समस्या, सवारी दुर्घटना, शिक्षा स्वास्थ्यका व्यतिथि र संसदप्रति सरकारको उदासीनताका विषयमा समेत सरकारको ध्यानकर्षण गराएका छन्। नेपाल डेयरी एसोसिएशनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन सरकारसँग माग गरेको छ। एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालले दूध दैनिक उपभोगको अत्यावश्यक खाद्य वस्तु भएकाले यसमा भ्याट लगाउँदा उद्योग, किसान र उपभोक्ता सबै मारमा परेको बताउनुभयो। उत्पादन लागत बढ़दै जाँदा उद्योग सञ्चालन कठिन बनेको भन्दै सरकारले कर नीति पुनरावलोकन गर्नुपर्ने एसोसिएशनको माग रहेको समेत उहाँले सीआईएनसँग बताउनुभयो।
2: यस्तो छ कि नेपालमा दुध तथा दुग्ध पदार्थ उत्पादन लागत नै महँगो छ होइन, अब त्यो हुनालेखेरि हामीले चाहिँ यो झन् भ्याट पनि थप लागेपछि त हाम्रो उपभोक्तालाई त्यो थप महँगो हुने भयो र हाम्रो स्वदेशी खपत भन्दा आयातित वस्तुहरू चाहिँ बढी खपत हुने भयो। त्यस कारणले यो भ्याट हटायो भने जुन अहिले दुध बढी भइरहेको छ, हाम्रो मिल्क होलिडे अरू विभिन्न कुराहरू छ, त्यसले गर्दा स्वदेशी उत्पादन चाहिँ स्वदेशमै खपत हुने सम्भावना बढी हुन्छ। त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पारोगे र फ्रान्स बीच खेल हुनेछ। यस पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पारोगे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्नेछन्।
0: सरकार शासकीय सुधारको उपलब्धि गर्दै सर्वसाधारणको दैनिकी भने उस्तै
9: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
0: जनजीविकाका मुद्दा अघि राख्न सरकारवालाको सुझाव। रिपोर्टसँगै अभिनयमा नाम दाम र सम्भावना शनिवार विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोलेको।
11: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धरान औद्योगिक क्षेत्र निष्क्रिय उद्योग हटाएर नयाँ उत्पादनमूलक उद्योग भित्राएपछि आत्मनिर्भरतातर्फ उन्मुख भएको दावी गरिएको छ। पाँच नयाँ उद्योग मार्फत करिब 35 करोड़ रूपियाँ स्वदेशी लगानी भित्रिएको छ। हाल 202 रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा 35 मध्ये 30 उद्योग सञ्चालनमा छन्। करिब 1000 श्रमिक कार्यरत रहेको यस क्षेत्रमा बाँकी खाली स्थानमा पनि उत्पादनमुखी उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाए पनि सुकुम्बासी व्यवस्थापन, बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेको छ।
13: लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छोड्न सरकारको परिपत्रमा 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ। सरकारले 100 बुद्धे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आश्वासन मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
14: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 380 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ र गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो, प्रमिस गरेको थियो, त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्टलाइज फ्यामिलीहरूको लागि चाहिँ त्यो न्यायचित छैन भन्ने लागेको छ।
13: यही बीचमा मध्य पूर्वको द्वन्द्वका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेका छैनन्। आधा सिलिण्डर मात्रै बिक्री वितरण भइरहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगीको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
9: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रा पिसिएको अवस्था छ। भन्ने बेलामा सरकार आफैले के भनिएको छ भने कि खादीको युद्धले गर्दाखेरि यो महँगी भएको हो। खादीको युद्ध सकिएको पनि 1-2 हप्ता भइसक्यो र त्यसपछि पनि खादीको युद्धमा चाहिँ युद्धसँग सरोकारै नभएका धेरै कुराहरूमा मूल्य वृद्धि भएको छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजा तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन। अहिले अन्डाको मूल्य चाहिँ तपाईँको 1 क्रेडिटकै 6-7 सय पुगिसकेको अवस्था छ। बालेन सरकारले पनि विगतकै सरकारले गर्दै आएको व्यवहार जस्तै अहिले पनि उपभोक्तालाई दोस्रो दर्जाको नागरिकको हैसियतमा काम गर्न थालेको छ। त्यो अत्यन्त विडम्बनापूर्ण छ।
13: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यसबीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारको काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ,
15: जो बजेट पेश भयो त्यो बजेट चाहिँ गरीबमुखी बजेट छैन, त्यो उच्च मध्यम वर्गमुखी बजेट छ। मध्यम वर्गमुखी पनि बजेट छैन, त्यस्तो खालको बजेट आएको छ। अब यता शिक्षाको क्षेत्रमा जो आएको छ, शिक्षाको क्षेत्रमा बजेट घटेको छ, पहिले भन्दा बजेट घटेर आएको छ। जबकि प्रतिबद्धता पत्रमा चाहिँ शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। र यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
13: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ। शिक्षामा कर, स्वास्थ्यमा करले लगाएको भन्दै सरकारको आलोचना पनि बढ़िरहेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभिनयमा युवाको बढ्दो आकर्षण,
16: कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई।
0: परिवार र समाजको साथ सहयोगले थप हौसला मिल्ने, शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। अभिनयलाई अहिले पनि शौक र मनोरञ्जनको दृष्टिले मात्र हेर्ने गरिएको छ, तर कतिपय युवाहरूले यसलाई व्यावसायिक पेशाकै रूपमा अघि बढ़ाएर मनोज्ञ पैसा कमाइरहेका छन्। नेपाली म्युजिक भिडियो होस् वा चलचित्र, छोटो टेलिचलचित्रमा युवाहरूको आकर्षण बढ़दै गर्दा यसलाई समाज र परिवारले थप प्रोत्साहन गर्नुपर्ने कलाकारहरूको भनाई छ। यसबारे साथी सन्तोषी रावलले कलाकार सरस्वती खत्रीसँग कुराकानी गर्नुभएको छ।
16: तिमीलाई भुल्ने मान्छे होइन भन्ने गीत गरेका थिए पहिलो म्यान क्यारेक्टरमा, हाम्रो रामकृष्ण ढकाल सरको आवाजमा सजिएको गीत थियो। लगभग त्यही कोरोनाको बेलै गरेको थिएँ मैले।
19: तपाईँको भूमिका के थियो नि त्यसमा?
16: भूमिकामा क्यारेक्टर म्यान क्यारेक्टर नै थियो।
19: एउटा छोरी मान्छेले अभिनय क्षेत्रमा आउँदै गर्दाखेरि होइन, उसका इच्छा चाहना पूरा गर्नको लागि कतिको अप्ठ्यारो हुँदो रहेछ। जुन तपाईँले पहिलो म्युजिक भिडियो खेल्नुभयो होइन, त्यसपछि तपाईँलाई के चुनौतीहरू खेप्नु पर्यो भनौँ न?
16: यस्तो हुन्छ, अब हामी गाउँमा हुर्केको मान्छे होइन, गाउँमा हुर्किँदाखेरि त त्यहीकै मान्छेहरू मात्रै मान्छे होला जस्तो लाग्ने के पहिला बच्चा हुँदा, अनि काठमाडौँको मान्छेहरू कस्ता हुन्छन्, अनि चितवनका मान्छेहरू कस्ता, यो सहरका मान्छेहरू कस्ता हुन्छन् भन्ने हुन्थ्यो कि। अनि त्यहाँ पुग्ने बित्तिकै, हामी सहरमा पुग्ने बित्तिकै हामी त सबै कलाकारलाई देख्न पाउँछौँ होला, भेट्न पाउँछौँ होला, आफ्नो चाहना केही कुरा सेयर गर्न पाउँछौँ होला, अनि हामीलाई अपर्च्युनिटी दिनुहुन्छ होला भन्ने लाग्थ्यो नि त। तर त्यो रहेनछ, गाह्रो रहेछ। सहर सिरिसकेपछि त झन् के हो के हो, कुन दुर्दशामा आया जस्तो, कहाँ आया जस्तो हुने होइन। त्यस्तै आयामा लोकसेवा तयारी गर्छु भनेर आएको थिएँ, काठमाडौँमा छिरेको थिएँ, अनि लोकसेवा पनि तयारी गरेँ मैले। पहिलो वर्ष चाहिँ डिएससीआईमा कम्प्लिट गर्ने बित्तिकै पढेको सिआइमी, अनि निस्केन नाम, निस्केपछि ठिक छ त भन्ने भयो। अनि एउटा म स्कुलतिर पढ्दाखेरि चाहिँ, स्कुलमा पढ्दाखेरि चाहिँ यस्तै कार्यक्रम चलाउने प्रस्तुता गर्थे कि, अगाडि गएर उत्कोसुक बन्न कोसिस गर्ने गर्थे। त्यही रहरले चाहनाले गर्दा एकजना मेरो साथीले चाहिँ इन्टरभ्यू लिने काम गर्छौ त युट्युबमा भन्नुभयो। ओहो, त्यो त भिडियोमै देखिने हो नि त युट्युब भनेको त भन्ने भएर, आफूले जानी नजानी भए पनि भिडियोमा देखिन्छु भनेर त्यो तरिकाले रिक्स मोलेर काम गरेको थिएँ मैले। अनि त्यहीबाटै पहिलो म्युजिक भिडियो मैले साइड क्यारेक्टर गरेको छु के के अधिकारीसँग, दिदीसँग, उहाँको इन्टरभ्यू लिन जान्छु भन्दाखेरि चाहिँ एउटा क्यारेक्टर छ गरिदेऊ न भनेर दुई तिनवटा सिन चाहिँ खेलाउनु भएको थियो। अनि त्यसरी नै मेरो कलाकारिता क्षेत्र चाहिँ भयो। अनि अप्ठ्यारा र त्यही अप्ठ्यारा कुराहरू भन्नुपर्दा चाहिँ कस्तो हुन्छ भने आउँदैन क्या, कति दुःख त हुन्छ नि, के हुन्छ, कस्तो हुन्छ, के सहनु पर्छ भने त कति हुन्छ कति हुन्छ।
19: तपाईँको पहिलो अनुभव सुनौ न, जस्तो क्यामेरा अगाडि आफूलाई देख्दाखेरि होइन, कस्तो भएको थियो तपाईँलाई चाहिँ?
16: मैले क्यामेराको अगाडि त इन्टरभ्यू नै लिएँ होइन, अन्तर्वार्ता नै लिएँ मैले। त्यतिखेर त त्यस्तो केही पनि भएको थिएन, ठिकै भएको थियो। एकजना दाई हुनुहुन्थ्यो, अर्को अहिले हामीले कुरा गरिरहेको छौँ नि, त्यस्तै टाइपको भइरहेको थियो, सिकाइराख्नु भएको थियो दाईले। अनि त्यसपछि त्यति गाह्रो भएको थिएन। जब म म्युजिक भिडियो गर्दाखेरि त्यहाँ पुगेँ नि, भित्र कोठाभित्र गरेको जस्तो अभिनय त हुँदो रहेनछ, क्यामेरा कता फर्केको छ होइन, क्यामेरालाई कुन लुक दिने होइन, कसरी दिने, क्यामेरा फेसै गर्ने अप्ठ्यारो भएर, त्यो साइड क्यारेक्टर हुँदाखेरि त्यति अप्ठ्यारो भएन, म्यान क्यारेक्टर गरेर म त तिमीलाई भुल्ने मान्छे होइन भन्दाखेरि त मलाई कति रोएको छु, कति रोएको छु, भावरे मेरो लागि यो रहेनछ भन्ने जस्तोमा भएको थिएँ म त्यतिखेर।
19: तपाईँलाई सरस्वती खत्री भनेर चिनाउने गीत चाहिँ कुन हो नि?
16: रेलकै बाटो।
19: रेलको बाटो,
16: हजुर।
19: के थियो त्यसमा खास? त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका रियल ग्रामीण क्षेत्रमा हुने गरी भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन। त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
16: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन। त्यहाँ बिरामी पर्यो भनेपछि छिटै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लानमै लिनु पर्यो, प्लान त त्यहाँ पुग्नलाई पनि लभलभ घामै गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो। त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँ यति दुःख गर्छन् मान्छेहरू, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ, त्यही रमाइलो छ उहाँहरूको लागि। त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको हो।
19: नेपाली समाजमा कस्तो छ भने, एउटा छोरी मान्छेले अलिकति अगाडि बढ्यो भने होइन, अझ म्युजिक भिडियोदेखि लिएर अगाडि बोल्न थाल्यो भने, यस्ता सामाजिक कार्यमा हिँडिराख्ने यस्तो काम भयो भने अलिकति राम्रो मान्दैनन् होइन। यो कुरालाई चाहिँ तपाईँले यो कुरालाई लिएर कतिको सुन्नुपर्छ नि?
16: मैले धेरै नै सुन्थेँ होइन, कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई। मै पनि घरबाट काठमाडौँ आउँछु है म पढ्नको लागि भनेर बुवा आमालाई भन्दाखेरि, छोरी त्यो ठाउँ जानु हुँदैन, के अरे त्यो ठाउँ त बिग्रिने ठाउँ होइन, त्यो को छ र जानु हुँदैन छोरी भनेर बुवाले भन्नुभएको थियो। मेरो बुवा गाउँको अलिकति केही कुराहरूमा अग्रसर हुने, बोल्ने टाइपको भएको भएर मैले चाहिँ, तपाईँ जस्तो मान्छेले यस्तो भनेपछि बुवा अरूले के भन्छ, अरूले कसले पठाउँछ काठमाडौँ पढ्नलाई, कसले पठाउँछ केही गर भनेर कसले पठाउँछ, छोरी मान्छेले जे पनि गर्न सक्छ भनेर सोच राख्नु न भनेर बुवालाई सम्झाएर म आएको हो काठमाडौँ।
0: सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति भएको सरकारको दावी छ। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप छ। सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग छ। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाबदेहिताको माग गरिएको छ। दुग्धजन्य पदार्थमा लगाइएको कर हटाउन डेयरी उद्योगले आग्रह गरेको छ। धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी, आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम समेत रहेको छ। उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र फिफा विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। भोलि असार 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
4: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
4: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
5: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज चौथो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालको कृषि महिलाको श्रममा टेकेको छ, तर खेतमा सबैभन्दा धेरै पसिना बगाउने महिला अझै किसानका रूपमा चिनिँदैनन्। श्रीमान रोजगारीका लागि विदेश गएपछि घर, खेत, पशुपालन र परिवारको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर निर्णय गर्ने अधिकार, बजारसम्म पहुँच र कामको सम्मान भने अझै अधूरै छ।
0: आजको कार्यक्रममा हामी महिला किसानले भोगिरहेका हानिकारक परम्परागत अभ्यास, त्यसले निम्ताएको हिंसा, चुनौती र समाधानका उपायबारे कुरा गर्नेछौ।
1: महिलाले खेत जोत्छन्, बिउ रोप्छन्, अन्न फलाउँछन् र परिवारलाई बचाउँछन्, तर उनीहरूको श्रमलाई अझै बराबरीको सम्मान मिलेको छ त? महिला किसानले के भोगिरहेका छन्?
0: कर्णालीमा खेतबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्यांकन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ। यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ।
2: असारको महिना बिहानको झिसमिसे उज्यालो, चराचुरुङ्गीको चिरबिर आवाज सँगै हरियालीले ढाकिएका मुगुका खेतबारी। यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दा।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
5: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
4: आवश्यक कागजात,
5: सदस्यता परिचय पत्र,
4: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
5: र तोकिएको नवीकरण शुल्क।
4: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
5: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
4: सदस्य मृत्यु,
5: नगद राहत रु 20,000 रुपियाँ,
4: दुर्घटना स्वास्थ्य उपचार,
5: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
4: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
5: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
4: अपाङ्गता,
5: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
6: हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
4: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
5: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
5: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
4: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
5: मिति 2083 साल असार 28 गते आइतबार।
4: समय बिहान 10 बजेदेखि।
5: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: गाड़ी
2: भाड़ा कता गयो अब जम्मा फायदा दुई रुपया कहाँ फिर हदम बस बस्ने
1: भाव छो भाव चलने संबंधित मानी पाने पर्यटन बिचौलिया
3: श्रृंखलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी खाने आलू 3 करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलू को बिउ भनिन्छ 6 करोडको आलू बिक्री भएको थियो
0: किसान का सीधा प्रश्न विज्ञ र सरकार को जवाब
1: टमाटर साग सब्जी लिएर बजार बेच्ने 2 रुपियाँ चामलसँग लगाएर वजन गर्ने मेरो काम के थियो किसानले शुद्ध ल्याउनु पर्छ यो देशमा किसान उयो नलाग्ने देशको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz संखुवा सभा रेडियो लालीगुराज 105.2 MHz धनकुटा रेडियो खबर पालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz सिपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिद्रो नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल भारत बंगलादेश श्रीलंका पाकिस्तान भूटान म्यानमार थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ बेलको वैज्ञानिक नाम एगेल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ विशेष गरी तराईका फाँददेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नदार हुन्छ जसमा औषधि गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि मिश्रित रहेका हुन्छन् औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्त्वहरूले कब्जियत, झाडा पखाला र आन्द्र सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि यही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रवर्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो। हामी यति बेला गोलन्जोर गाउँपालिका वडा नम्बर एक चकुटारमा रहेको जुन सिन्धुलीको यो ठाउँमा रहेका छौं। यहाँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हामी यति बेला एभोकाडो फार्ममा आएका छौं, जहाँ करिब 200 भन्दा बढी चाहिँ एभोकाडोका बिरुवाहरू करिब करिब फल्ने तयारीमा छन् र हामीले यहाँहरूलाई गरेकै पो हुँदैन भन्ने खालको एउटा महत्वपूर्ण सन्देश यहाँहरूलाई सँगसँगै दिने प्रयास गरेका छौँ भने यो क्षेत्रमा पनि धेरै युवाहरू स्वदेशमा सम्भावना नदेखेर चाहिँ पलायन भएको अवस्था छँदै नै छ। विशेष गरी पछिल्लो समयमा चाहिँ पहाड़बाट तराईमा अथवा चाहिँ शहरमा त्यसै गरी शहरबाट पनि विभिन्न देशहरूमा चाहिँ यो परिवर्तित भएर जाने अथवा चाहिँ त्यो विकल्प खोज्दै जाने प्रवृत्ति बढ़िराखेको समयमा चाहिँ यति बेला यहाँ टेकबहादुर थापाले चाहिँ एभोकाडो फार्म त्यसलाई पनि व्यवस्थित गर्नको लागि मजाले लाग्नु भएको दृश्यलाई आजको श्रृङ्खलामा देखाउने र यहाँहरूलाई सुनाउने प्रयास हामी पक्कै पनि गरेका छौं। एकदमै सुनकोशी नदीको छेउमै रहेको यो एभोकाडो फार्ममा हामी रहँदै गर्दा चाहिँ टन्टलापुर घाम लागिरहेको छ, गर्मी पनि छ। यद्यपि यो सुनकोशी नदीको बहावले चिसो पनि महसुस हामीले गरेका छौँ र सँगसँगै यो खालको ठाउँमा पनि यो खालको जुन सँगै रहेको ठाउँमा पनि यो बगरको अलिकति माथिल्लो भाग सँगै रहेको छ, हामीले नदी नजिकै देखाउन सक्छौँ यहाँहरूलाई, श्रृङ्खलामा देखाउने र यहाँहरूलाई सुनाउने प्रयास हामी पक्कै पनि गरेका छौँ। एकदमै सुनकोशी नदीको छेउमै रहेको यो एभोकाडो फार्ममा हामी रहँदै गर्दा चाहिँ टन्टलापुर घाम

0: श्रृङ्खलामा अझै थप दिने प्रयास पनि गरेका छौं। करिब करिब 200 भन्दा बढी एभोकाडोको बिरुवाहरू सफलतापूर्वक हुर्किएर करिब करिब फल्ने तयारीमा रहेको यो आजको कार्यक्रम चाहिँ यहाँहरूलाई अझै मनमोहक लाग्ला अथवा चाहिँ गरेके पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश यहाँहरूलाई काम लाग्ला र यस्ता धेरै ठाउँहरू पनि छन् र हाम्रो ठाउँमा पनि केही न केही सम्भावना खोजौं भन्ने खालको जागरणको लागि यहाँहरूलाई पनि प्रेरक बन्ला भन्ने खालको उद्देश्य हाम्रो कार्यक्रमको आज पनि रहेको छ र हामीले अगाडि पनि भनिसकेका छौं टेकबहादुर थापाले निरन्तर रूपमा मेहनत गरेर यो ठाउँमा गर्दै गरेको एभोकाडो फार्मलाई कसरी चाहिँ उहाँले यो अवस्थासम्म ल्याउनु भयो, उहाँले कसरी मेहनत गर्दै हुनुहुन्छ र यो फार्मको अहिलेको अवस्था कस्तो छ र उहाँको के चाहिँ छ भिजन के छ अथवा उहाँले भोलिका दिनहरूमा चाहिँ अन्यहरूलाई कसरी प्रेरक बन्दै हुनुहुन्छ भन्ने लगायतका विषयमा पनि आजको श्रृङ्खलामा उहाँले कुराकानी गर्दै गर्दा उहाँले जानकारी दिँदै गर्दा पनि धेरै जानकारी यहाँहरूलाई पक्कै पनि प्राप्त हुनेछ यो भने हामीले महसुस गरेका छौँ। हामी ढिला नगरिकन हामीले यो ठाउँमा बसेर जुन अगाडि मैले भनिसकेँ गुलन्जोर गाउँपालिका वडा नम्बर 1 च्याकुटार सिन्धुलीमा हामी रहेर यो कार्यक्रम तयार गर्दै गर्दा चाहिँ यो ठाउँमा एभोकाडो फार्मकै यो बगानमा बसेर हामीले यो कार्यक्रम तयार गरेका छौँ। यो ठाउँमा यो फार्ममा जे देखौँ जस्ताको तस्तै यहाँहरूलाई साथै प्रयास गरेका छौँ। यो सँगसँगै हामी कार्यक्रमको अन्तिम खण्डको श्रृङ्खलामा फेरि पनि आउनेछौँ। हामीसँगै रहनुहोला।
1: नमस्कार, मेरो नाम टेकबहादुर थापा, मेरो घर सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा पर्छ। हामी एभोकाडो खेती केवल 4 वर्षदेखि सुरु गरिराखेका छौँ। हाम्रो 1200 बिरुवाभन्दा बढी हामीले लगाएका छौँ, देख्न सक्छौँ यहाँ। हाम्रो 200 बढी यो साल फुल खेल्न सुरु गरेको छ र अहिले हामी फुल खेल्ने बेलादेखि नै यो हामीले फुल खेल्ने फुल खेलिसकेपछि बिरुवाबाट फल नझर्ने जस्ता उगरिरहेका छौँ। यसको किन झर्छ यो भनेर यसको लागि हामीले उत्पादन बजारीकरण गर्नको लागि असाध्यै मिहिनेत गरेका छौँ। यो पौष्टिक आहार ले भरिपूर्ण भएको फल छ र यो हामीले बिरुवाहरू धनकुटा लगायतबाट ल्याएका छौँ। यो चाहिँ किर्तिपुरबाट पनि हामीले ल्याएर लगाउन सुरु गरेका हौँ र यो असाध्यै राम्रो छ। यो उत्पादन भएपछि हामीले स्थानीय बजार सिन्धुली रामेछाप ओखलढुङ्गा हाम्रा छिमेकी बजार र हामीले काठमाडौँ को अर्ग्यानिक मार्केटहरू ला शेर्पामा हाम्रो पसल पनि हामीले सुरु गरेका छौँ र यसै गरी हामीले भातभटेनी बिगमाड सेलोइज अर्ग्यानिक मार्केटहरूमा लगेर हामी बेच्छौँ र यहाँ चाहिँ केवल 50 रोपनी भन्दा बढीमा हामीले अहिले सुरु गरेका छौँ र यो बिरुवा यसको बिरुवा र यो ग्राफ्टिङ गरेर पनि हामीले चाहिँ बेच्न सुरु गरेका छौँ। यो हामीले के अरे गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर 1 मा मात्रै नभएर यो चाहिँ सिन्धुली जिल्लाको महाभारत रेन्ज मा लगभग 800 मिटरदेखि 1600-1700 मिटरसम्म हामीले लगाउन सुरु गरेका छौँ। यहाँका स्थानीय किसानहरूले पनि लगाउन सुरु गर्नुभएको छ र यसको बजारीकरणको लागि एभोकाडोको दाना मात्रै नभएर हामीले यसका चाहिँ विभिन्न परिकार बनाएर र पनि हामीले बेच्नको लागि सुरु गर्ने गरेका छौँ। यो हाम्रो लागि चुनौतीको विषय छ, अवसरको विषय छ र यो विदेशबाट आयातित हुन थाले आउने छ यो यहाँको सिद्धिएपछि। तर हामीले चाहिँ नेपालमै के गरी उत्पादन गर्न सकिन्छ 12 महिना भनेर पनि यो पनि हामीले सुरु गरेका छौँ भने अब विदेशबाटलाई चाहिँ नल्याउने र नेपालमै यो चाहिँ आत्मनिर्भर परौँ भनेर हामीले एकदम चाहिँ होसियारीको साथ काम गर्दैछौँ र यसको लागि हामीले गाउँपालिका प्रदेश र हामीले नार्कबाट पनि हामीले यो कसरी चाहिँ यो चाहिँ दाना नझर्ने यसलाई चाहिँ के उपाय छ भनेर यसको खोजी गरेका छौँ। रोग यसको रोग के छ भनेर यसको पनि खोजी गरेका छौँ। यसको लागि हामीले असाध्यै मिहिनेत गरेका छौँ। यो ठाउँलाई चाहिँ एभोकाडो को चाहिँ एउटा बेस्ट खाने ठाउँ कहाँ पाइन्छ त भनेर भन्दाखेरि जहाँ

0: रुख छ त्यहीँ गएर फल टिपेर आफूले टिपेर ल्याउन पनि पाउने, त्यहाँ खान पनि पाउने, यसको जुसहरू पनि त्यहीँ खान पाउने, एउटा हामीले चाहिँ त्यहाँ गर्न खोज्दैछौँ र यो चाहिँ केही समयभित्र हामीले त्यो पनि गर्छौँ। र एभोकाडोको हब धनकुटा मात्रै नभएर सिन्धुली पनि छ भन्ने हामीले त्यो भएर त्यसरी पनि गर्न खोजेका छौँ। र यो प्रत्यक्ष हजुरहरूले देखिरहनु भएको छ, यहाँ यो फार्म असाध्यै राम्रो फुलेको छ। अब हाम्रो यो अर्ग्यानिक हो, यसमा केही के अरे अर्थ केही छैन, त्यसकारणले सबै उपभोक्ता सबै मान्छेले यो एभोकाडोलाई चाहिँ तपाईँहरूले चाहिँ खाइदिनुहोस्, आफआफले यो उत्पादन नेपालको फल यो खाइदिनुहोस्, राम्रोसँगले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोस् र यो बाल बच्चा बुढाले सबैले खान मिल्ने फल हो, त्यस कारणले तपाईँहरूले हामीलाई चाहिँ यो खबर गरेर ल्याइदिनुहोस् भने पनि हामी तपाईँहरूलाई पुर्याइदिने पनि छौँ। यो कहाँ अर्डर दिनुहुन्छ तपाईँहरूले अर्डर दिएको ठाउँमा हामीले चाहिँ ल्याइदिने पनि छौँ। र यसको लागि तपाईँहरूलाई अहिले हामीले फुल खेल्ने बेलादेखिको अब फुल खेल्दैछ है, र अब फल्दैछ, तपाईँहरूले हामीलाई हामीले यो चाहिँ म्यासेज दिन पनि यो काम गरिरहेको छौँ। यो फल्न सुरु गरेको छ, अब फलेपछि तपाईँहरूको घर घरमा र तपाईँहरूले माग अनुसारले हामीले तपाईँहरूलाई पुर्याइदिने पनि छौँ।
1: हजुर, पक्कै पनि यहाँहरूले देख्न सक्नुहुन्छ हामी एभोकाडो फार्मकै बीचमा रहेका छौँ। बगैँचालाई हामी करिब करिब एक दुई तीन राउन्ड चाहिँ घुमिसकेका छौँ। कुन बोट कसरी हुर्केको छ र कसरी फुल्दैछ, कसरी कोपिला लाग्दैछ भन्ने लगायतका विषयमा पनि हामीले यो जानकारी लिने प्रयास पनि गरेका छौँ। यसरी मजाले फुलिराखेको छ, मौरीहरू सँगसँगै झुलिँदै राखेका छन् र यो समयमा अत्याधिक मात्रामा राम्रो फल्छ भन्ने एउटा सांकेतिक रूपमा पनि हामीले आकलन गर्न सक्छौँ। मजाले फुलिराखेका छन् माथि माथि यहाँहरूले मौरी मजाले आफ्नो मौरीले पनि काम गरिराखेका छन् र यो परागसेचनको लागि मौरीले सपोर्ट गरिराखेका छन्, हामीले यो पनि देखिराखेका छौँ। र विशेषतः यो फार्ममा प्राविधिक रूपमा चाहिँ केही समस्या आयो भने चाहिँ सोल्युसन खोजिहाल्छु भनेर पनि फार्म सञ्चालकले भनिराख्नु भएको छ। त्यसले गर्दा पनि मजाले हुर्केका छन् बिरुवाहरू र करिब करिब फल्ने तयारीमा पोहोर साल पनि केही बिरुवाहरूबाट फल प्राप्त भइसकेको थियो अरे र यो साल चाहिँ अब राम्ररी फल्ने तयारीमा छन् धेरै जसो बोटहरू। र विशेषतः यो सुनकोशी नदीको यो बगरमा रहँदै गर्दा अत्याधिक मात्रामा गर्मी भएको ठाउँमा चाहिँ मजाले एभोकाडो फार्मको बगैँचाभित्रै रहेर हामी कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि गर्यौँ। यो ठाउँमा गर्मी छैन, यो एभोकाडोको एउटा छारी, अर्को त्यसै गरी सुनकोशी नदीको जुन बहावले गर्दा हावा, चिसो हावा चाहिँ यतातिर आइराखेको छ, त्यसरी पनि धेरै साह्रो गर्मी चाहिँ छैन। यद्यपि यो चाहिँ गर्मी चाहिँ गर्मी नै ठाउँ रहेछ भन्ने कुरा हामीले पनि आकलन गर्न सक्छौँ। र यो फार्मको अरू थप व्यवस्थापन लगायतका कुराहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ अथवा भावी योजना के चाहिँ रहेछ भन्ने विषयमा थप जानकारीको लागि फार्म सञ्चालक टेकबहादुर थापाले केही जानकारी दिने प्रयास गर्नुभएको छ।
0: हामीले यो चाहिँ सबै विदेशबाट आउन थाल्यो र हामीले नेपालमै यो खेती हुन्छ हुँदैन भनेर सुरु गर्यौँ र भयो, अहिले हुन थालेको छ। मेन चाहिँ यो फललाई उत्पादन तथा बजारीकरण गर्ने हामीले प्रशस्त ठाउँहरू भेट्यौँ र ती ठाउँहरूको लागि भेटेको हुनाले हामीले यसमा चाहिँ लगाउन सुरु गरेका छौँ। र मेन चाहिँ बेरोजगार समस्या हल गर्ने र स्वरोजगारलाई नै ध्यान दिनको लागि हामीले चाहिँ लगाउन सुरु गरौँ र यहाँका किसानहरूले पनि लगाएका छन् प्रशस्त मात्रामा। यो चाहिँ लगेर हामीले लासेर्पा र विभिन्न अर्ग्यानिक मार्केटहरूमा चाहिँ यसको माग अत्याधिक भएकोले हामीले चाहिँ के अरे लगाउन सुरु गरेका छौँ। मेन यो कोही मान्छे बेरोजगार नबसोस्, आफ्नो घरमा 4 बोट 10 बोट 20 बोट लगाएर पनि उनीहरूको जीविका आर्जन हुने भएकोले यो हामीले लगाउन सुरु गरेका हौँ। र काहीँ न काहीँ कसै न कसैले यो सुरु गर्नै पर्ने थियो, विकास एउटा खालको चाहिँ हरेक मान्छे चाहिँ विदेश जाने, हरेक मान्छे चाहिँ बेरोजगार भयौँ भन्ने, त्यस कारणले हामीले बेरोजगारलाई न्यूनीकरण गर्न हामीले पनि यसरी लगाएका छौँ। बेच्न सक्छौँ 2-4 लाख रुपियाँ आफ्नै घर आँगनमा चाहिँ भयो भने मान्छे कोही विदेश जाँदैन, त्यस कारणले कसै न कसैले यो चाहिँ सुरुवात गरिदिनु पर्ने थियो। यो देखेपछि यहाँका किसानहरूले अरूहरूले पनि लगाउन सुरु गर्नुहुनेछ, लगाउन पनि थाल्नु भएको छ र यो अहिले चाहिँ मार्केटको दुःख छैन, यसको चाहिँ अलिकति भाउ बढी भयो, यसको मूल्य बढी भयो भन्ने चाहिँ छ। यो मूल्य घट्यो भनेदेखि यो चाहिँ सबैले खान्छन्, सबैले यो चाहिँ असाध्यै राम्रो फलफुल छ, यो चाहिँ यसमा चाहिँ यस्तो कमी यसको यस्तो नराम्रो छ भन्ने केही पनि छैन। त्यस कारणले हामीले खाद्यको रूपमा पनि यसलाई प्रयोग गर्न सक्छौँ। यसको चाहिँ विभिन्न परिकार बनाएर जुस अरू यसको तेल पनि आउन निकाल्न थालिएको छ। यो हामीले चाहिँ ठिक ढङ्गले प्रयोग गर्ने हो भने यो मेन त बेरोजगार समस्या पनि हल हुन्छ। अनि एउटा त हामीले खाना आफैले खानुपर्ने फलफुल भएको हुनाले यसलाई चाहिँ अनिवार्य रूपमा चाहिँ यो खाउँ भनेर एउटा प्रचार प्रसार गर्न पनि जरुरी छ। त्यस कारणले हाम्रो गाउँपालिकाले पनि यसलाई साध्यै मिहिनेत गरेको छ यो विषयमा। र म चाहिँ एउटा के ढुक्क छु भने यो एभोकाडोले हामीले नेपाल चाहिँ एभोकाडोको भन्ने चिनाउनको लागि पनि मैले चाहिँ यो सुरु गरेको छु र लगभग यो गाउँमा पनि त्यसरी नै लगाइएको छ र असाध्यै राम्रो छ। यो क्षेत्रमा धेरै किसानहरूले लगाउनु भएको छ यो एभोकाडो। यसका चाहिँ समस्या यसका चाहिँ राम्रो चिज यसका विकासको विषयमा पनि अहिले चाहिँ यो यति राम्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ बोटहरू देख्न सक्नुहुन्छ। यसको अब बिस्तारी हामी तपाईँहरूलाई यसको फेरि फलको पनि हामी तपाईँहरूलाई देखाउने छौँ र तपाईँहरूले यो स्थानीय ठाउँमै आएर पनि तपाईँहरूले यहीँ आएर पनि लिएर जान सक्नुहुन्छ। बिरुवा लान सक्नुहुन्छ, ग्राफ्टिङ बिरुवा लान सक्नुहुन्छ तपाईँहरूले। अब हामीले चाहिँ यसको रोप्न सिकाउँछौँ, मल हाल्न सिकाउँछौँ र यसका रोग किराका विषयमा चाहिँ न्यूनीकरण गर्न सिकाउँछौँ। यो नेपाललाई चाहिँ विकास गर्नलाई चाहिँ यो सम्भव छ भन्ने चाहिँ हामी यो देखाउनको लागि गर्ने र तपाईँहरूलाई चाहिँ यो हामीले चाहिँ घर घरमा फलेको चिज पुर्याइदिनको पनि हामीले धेरै प्रयत्न गरेका छौँ। हाम्रो देशमा केही छैन भन्ने युवाहरूको लागि पनि हामीले जग्गा बाँझो नराख्नको लागि हामी अनुरोध गर्छौँ र नेपाल सरकारले पनि भरपूर्ण सहयोग गरेको छ र हामीले उहाँहरूको लागि प्राविधिक सहयोग, बिरुवा लगाउन, मल हाल्न, मल बनाउन र ग्राफ्टिङ गर्न, ग्राफ्टिङ र रोप्न, रोपिसकेपछि फल उत्पादन गर्न र फल उत्पादन भएपछि बेच्नसम्म त्यहाँसम्म हामी सहयोग गर्नेछौँ र यसको चाहिँ जिम्मा हामीले लिनेछौँ र यो फलेपछि यसको मूल्य निर्धारण गरेर बजारसम्म पुर्याउन, सस्तो भयो भने यो नेपाली सबैले खान्छन्। त्यस कारणले तपाईँहरूले अबदेखि आफ्नो जमिन बाँझो नराखौँ र उहाँ के अरे रोपौँ। हामीले गुणस्तरीय बिरुवा देशैभरि उत्पादन गराएका के अरे पुर्याउने प्रयत्न गर्नेछौँ र तपाईँहरूले बिरुवाको लागि हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ र हामी यसको चाहिँ गुणस्तरीय बिरुवाको लागि हामी जिम्मेवार छौँ र फलेन भने त्यसको जिम्मा पनि हामीले नै छौँ। यो किन फलेन यसको भन्ने गुणस्तरीय बिरुवा दिनेछौँ। अबदेखि तपाईँहरूले सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसको प्राविधिक पक्ष सबै कुरा चाहिँ हामी तपाईँहरूलाई चाहिँ सहकार्य अर्थात् सहयोग गर्नेछौँ। अबदेखि तपाईँहरूले अन्त जानु पर्दैन, हामी बिरुवा उपलब्ध गराउनेछौँ तपाईँहरूलाई। यसको लागि चाहिँ तपाईँहरूले हामीलाई खबर गर्नु पर्यो, भन्नु पर्यो कहाँ के कमी कमजोरी छ त्यो भन्नु पर्यो, हामी चाहिँ यहाँदेखि यहाँसम्म हुन्छ भनेर हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्नेछौँ। एभोकाडोको विषयमा चाहिँ पहिला कुरा चाहिँ ग्राफ्टिङ बिरुवै लाउनुपर्छ। अब हामीले चाहिँ यसको केही समस्याहरू, रोगको समस्याहरू भएको हल गर्ने हामीसँग प्राविधिक छन्। ती प्राविधिकले गएर तपाईँहरूलाई सहयोग गरिदिनुहुनेछ र हामीले चाहिँ नार्कसँग पनि हामीले सहकार्य गरेर गर्न सक्छौँ र अहिले पनि हामीलाई चाहिँ नार्कका सरहरूले, गाउँपालिकाका चाहिँ कृषिका सरहरूले सहयोग गर्नुभएको छ। त्यस कारणले तपाईँहरू अब ढुक्क भएर एभोकाडो लगाउनुहोस्, गुणस्तरीय एभोकाडो लगाउनुहोस्। त्यसको लागि हामीसँग चाहिँ प्राविधिक हुनुहुन्छ र प्राविधिकले दिएको सल्लाह अनुसारले लगाउनु भयो भने हाम्रो बिरुवाबाट 3 वर्षदेखि 5 वर्षभित्रमा तपाईँहरूले चाहिँ राम्रो फल, गुणस्तरीय फल लिएर चाहिँ बेच्न सकिन्छ र अरू देशबाट आएको जस भन्दा हाम्रो देशमा चाहिँ राम्रो लिन सकिन्छ। हामीले सुनकोशी गर्तिकमा सुनकोशी छेउमा भएर पनि हामीले चिसो हावा र त्यहाँ चाहिँ असाध्यै राम्रो फल फलेको छ। पोहोरको साल हामीले चाहिँ 1000 किलो जति पोहोरको साल चाहिँ हामीले यहाँबाट बेच्यौँ र अहिले चाहिँ हाम्रो 8-10 हजार किलो चाहिँ हामीले चाहिँ बेच्ने सोच राखेका छौँ यो फार्मबाट। र हजुरहरूले पनि यो सुन सिन्धुली जिल्लाको गोलोजोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार भन्ने ठाउँमा यो चाहिँ हलेसी जाने बाटामा चाहिँ खुर्कोटबाट 27 किलोमिटरमा पर्छ। हेर्न सक्नुहुनेछ तपाईँहरूले हामीले चाहिँ यो विकास गरेको हेर्न सक्नुहुनेछ। हामीले सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा चाहिँ यो हामीले चाहिँ सुरु गरेका छौँ। यो असाध्यै राम्रो छ। यहाँको यो करिब करिब हामीले चाहिँ 800 मिटरमा यहाँ छ भने हामीले 1600 मिटरसम्म लगाएका छौँ र हामीले 1600-1700 मिटरसम्म चाहिँ असाध्यै राम्रो हुने रहेछ यो एभोकाडो खेती र यसलाई चाहिँ हामीले उत्पादन भइसकेपछि के अरे उत्पादन बजारीकरण विविधीकरण गरेर बजारसम्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पनि हामीले लक्ष्य लिएका छौँ। हजुरहरूले सिधा सम्पर्क गर्न हुने सक्नुहुनेछ। गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा हाम्रो फार्म छ र मेरो नाम टेकबहादुर थापा र मेरो नम्बर रहेको छ 98141-5334 र 98141-5334 र 98141-5334 यहाँ सिधा सम्पर्क गरेर तपाईँहरूले एभोकाडोको बिरुवा ग्राफ्टिङ बिरुवा फल र यसको चाहिँ विविधीकरण गरेर पनि हामीले बेच्न सक्ने भएको हुनाले विविधीकरण सम्बन्धी पनि हामीलाई सोध्न सक्नुहुनेछ र तकनिक सहयोग पनि गर्न सक्छौँ। त्यसको लागि हामीसँग प्राविधिक हुनुहुन्छ। तपाईँहरूको घर खेत आँगनमा जहाँसुकै पनि प्राविधिकले चाहिँ आएर सहयोग गरिदिनुहुनेछ। यसको लागि तपाईँहरूले हामीलाई खबर गर्नुपर्नेछ। हामी चाहिँ फल फल्ने ग्यारेन्टी पनि लिनेछौँ किनकि गुणस्तरीय बिरुवा छ हामीसँग। हामी फलाउनको लागि तपाईँहरूलाई सिकाउनेछौँ।
2: कैयाराम नेपालको मध्य पहाड भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया 1 र घैया 2 जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट हुने हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाको जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकि देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। यिनै विषयवस्तुहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सक्दछ। यहाँहरूका कुनै पनि समस्या दिग्रह गुनासाहरू अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्दै सम्बन्धित दिग्रह सम्बन्धी निकाय मार्फत समाधान खोज्ने प्रयासमा अथवा हामी लिङ्केजको रूपमा सपोर्ट गर्ने काममा पक्कै पनि रहेका छौँ। जसको लागि यहाँहरूले 98510-97192 98510-97192 टेलिफोन एसएमएस वाट्सएप लगायतका माध्यमहरू प्रयोग गरेर पनि यहाँहरू जोडिन सक्नुहुन्छ अथवा असीम सापकोटा 2012 यहाँहरूले सिधा इमेल गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट बिदा हुने अनुमति नमस्कार।
3: हजुरको रेडियो 102.1 MHz।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230 97-67-65-24-900 सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: प्रताप, अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसनमा बस्ने?
2: म आफैलाई म युथ भएको लाग्न थालिसकेँ।
1: युथ तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले

0: हजुरको रेडियो 102.1 मेगा।
1: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
8: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
13: रात को 9 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
3: मिति 2083 साल असार 28 गते आइतबार।
2: समय बिहान 10 बजेदेखि।
3: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात:
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। आर्थिक निमन्त्रणा:
4: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
4: सीता थापा,
2: प्रकाश कटवाल,
4: राजेन्द्र कुमार कार्की,
2: कुमार कार्की,
4: अमृत सुनवार,
2: उत्तम पौडेल,
4: सन्ध्या सानु,
2: रामकुमार पौडेल,
4: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
2: कार्यक्रम हुने मिति, समय र स्थान:
4: मिति 2083 साल असार 26 गते।
2: समय दिउँसो 1 बजे।
4: स्थान मन्थली पार्क इन रामेछाप।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-042-165, 98-61-95-51।
4: आयोजक राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564429 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
0: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
0: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485-41-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
9: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 98692569998।
14: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
14: ए पिरले के बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
12: हजुर, रामेछाप मिट सब एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
15: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486748003, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
15: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445073565, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कठरबोट, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या पर तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। वालेन्द्र शाह बालियन नेतृत्वको सरकारले आज 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेको हो। सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनको प्रगति 87.2% रहेको छ। सरकारको 100 दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले 100 विधेय कार्यसूचीको 70 वटा विधा कार्यान्वयन भइसकेको जानकारी दिनुभएको छ। उहाँको अनुसार 17 विधाको प्रगति 80% माथि छ भने 13 विधाको प्रगति 60% भन्दा कम रहेको छ। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री डाक्टर सोनी मुगालले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण तेस्रो संशोधन विधेयक 2083 भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले प्रस्तुत गरेको सहकारी विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी के नेपाल एनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका हुन्। बागमती प्रदेश सरकारको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ। आज बसेको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेट पारित गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा पेश गरेको प्रदेश सरकारको प्रदेश आर्थिक विधेयक 2083 प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको उपसभामुख अप्सरा चापाकेले घोषणा गर्नुभएको हो। गृह मन्त्रालयले 11 जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित 42 जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार गरेको निर्णय अनुसार सरुवाको सूची सार्वजनिक भएको उपसचिवहरूको सरुवासँग विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारी पनि हेरफेर गरिएको छ। नेपाली कंग्रेसभित्र विवाद बढ़िरहेका बेला संस्था पनि तर समूहका नेताहरू निरन्तर छलफलमा जुटेका छन्। पार्टीभित्र तत्काल एकता नहुने निष्कर्षमा पुगेका संस्था पनि तर समूह राष्ट्रिय बेलाको तयारी स्वरूप छलफलमा जुटेका हुन्। पछिल्ला केही दिन यता शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक समेत बसेको छ। नेपाल सरकारले योग आयुर्वेद तथा प्राकृतिक चिकित्सालय प्राथमिकतामा राख्नुपर्ने माग उठेको छ। शनिबार राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले चेतना पौडेललाई अनावश्यक विवादमा तानेको आरोप समेत लगाएका छन्। 9 राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह नेतृत्व सरकारका 100 दिन पूर्ण रूपमा सफल भएको टिप्पणी गर्नुभएको छ। मुटुवन पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नागरिकलाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो त्यस आधारमा यो 100 दिन पूर्णता सफल भएको टिप्पणी गर्नुभएको हो। स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको 100 दिनको समीक्षा गर्न आज काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कारवाहीबारे मिश्रित प्रतिक्रिया दिएका हुन्। प्रमुख प्रतिपक्ष नेपाली कंग्रेसले वारेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 विधेयक कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता विष्णुराज अङ्गदेमेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेण्डा बनाउने निर्णय पनि गरेको छ।
जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा पारेको प्रभाव विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ्दै गएको बताउनु भएको छ। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5 देखि 2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवा कर्मचारीको सुविधा बापतको रकम असार 25 गतेसम्म निकासा गरी भुक्तानी गर्न गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अर्यालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीको सेवा सुविधामध्ये उपदान संचित विदा र औषधि उपचार बापत पाउने रकम भुक्तानी गर्नु गराउन अनुरोध गरिएको बताउनु भएको छ। यसअघि कार्यालयले असार 20 गतेसम्म मात्रै भुक्तानी तथा निकासा गर्ने भने पनि केही समयको लागि अवधि बढ़ाइएको जनाएको छ। सांसदहरूले देशको समसामयिक अवस्था विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले बर्खायाममा कर्णालीको सड़क समस्या, गाड़ी दुर्घटना, मल खरिदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यथितका विषयमा आवाज उठाएका हुन्। दैलेखको चामुण्डा बिन्दा सैन्य नगरपालिका वडा नम्बर 7 संघीयता डाँडाबाट कर्णाली नदीमा खसेको मिनी बस र विपत्ति यात्रुको खोजीका लागि चितवनको कुलिन्तारबाट विशेष उपकरण सहितको गोथाहरू गोताखोर टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालय कुरुन्टारबाट प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोर टोली सोनार क्यामेरा र चुम्बक सहित घटनास्थल पुगेको हो। बितेका तीन दिन देशका धेरै जसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमको 1-2 ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि 1-2 ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेन। पछिल्लो 3 घण्टामा मकवानपुरको सिलिङ्गे, भक्तपुरको ताथली, खोटाङको ऐसिलुखर, प्युठानको सेउलीबाङ लगायतका ठाउँमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बेलुका र राति भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाही लगायतका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। केही दिनदेखि पानी परिरहेको र मनसुन सक्रिय रहेको हुँदा कुनै ठाउँमा 81 ठूलो पानी परेर विपज्जन्य घटना हुन सक्ने भएकोले सावधानी अप्नाउनु पर्ने महाशाखाले जनाएको छ।

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया नेपालको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार काठमाडौँमा सम्पन्न भएको छ। अधिवेशनमा नयाँ नेतृत्व चयन गर्दै संस्थाले थप सक्रिय र प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनबाट पुरूषोत्तम गौतम अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसै गरी नरबहादुर तामाङ र विदुर खड्का उपाध्यक्ष, पुष्कर प्रसाद घिमिरे महासचिव, पवित्र भण्डारी सचिव तथा मेघराज खड्काको साध्यक्षमा निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरूमा कृष्ण गौतम, नवराज अधिकारी, राजन प्रसाद पटसाई र सुजन श्रेष्ठ लगायत चयन हुनुभएको छ। र रामेछापको मन्थल नगरपालिका तीन पुरानो गाउँमा नवनिर्मित शिव पञ्चान मन्दिरको शनिबार धार्मिक पूजा अर्चना सहित प्राण प्रतिष्ठा गरिएको छ। बागमती प्रदेश सरकारको करिब 34 लाखको लागतमा निर्माण भएको उक्त मन्दिरको मन्थल नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले शनिबार नै उद्घाटन गर्नुभएको छ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचार मौन नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazırkı Abaz, Hazırkı Saatihu, Hazırkı Radio XD Taplayık Megahertz. Namaskar, Hazırkı Radio XD Taplayık Megahertz. Good Atrikalin Prastiti Karikrami Asamas Duhurika Parkhamara Hanu Vaika Vastna Vaika Tapai Tamam Tamam Adarani Srota Manurama Atrikalin Lok Sangit Kavi Vatan Saita हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता तपाईँकै मेट्रिकको डुकडुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत तपाईँको माझमा आज पनि उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई विशेष विशेष बनाउनको लागि फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको सिएफएम 95 मेगाहर्ज अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्रो नेपाली पात्रो हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्ने हुनुहुन्छ साथमा टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ श्रीराज महत SRE स्त्री आरएज राज महत आइडी रहेको छ सामाजिक सञ्जाल टिकटक होइन त्यसबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ पनि भन्नुहोस् है हामी हप्ताको सातै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ अनि साथसाथै तपाईँ चाहिँ कुराकानी गर्छौ लेख रचनाहरू होइन भनौँ न विभिन्न कुराहरू हुन्छन् मेसेजहरू पठाउनुहोला पनि भन्न चाहन्छु कार्यक्रममा सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि रोजाइमा कुनै गीत छन् भने भाकाहरू होइन रोजाइमा पार्न सक्नुहुन्छ आफ्नो कोसिस म गर्छु पनि भन्न चाहन्छु त्यस्तै गरेर मिठा मनका कुराहरू गर्नेछु समय सान्दर्भिक कुराहरू जोड्नेछु माया प्रेम धोका होइन सबै सबै सबै कुराहरू यो कार्यक्रममा हुनेछन् हाम्रो एउटै उद्देश्य भनौँ अथवा मेरो एउटै उद्देश्य भनौँ बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पिर चिन्ता व्यथाहरूलाई भुलाउने रहेको छ भने त्यस्तै गरेर अर्को भनेको लोकगीत संगीतको संरक्षण समर्थन गर्नु रहेको छ सो सुनेर साथ दिनुहोस् कार्यक्रममा सेयर गरेर साथ दिनुहोस् भन्दै यति बेला एकदमै मिठो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गर्न चाहन्छु मलाई मोक्तान कान्छाले अघि होइन मेसेज पठाउँदै हुनुहुन्थ्यो सेनाको केही गीत राख्नु पर्यो है म मोक्तान कान्छ सुन्दैछु मोक्तानीलाई सम्झेर भन्नुहुन्छ यति बेला म एउटा गीत राख्छु ल जिसको उहाँ अघि समाचार सुन्दै हुनुहुन्थ्यो त्यसमा कमेन्ट गर्नुभएको थियो मैले यति बेला राख्न चाहन्छु सुरुवातमा लभ गर्न भ्याइएन होइन यो गीत राख्न चाहन्छु राम्रो गीत छ रेशम थापा त्यस्तै गरेर यसमा आवाज दिनुभएको छ यसमा आवाज रहेको छ रेशम थापा रमेश मैनाली त्यस्तै गरेर गीता देवीको आवाज रहेको छ भने शब्द सङ्गीत रमेश मैनालीको रहेको छ यति बेलाको समयमा तपाईँको माझमा मिठो गीत राख्छु कार्यक्रमको शुरूआत गर्छु त्यसपछि आउँछु रेडियो सुन्नु गर्नुहोला मेसेजहरू पनि पठाएर उहाँ अघि समाचार सुन्दै हुनुहुन्थ्यो त्यसमा कमेन्ट गर्नुभएको थियो मैले यति बेला राख्न चाहन्छु सुरुवातमा लभ गर्न भ्याइएन होइन यो गीत राख्न चाहन्छु राम्रो गीत छ रेशम थापा त्यस्तै गरेर यसमा

गीता पाएका माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराज साथमा तपाईँ हुनुहुन्छ। त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोडी रामेछाप जिल्लाका पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्जबाट प्रसारण हुने गर्छ होइन आउने गर्छ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छु। लगभग 11 बजेसम्म आउन सक्नुहुन्छ, म्यासेजहरू पठाउन सक्नुहुन्छ। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले सर्च गर्नुपर्ने हुनेछ, त्यहाँ अडियो लाइभ भेटाउन सक्नुहुन्छ भने टिकटकमा श्रीराज महत सर्च गर्नुपर्ने हुन्छ। सुन्नको लागि त माध्यम थुप्रै छन्, अनलाइनका माध्यम थुप्रै छन्। त्यसमा हजुरको रेडियो सर्च गर्नुभयो भने तपाईँले हामीलाई व्यापक रूपमा जतासुकै भेटाउन सक्नुहुन्छ है। खोज्नु मात्र पर्छ, हामीलाई जतासुकै पाउन सक्नुहुन्छ। हजुरको रेडियो सर्च गर्नुहोस् न, हामी जतासुकै छौँ कि, मात्र इच्छा हुनुपर्छ, चाहनुपर्छ तपाईँसँग होइन। भर्खरै सुन्नुभयो, निकै गाह्रो निकै पीड़ा थियो मोक्तान कान्छाले, यसो होइन राख्नुपर्छ है, म सुन्दैछु भन्नुहुन्थ्यो। सो मैले यसो मोक्तान कान्छालाई यसो बुझ्ने कोसिस गरेँ होइन। सेना सम्बन्धी गीत भन्नुहुन्छ, सेना सम्बन्धी भनेपछि आजकल त अब मैले सोच्दै पनि थिएँ, अब लप्टन होइन, अब के भन्छ लाउरे साउरे भइसकेपछि त ओहो केटीहरू मरियात्ते हुन्छन् नि होइन। तर एक किसिमले फेरि त्यो पनि हो जस्तो लाग्यो, फेरि अर्को किसिमले सोचे होइन, व्यस्त हुनुपर्छ, कता पिटी कता के खेल्नुपर्छ, गाह्रो हुन्छ होइन जस्तो लागेर यसो सोचेको गीत यो याद आयो मलाई होइन। मैले पनि सुन्ने गीत हो भनेर यो गीत राखिहालेँ, लगभग नभ्याइएन। अब कहिले काहीँ नभ्याउन पनि सक्छ, परिस्थिति समय यस्तो हुन्छ कि होइन, काम गर्दा गर्दै उमेर कतिखेर गयो होइन, जवानी कतिखेर गयो थाहा हुन्, अनि जब ल ठिकै छ नि त होइन अब बिहे गरौँ त भनेर सोच बनाइन्छ, तब केटी पाइँदैन अथवा केटा पाइँदैन। गाउँघरमा हुन्नन् बा सबै विदेश बसिहाले, गाउँघरमा भकाएको पनि एउटा एउटा भइहाल्छ नि, एउटा दुइटा के गर्नु, सानोदेखि यस्तै छ, गाह्रो छ गाह्रो छ है। सो त्यो भएर यो गीत राखेको हो, पीर मर्का बुझ्नुपर्छ जस्तो लाग्यो तपाईँले एकअर्काले बुझौँ है भन्न चाहे, खै के हो म्यासेज वाचन गरौँ जस्तो लाग्यो। तर त्योभन्दा अगाडि कहिलेकाहीँ यो माया गर्न भ्याइएन सुन्दा जति सामान्य लाग्छ नि, यसको भित्री गहिराइ उत्तिकै मर्मस्पर्शी र भावुक पनि छ क्या। भनौँ न आजको यो भागदौड पूर्ण जिन्दगीमा धेरैले भोगेको तर व्यक्त गर्न नसकेको यथार्थ यही हो कि माया गर्न भ्याइएन यार, समय नै भइएन होइन, फ्युचर बनाउनतिर लाग्यो, खै त्यतातिर सोचिएन होइन। कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा, ठिक छ यसको बारेमा पनि म एकैछिनमा भनिन्छु, तर म्यासेजहरू वाचन गर्छु, म्यासेजहरू प्राप्त भइरहेका छन् हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा होइन, गर्दै पनि हुनुहुन्छ, हेर्नुहोस् है, हेर्नुहोस्, आउन सक्नुहुन्छ कार्यक्रममा, सेयर गर्नुहोस् सेयर। हिराबहादुर लगाइ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, बुटवलबाट, आजको मौसम सामान्य छ भन्नुहुन्छ, सृष्टिको अन्तिम सत्य साँच्चै मानव जीवन कति अप्ठ्यारो र कति विचित्रको छ है, जसले यस अनुसार देखायो, जसले यो जीवन दियो, जसले आफ्ना कैयौं रहरहरू मारेर हामीलाई हुर्कायो, तिनै आमा बुबाको शरीरमा अन्तिम पटक आफ्नै हातले आगो लगाउनु पर्ने। अवस्था योभन्दा ठूलो पीड़ा र योभन्दा गहिरो व्यवस्थाहरू के हुन सक्ला र भन्नुहुन्छ, धेरै समय लाग्छ यो सत्यलाई बचाउन, जब हामीले आफ्नो जन्मदाताको शरीरलाई दागबत्ती दिन्छौं तब आगोको लक्पा सँगै हाम्रो बाल्यकाल पनि जल्छ, हाम्रा यादहरू जल्छन् र सँगै जल्छ त्यो निस्वार्थ मायाको एउटा युग हो। धेरै मानिसहरू भन्छन् यो त परम्परा हो, यो त धर्म हो, तर त्यो छेनमा उभिएको सन्तानलाई सोध्नुहोस् के त्यसबेला उसको परम्परा निभाएको हुन्छ, होइन, उसले त आफ्नो मुटुको टुक्रालाई आफैले आगोमा समर्पित गरिरहेको हुन्छ। तर साथीहरू, यो जीवनको कडा सत्य यही हो, हामी आमा बुबाको काखबाट सुरु भएर उहाँहरूको काँधमा अडेर हिँड्छौं र अन्तिममा उहाँहरूलाई हामीले नै अन्तिम विदाई गर्नुपर्छ। सायद यही व्यवस्थाले जीवनलाई यति धेरै अर्थपूर्ण बनाएको हुनुपर्छ। आज आमा बुबा हुनुहुन्छ भने उहाँहरूको अनुहारमा एउटा मुस्कान गर्नुहोस्, उहाँहरूको सेवा गर्ने र माया साट्ने
यो मौका सधैं रहँदैन है भन्नुहुन्छ किनकि भोलि समयले हामीलाई त्यो ठाउँमा उभ्याउनेछ जहाँ हामीले उहाँहरूको हात समातेर होइन उहाँहरूको याद बोकेर अघि बढ्नुपर्ने हुन्छ आमा बुबाको शरीर त आगोमा बिलाइयो होला तर उहाँहरूको संस्कार र आशीर्वादको ज्योति त हामीभित्र सधैँ बाँचिरहन्छ आमा बुबाको मर्म बुझौं समय छँदै माया बाँडौं भन्नुहुन्छ सुरुवातमै कडा दिनुभयो त हिराबहादुरजीले होइन मनकमलो छ म भकान हिँड्न सक्छु यी कुराहरू वाचन गर्दाखेरि कहिले काहीँ सम्झिन्छु होइन आमा बाबाको लागि के गर्न सकियो त अहिलेसम्म के गरियो केही गरियो छैन होइन त्यो भइसकेपछि भकानिन्छ अनि त्यस्तो गरेर केही कुराहरू हुन्छन् यो उहाँले भनेको कुरा पक्कै पनि हो हामी भनिन्छ नि सबै चिज किन्न सकिन्छ तर आमा बाबाको माया किन्न सकिन्न आमा बाबाले किन्न सकिन्न अरे जिन्दगीमा पैसाले पैसा पैसा पैसा पैसा भनेर ऊ गरेको छ सम्बन्ध छ त बिगारेको छ होइन है तर आमा बाबा हुन् के सबै चिज भनेको मलाई याद छ मैले के गल्ती गरेको थिएँ बाबाले कुट्नु भयो त्यसपछि फेरि एकछिनपछि तँलाई बेसरी कुट्यो होला है के अरे दुख्यो होला है चकचक गर्छस् भनेर फेरि त्यो तेल होइन ल्याएर ल तेल लिएर आएछ म मालिस गर्छु भनेर होइन दुखेको ठाउँमा मालिस गर्ने हुनुहुन्छ अरूले त्यो गर्छ एकताल रिसले पाक्क भन्छ कि के भन्छ त्यसपछि जान्छ माया दर्शाउँछ दर्शाउँदैन यो स्वार्थी संसार छ यहाँ माया आमा बाबाले गर्छन् न स्वार्थ छ बिना स्वार्थ आमा बाबाले माया गर्नुहुन्छ अनि उहाँको लागि के गर्यो त कसो गर्यो त होइन त्यो पनि सोच्नुपर्छ गर्नुपर्छ कति कुराहरू छन् होइन कहिलेकाहीँ माया प्रेमकै कुराकानी गर्दा जोडिँदा यस्तो लाग्छ माया प्रेममा परेर कति साथीहरूले घर परिवारको बारेमा नसोचेर आमा बाबाको कुरा नसोचेर आमा बाबाले नसोचेर ज्यान त्यागेका पनि छन् एउटा केटाको लागि एउटा केटीको लागि कुलतमा फसेका छन् होइन सोचेका छैनन् आमा बाबाले के गरे कसो गरे भन्ने कुराहरू होइन यी कुराहरू पनि सोच्नुपर्छ जस्तो पनि लाग्छ त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा जस्तै म सधैँ कहिलेकाहीँ याद गर्छु के होइन अरूले भन्छन् अनि मैले पनि याद गर्छु आमा बाबाको बारेमा आमा बाबालाई हिजो अस्तितिर हो जस्तो लाग्छ फोन गरेको अनि सोधेको के छ मम्मी कसो छ के छैन तर जब प्रेममा पर्छौ नि प्रेममा परिसकेपछि दिनदिनै उसको हालखबर सोध्छौ र के गर्दैछौ ख्याल गरेको छ कि छैन कसो छ के गरेको छ ख्याल गर है रे आमा बाबालाई त्यो भनेका छौ त तपाईँले भन्नुभएको छ होला त्यस्तो केयर गर्छौ होला त तर थाहा छैन त्यो हुन्छ हुन्न होइन त्यो भयो भएन होइन याद गर्नुभएको छ त्यो भएर जति आमा बाबालाई सम्झिएनौ ख्याल गरेनौ होइन कहिलेकाहीँ मायामा पर्दाखेरि व्यवस्था गरिन्छ भनिन्छ नि होइन मायामा परिसकेपछि आमा बाबा भन्दा पनि उसको माया प्यारो लाग्छ अरे कि ऊ प्यारो लाग्छ अरे उसलाई देख्न मन लाग्छ अरे उसँग भेट्न मन लाग्छ अरे उसलाई कुरा गर्न मन लाग्छ अरे होइन विभिन्न कुराहरू भन्न मन लाग्छ अरे अनि केयर पनि उसको व्यस्त हुन्छ अरे दिन रात होस् न जब आमा बाबाको त्यति दिन रात ख्याल आउँछ त कुरा आउँछ त भनेको आउँदैन नि अनि कहिलेकाहीँ सोच्नुहुन्छ त मामा आमा बाबालाई त मैले त्यति माया गरेको थिइनँ कहिलेकाहीँ भनिन्छ कि आमा बाबाको लागि अथवा आमा बाबाको अगाडि आँसु खसाल्न त कहिले आँसु खसेन भने उसको लागि आँसु खस झर्छ अरे कि अनि विविध कुराहरू छन् त्यही भएर आमा बाबा हुन् होइन माया गर्नुहोस् हजुरबुवा हजुरआमाहरू को कुरा सुन्नुहोस् भनिन्छ नि आमा बाबा हजुरबुवा हजुरआमा भइसकेपछि घर कस्तो हुन्छ त्यो उनीलाई जोइन्ट फ्यामिली र सिङ्गल फ्यामिलीमा डिफरेन्स केही भिन्नता हुन्छ याद गर्नुभएको छ होइन यी कुराहरू छन् ठिक छ धेरै बोले जस्तो लाग्छ जे होस् माया गरौँ पनि भन्न चाहे त मैले तपाईँलाई भनिरहँदाखेरि म आफैले पनि कति गरेको छु कति गरेको छैन होइन ममा भन्नुपर्छ अरे क्या भन्नुहुन्छ नि भन्ने जरुर ममा भन्नुहोस् ममा के छ कस्तो के हो
त्यतातिर नजाउँ धेरै भावुक भयो जस्तो लाग्छ यति बेला म म्यासेजतर्फ लाग्छु यति बेला धेरै म्यासेजहरू वाचन गर्नुपर्नेछु पवन आली हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ कुमार श्रेष्ठजी हुनुहुन्छ है यति बेला दोलखा मार्बुबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ उहाँले पनि सुन्दै छ है भन्नुहुन्छ साथीहरू सबैमा सम्झना माया छ भन्नुहुन्छ घर परिवार साथीहरू धनु गजमेर सम्पाली शर्पा सरिता मक्तान लक्ष्मी खड्का स्मृति मल्ल निशा लगुन त्यस्तै गरेर सुश्रिता भुजेल लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे बाबुराम मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ यो खलडुङ्गा पोकली घर भइहाल्छ रियादबाट सबैमा सम्झना धेरै माया छ भन्नुहुन्छ साथीभाइ सबैमा सम्झना छ है सम्झेको छु भन्नुहुन्छ विशेष गरी प्यारो साथी रञ्जित कालीले धेरै माया सम्झना छ भन्न चाहन्छु भन्नुहुन्छ मैले आमा बाबाको कुराकानी गरिरहँदाखेरि एउटा फेरि मनमा अर्को कुरा आयो बरु अरूलाई रुवाउनुहोस् आमा बाबालाई नरुवाउनुहोस् भन्ने हुन चाहन्छु होइन यी कुराहरू चाहिँ याद गर्नुहोस् पनि ख्याल गर्नुहोस् भन्ने हुन चाहन्छु अनि अरू भनेको धेरै कुराहरू छन् भन्नुपर्ने सौरभ केसी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि बाक्सर नगरपालिका आठको मान्छे आज चाहिँ गुजरातदेखि सुन्दैछु घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई पनि सम्झिन चाहन्छु भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ इन्दिरा भुजेल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ नमस्ते सुन्दुली ग्वाल्टारबाट इन्दिरा भुजेल हो भन्नुहुन्छ सम्झनु पर्दाखेरि बाबु जेनिस हजबेन शिशिर भुजेल त्यस्तै गरेर भाइ सलिन भुजेल मिलन भुजेल त्यस्तै गरेर भावी देविका मगर त्यस्तै दादा कमल भुजेल बाबा मम्मी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ युनिसा चामलिङ राईले पनि सम्झना सबैमा भन्नुहुन्छ मिडिया प्रेमी राई अनिसाले पनि भोजपुरबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ सम्झनु पर्दाखेरि चामलिङ नकुल अर्जुन आखा रामकुमार लिम्बू त्यस्तै तीर्थ राई हरपल रोशनी अजीव अन्जीव बान्तवा राई पूर्ण तामाङ रिमा थामी सुरज राई तुम्सा डम्बरू ढुङ्गाना दुर्गा कटवाल सुभाष कटवाल विनोद चेम्जुङ विष्णु खनाल गगन तेह्र थुमे पूर्वली खुसी ममता त्यस्तै राई सफल आयुष किराती अञ्जना शर्मिला सोकहाङ होइन माया बान्तवा राई सुशीला विश्वकर्मा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ विपना राई हाई हुनुहुन्छ सिन्धुली सुनकोशी गाउँपालिकाबाट विपना राई भन्नुहुन्छ आज यता पानी पर्दैछ है भन्नुहुन्छ र सिन्धुलीको सुनकोशी गाउँपालिकामा ठिक छ गोलन्जुर गाउँकोमा त हामी गएका थियौँ त्यतातिर त धान रोपाइ सुरु भइसकेछ है त्यसो मकै आएन त्यहाँ आलो आलो आलो होइन सुकिसकेका हुनुपर्छ मकैहरू काट्दै धान रोप्दै हुनुहुन्थ्यो त्यतातिर अनिसकेपछि धान सुरु भइसक्यो यतातिर पानी परिरहेछ है भनेपछि यतातिर अघि परे जस्तो लागिरहेको थियो अहिले छैन के परिरहेको छ थाहा भएन जस्तो छ नि ठिक छ धान रोप्न सुरु भयो होला विपनाजी आउनुहोस् यतातिर मकै लिएर आला मकै मिठा मकै यसो खानुपर्छ बदमास हालेर त्योभन्दा पनि उसिनेर पोलेर क्या मिठा हुन्छन् भाइ अह मुखबाट रस आए जस्तो छ रातको समय यो त नभन्नुपर्ने सुन्दा अलिक कस्तो नराम्रो लाग्छ तर मेरो बानी के छ भन्दा म अब बोल्छु यस्तै पाराको मान्छे छु कि हेर्न है त्यस्तै प्रकाश के सुन्छ दाइ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ कति बेला कार्यक्रम आउँछ भनेर ड्युटी सकेर रुममा बसेर सुनिराखेको छु दाई भन्नुहुन्छ हजुरलाई कुशल बेलबासे र शान्ति परिवारको नागरिक आएको छ बजारमा त्यो राखिदिनु है भन्नुहुन्छ दिनभरि कता जानुभयो भन्नुहुन्छ यतै छु हजुर त्यस्तै गरेर यति बेला हुनुहुन्छ दुर्गा कटवाल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है ताप्लेजुङबाट भन्नुहुन्छ दिनभरि एफएममा बस्नुहुन्न है क्या हो भन्नुहुन्छ ठिक छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर शर्मिला हायो हुनुहुन्छ यो प्रश्न चाहिँ मलाई प्रकाश केसीले नै गर्नुभएको उहाँका विविध प्रश्नहरू छन् उब्जिन्छन् क्वेसनहरू होइन कहिलेकाहीँ अचम्म लाग्छ मलाई पनि सुन्दाखेरि त्यही पनि माया गर्नुहुन्छ होइन यस्तो त्यो भएर विशेष रूपमा धन्यवाद यो मायाको लागि शर्मिला हायो हुनुहुन्छ प्रकाशजी भनिराख्दाखेरि कहिलेकाहीँ नराम्रो लाग्न सक्छ के भन्दाखेरिमा माया गर्ने मान्छेले नै धेरै सताउँछ अरे जसको अनुसारै बोलाउनु न विभिन्न कुराहरू गर्छ अरे उनी भन्छन् त्यही भएर पनि अब माया गर्नुहुन्छ विभिन्न कुराहरू सोध्नुहुन्छ ठिक छ शर्मिला आयो हुनुहुन्छ कार्यक्रम सिन्धुलीबाट सुन्दैछु भन्नुहुन्छ अमिना हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ रमिला राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि मोरङबाट सुरेन राई त्यस्तो गरेर माधव ढुङ्गेल आरजी लेखक बान्तव राई राजघले मगर घाला बिरमान सुनवार रामकुमार लिम्बू राई सफल आयुष रञ्जित राई मनको साथी जीवन कार्की प्रतीक्षा चामली राई त्यस्तै गरेर दिल्ली फिरिया निरुता निरुता निशा बान्तव राई भावना चामलिङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा
धन्यवाद दिन चाहन्छु। यति बेला म टिकटक लाइभमा प्राप्त मेसेजहरू पनि वाचन गर्न चाहन्छु। हेर्दै हुनुहुन्छ है, ठिक छ, टिकटक लाइभमा पनि हेर्दै हुनुहुन्छ, मलाई मेसेज पठाइराख्नु भएको छ। सुनिताजी हुनुहुन्छ एम इजरायल पनि कहाँबाट आज आउनुभयो भनेको हत्या। एम इजरायलजी खै लेख रचनाहरू नपाएर मैले यत्र तत्र छरपस्त के भनिन्छ नि है, म आफै वाचन गर्छु कहिलेकाहीँ विविध कुराहरूमा रहेर। सो खै त लेख रचनाहरू पठाउनु न, तपाईँले पनि माया मार्नुभयो। केही दिनको माया थियो र एम इजरायलजी, हाम्रो माया त होइन त सधैँभरिको लागि थियो जस्तो लाग्छ त, यसो नगर्नुहोस् न है। स्वागत छ तपाईँलाई पनि। सुमित्र राणा मगर हुनुहुन्छ, उहाँलाई पनि स्वागत छ। सुनिता सुनार हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अर्को भनेको ठिक छ, मेसेजहरू प्राप्त भइरहेको छ। 10:41 मैले धेरै भावनाका कुराहरू गरेँ, त्यो भएर पनि समय कति सानो बित्यो होइन, कति सानो गयो थाहा भएन। आउन सक्नुहुन्छ ल कार्यक्रमलाई सेयर गर्नुहोस्। यति बेला म मेसेजतर्फ लाग्न चाहन्छु। मेसेजहरू प्राप्त भइरहेका छन् टिकटकमा, प्राप्त मेसेजहरू वाचन गर्दैछु म यति बेला। सरिता आयो हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है। सञ्जना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हाम्रो अर्जुन सर हुनुहुन्छ, एकदम ह्यान्डसम फेमस हुनुहुन्छ है अर्जुन छेत्री, उहाँ सरले पनि हेर्दै हुनुहुन्छ, विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला मलाई खुसी हुनुहुन्छ, लप पर्या छ कि छैन दाई भन्नुहुन्छ। नाइ खुसी लप पर्या छैन हो, लभ कसरी पर्छ, लभ गुरु चाहिँ बन्छु बेला बेलामा यस्तो कुरा गरेर, अनि 45 मिनटको कार्यक्रमले यसले त गफ डरो दिन्छ, यसको त लभ पर्या होला भनेर भन्नुहुँदो रहेछ। त्यस्तो छैन, हेर्नुहोस् मान्छे जो देखिन्छ त्यो नहुन पनि सक्छ होइन। भनिन्छ नि एउटा थट रहेको छ, कोट डन र होइन जज बुक बाइट्स आउटर कभर होइन, बाहिरी खोल हेरेर भित्री किताबको बारेमा त्यो पुरै जज गर्न मिल्दैन भन्ने यस्तै रहेको छ। एक्ज्याक्ट मलाई बयान गर्न आएन, बखान गर्न आएन, ठिक छ कुनै बेला भन्छु म। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, म गीत पनि राख्नुपर्ने हुन्छ, सो त्यो भएर पनि टाइम अनुसार पनि चल्नु पर्यो भनेर। अनि हिराबहादुरजी हुनुहुन्छ, सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। खुसी साई ठकुरी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ पोखरेल सबिना हुनुहुन्छ, खै त पोखरेल कता जानुभयो भनेको धेरै कहाँ, आउनुहोस् न। सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर विनिता छेत्री बिन हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, दोलखाबाट हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुमित्रा राणा मगरले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सुनिता सुनवार हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ, काठमाडौँबाट हो है भन्दै हुनुहुन्छ सुमित्रा राणा मगर। त्यस्तै गरेर यति बेला हुनुहुन्छ खुसी साई ठकुरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले, ठिक छ सम्झना सबैमा भन्नुहुन्छ है। खाना खाइसक्यो त भन्नुहुन्छ, त्यो खाइसकेँ मैले तपाईँको भयो कि नै, विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई, आउनुहोस् ल आउनुहोस् पनि भन्नुहोस् है। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, म टिकटक लाइभमा प्राप्त मेसेजहरू वाचन गरिरहेको छु। सानी अर्थात् सुनिता कार्की हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, हेलो नमस्ते भन्नुहुन्छ, नमस्ते हजुर, स्वागत छ यहाँलाई पनि, बेला बेलामा हुनुहुन्छ खुसी लाग्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ सबिना पोखरेल हुनुहुन्छ, एकदम सही हो श्री आमा बाबा, किन पाइँदैन, किन्न पाइँदैन, अरू किन्न पाउँछ भन्नुहुन्छ, यो सत्य हो है, सब चिज पाइन्छ त्यो पाइँदैन। अनि हामी आमा बाबाको अगाडि झुट बोल्छौँ, कुलात नफाँच्छौँ, कहिले काहीँ त कुट्न मार्न तम्सिन्छ, हेर्नुहोस् न विभिन्न घटनाहरू घटिरहेका छन् होइन, आमा बाबा है, सो बुझ्नुपर्छ हो कहिले काहीँ, जन्म दिने आमा बाबा, हुर्काउने बढाउने आमा बाबा, कर्म यो गर यसो गर्नु यसो गर्नु सम्झाउने बुझाउने आमा बाबा होइन, बाटो देखाउने आमा बाबा, अनि हामी खै माया पनि हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, दुबईबाट सम्झना सबैमा भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर रूपसना हुनुहुन्छ, उहाँले पनि सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। यति बेला म गीततर्फ लाग्छु, त्यसपछि अरू कुरा गरौँ होला, धेरै बोले जस्तो लाग्यो, कहिले काहीँ नमजा हुन सक्छ भावनाका कुराहरूमा बहँदा र धेरै बोल्दाखेरि सुन्ने श्रोताहरूलाई नमजा लाग्न सक्छ होइन, गीत सुन्न कार्यक्रम सुनेको तर वर्ता बोलिसकिसकेपछि कहिले काहीँ हुन्छ नि ती कुराहरू, यति बेला प्रब्लम आयो त्यसलाई, ठिक छ, कहिलेकाहीँ चाहेको जस्तो हुँदैन जिन्दगी, अनि साथसाथै जिन्दगी त छँदैछ, कहिलेकाहीँ टेक्निकल पनि रातको समयमा आइसकेपछि चाहिँ घुमेर बस्छ, चक्कर लगाएर बस्छ, म अचम्म लाग्छ
ठिक छ, आउन सक्नुहुन्छ है, हेर्दैनुहुन्छ भने। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मलाई मेसेज पठाउनु भएको छ सबिना पोखरेल आश्री भन्नुहुन्छ कि भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मिस यु भन्नुहुन्छ सुनिताजीले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर आज स्पिकिङ स्याड जस्तो होइन, आमा बाबाको कुराहरू आयो, सुति भइसकेपछि म सोध्छु कहिले काहीँ एक्लै विभिन्न कुराहरू होइन, सोचिरहेको हुन्छु, अलिकति अप्टिमिस्टिक आशावादी भन्दा पनि ओभर थिङ्करको रूपमा म आफूले आफूलाई चिनाउन चाहन्छु। कहिलेकाहीँ विभिन्न कुराहरू खेलिरहेका हुन्छन् मनमा, के गरियो कसो गरियो भन्ने कुराहरू, त्यो भएर पनि है स्याड छैन। म हिराबहादुरजीले एउटा कुरा टपिक उठान गर्नुभयो, त्यो टपिकमा रहेर हो नि यो जमाना अहिलेको समय भनेर। एमजुरेल हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सुमित हामी पनि हुनुहुन्छ, उहाँले पनि हेर्दैछ भन्नुहुन्छ डडुवाबाट, रामी छ डडुवाबाट, सञ्जना सबै भन्नुहुन्छ। त्यति बेला गीततर्फ लाग्न चाहन्छु, अर्को गीत तपाईँकोमा आजमा राख्न चाहन्छु। हाम्रो खै मोक्तान कान्छा कता जानुभयो, सुन्दै हुनुहुन्छ कि नाइ? मोक्तान कान्छालाई सम्झ राखेको छु मैले, यति बेला गीत राख्न चाहे सरी, यति बेलाको समयमा अर्को एउटा गीत राख्न चाहन्छु म। खै त भए अनुसार के भनौ र, धोका दिनेलाई के भनौ र, खोइ तिमी हस भो मै बाँचौला र भन्न मन लाग्यो यो टेक्स्ट तपाईँलाई। धोका दिएको दिन त कहिले कहीँ त मलाई पनि तपाईँको माझमा एउटा बस ठिकै छ, यही गीत आएछ होइन, यो कम्प्युटरले पनि सुन्छ है या घामले नि पोल दियो जुनले नि जाडो भयो है तरिका। म गाउँदै थिएँ यहाँ अगाडि टक्क आइपुग्यो, त्यही भएर इलेक्ट्रोनिक ग्याजेटहरूसँग तपाईँ होसियार हुनुपर्छ भनेको यो है हेर्नुहोस्, मैले यहाँ भन्दै थिएँ ठक्क यहाँ अगाडि आइपुग्यो। ग्याजेटहरूले आवाज सुनिराखेको हुन्छ, हिडन क्यामेरा हुन्छ कहिले काहीँ होइन, अटोमेटिक देखिरहेको क्याप्चर गरिरहेको पनि हुन्छ। त्यो भइसकेपछि ग्याजेटहरू क्यामेराहरू चलाउँदाखेरि ध्यान दिनुपर्छ भन्ने कुरा यो हो। यति बेला तपाईँको माझमा राख्न चाहन्छु एम छेत्री, त्यस्तै शिव सुवेदी, विष्णु माझीको सुमधुर आवाज, मलाई गीत घामले निपल दिए।

प्रभुको सेना तिम्रो चाहिँ मलाई माया गर्ने यदि तपाईँको माझमा राखेँ कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्री राजमा छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भने आशा छ, हेर्दै पनि हुनुहुन्छ यति बेला टिकटक लाइभ मार्फत आउन सक्नुहुन्छ, जोडिन सक्नुहुन्छ। श्री राजमा त रहेको छ कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ, आइडी चाहिँ श्री राजमा रहेको छ भन्न खोजेको, रमाइलो रमाइलो कुराकानी हुन्छ, आउन सक्नुहुन्छ। होइन दुई दिनको जिन्दगी हो भन्छ नि, हुनु त चार पाँच दिन अझै बढी हुन्छ के भन्ने, अब त्यतातिर नजाऊ, आउन सक्नुहुन्छ। माई नेम इज शीला, शीलाकी जवानी, होइन उहाँ आउनुहुन्छ, ठिक छ। विशेष रूपमा धन्यवाद, उहाँ पनि सुन्दैछु, उहाँ हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, धेरै कुराहरू मैले गरेँ जस्तो लाग्छ, केही भावनात्मक कुराहरू जोडेँ, त्यस्तै गरेर गीतहरू पनि मैले आज कम राखेँ जस्तो लाग्छ। यति बेला हुनुहुन्छ रमिला राई हुनुहुन्छ, मोरङबाट सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। होइन सम्झिनु भएको छ सुरेन राई अनि प्रेम भण्डारी, माधव ढुङ्गेल, त्यस्तै आर्ज लेखक बान्तव राई, राजघले मगर, त्यस्तै गरेर घाला दुर्मान सुमार, रामकुमार लिम्बू, त्यस्तै गरेर यति बेला राई सफल आयुष, रामकुमार लिम्बू, रञ्जित राई, मनको साथी जीवन कार्की, सुनिता राई पूर्वेली, त्यस्तै गरेर प्रतीक्षा चामलिङ राई, दिलदुखी रिया, निरुता निरुता, निशा बान्तव राई, भावना चामलिङ, पान्तुवा सोफिया राई, राया अनिता लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। हाम्रो सम्बन्ध चिनाउने सरम कुशल बलवासे, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे मैले। दाई हजुरले तिजका गीतहरू साउन्डबाट बजाउन दाई भन्नुहुन्छ, ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भदौमा तिज छ हजुर, साउन्डबाट तिजका गीतहरू राखेर के गर्ने है, ठिक छ। प्रकाशजी विशेष रूपमा धन्यवाद सुझावको लागि, निरुताजी पनि हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। कहिलेकाहीँ जुन कुरा जुन समयमा हुनुपर्ने हो त्यो चिज त्यही समयमा हुन राम्रो हुन्छ प्रकाशजी। दसैँका गीत अहिलेदेखि बजाएर सुरुवात गर्नुहुन्न जस्तो लाग्छ, दसैँ आउन एक महिना अगाडिदेखि अथवा पन्ध्र दिन अगाडिदेखि बजाउँदा मजा आउँछ साथी, किनकि त्यतिखेर दसैँ आइराखेको हुन्छ, होइन दसैँ पर्छ। तिज आउनु दस पन्ध्र दिन अगाडि अथवा एक महिना अगाडिदेखि राख्दा मजा आउँछ, रमाइलो हुन्छ, तिज आएछ है भन्ने एउटा छुट्टै झजलको हुन्छ। जब तिहार दसैँ आउँछ नि त्यसपछि हामी घर रङ्गाउन थाल्छौँ नि, ओहो होइन अब चाहिँ दसैँ तिहार आएछ, ओहो भन्ने हुन्छ, फुल ढकमक्क फुल्छ, त्यसपछि ओहो होइन छुट्टै रौनक हुन्छ, बल्ल केही भएछ। अरू बेला हुन्छ र त्यस्तो हुन्छ, हुँदैन जस्तो लाग्छ है मलाई, त्यो भान हुँदैन, महसुस हुँदैन। त्यही भएर जुन समयमा जुन चिज हुँदा हुने हो त्यो चिज गर्दा राम्रो हुने हो त्यो चिज गर्नुपर्छ जस्तो लाग्छ। माधव बिन्दल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि बिर्तामोडबाट सम्झिनु पर्दाखेरि श्रीमती उमा ढुङ्गेल, बुनु अस्मि सोताङ, रमिला राई, शान्ति बिसी राई, अनिता कालीभूमिका, गीता लिम्बू, रञ्जित राई, घाला प्रमाण सुनवार, पूर्वली आकाश राई, मुनाको एनसीबी, मुना मुखिया, कमला मुखिया, हजारमान राई, राई अनिता, जेनी लिम्बू, निष्ठा पान्तुवा राई, लवली मेलिना, कल्पना सम्पाङ, कुमारी हुङलाउती लगायत सबैमा सम्झना मागेको छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कुमार मोक्तान कान्छा आउनुभएको छ, वास्तविक नाम के हो मोक्तानजी? दाई हजुर हजुरको कार्यक्रम त राम्रो लाग्छ नि, यो समयले सात दिनसम्म सुन्छु कि सुन्ने प्रयास गर्छु भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यही त नेपाली सेना सम्बन्धी गीत राख्नुहोस् भन्नुभयो, सुरुवातमै राखिसकेको छु, अनि तपाईँलाई नै नदेख्दा कस्तो कस्तो लाग्यो कि भने त्यही भएर सोधिहालेको। सरोज भुजेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सोलुखुम्बुबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई, हामी हजुरजी हुनुहुन्छ, आफैले आफैलाई ढाँटु कसरी भन, आफैले आफैलाई ढाँटु कसरी भन, एक्लो यो रात म काटु कसरी भन, आफैले आफैलाई ढाँटु कसरी भन, एक्लो यो रात म काटु कसरी भन, एक्लोपनले भित्रभित्रै खाइरहेछ, एक्लोपनले भित्रभित्रै खाइरहेछ, एक्लै भरिएको माया बाटु कसरी भन, एक्लै भरिएको माया बाटो कसरी भन, आफैले आफैलाई ढाँटु कसरी भन, एक्लो यो रात म काटु कसरी भन। नमस्ते श्रीदाय, सुन्दैछु कार्यक्रम भन्नुहुन्छ, हेर्दै पनि हुनुहुन्छ, मिठो लेख पठाउनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कहिले काहीँ यस्तै हुन्छ, कहिले काहीँ सोचिन्छ होला है जिन्दगी भइसकेपछि, होइन कसरी जिन्दगी काटौँ, कसरी गरौँ, के माया प्रेमका कुराहरूतिर नलागौँ, दस सन्ताउन्न भइसकेको छ। आमा जिरेल हुनुहुन्छ, होइन सम्झनु भएको छ, जिरीबाट हुनुहुन्छ, बेसी अनिसा सुनवार, सोनाका नुङ्गा दिदी, भूमिका राई, सरिता राई, सुनिता कार्की, राजकला राईनी, कोपिला चामलिङ राई, बेली अछामी, रिता राई, रोदन, मनिषा मनु, त्यस्तै सन्ध्या थामी, सोनिया
सरिता आयो अञ्जिता मल्ल ठाकुरी छेत्री जोया थापा मगर मुना भण्डारी दाही घायल अभिमान सुमार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने समय रहे भने धरती कुनको आकाश चिन्के यो भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ म प्रयास गर्छु है पनि मन चाहन्छ पुरानो गीत जस्तो लाग्छ कोही फेरि नयाँ गीतहरू केही छ भने भावना मगर पनि हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ राधिका राउत हुनुहुन्छ हिजो उहाँले सम्झिँदै हुनुहुन्थ्यो जस्तो लाग्छ दादा नमस्ते घर दोलखाल चाहिँ सीमा सुरक्षा बोर्डर सिराहा रही हजुरको कार्यक्रम सुन्दैछु ड्युटी गर्दै हुनुहुन्छ उहाँ पनि एकदमै रमाइलो लाग्छ भन्नुहुन्छ घरमा रहनु भएको मम्मी बाबालाई एकदमै सम्झिराखेको छु मिस गरिराखेको छु आफ्नो ख्याल गर्नु होला है भन्न चाहन्छु भन्नुहुन्छ शुभरात्रि भन्नुहुन्छ राधिका राउत हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद घर दोलाखाली चेली हुनुहुन्छ यति बेला ड्युटीमा हुनुहुन्छ त्यो पनि बोर्डर एरियामा श्री आमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ यो मायाको लागि पनि विशेष रूपमा धन्यवाद अनलाइनको माध्यमबाट सुन्दै हुनुहुन्छ होला होइन विशेष रूपमा धन्यवाद लेख रचनाहरू केही छन् भने पठाउनुहोस् ल राधिकाजी मनमा विभिन्न कुराहरू खेल्न सक्छन् कि ड्युटीमा भइसकेपछि त घरको याद आउन सक्छ घरको बारेमा उनको याद आउन सक्छ उनको बारेमा होइन कुराहरू धेरै लेख्न सक्नुहुन्छ छन् भने पठाउनुहोस् जनार्दन नेपाल हुनुहुन्छ काठमाडौँ हेलो काठमाडौँ भन्नुहुन्छ रेडियो काठमाडौँ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु फ्रम रेडियो काठमाडौँ हेलो काठमाडौँ फ्रम रेडियो काठमाडौँबाट होइन उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु सम्झनाको लागि विशेष विशेष विशेष रूपमा धन्यवाद 10:59 भइसकेको छ म समयसँग चाहिँ चल्न छाड्दिनँ हो के अरे चल्न सक्दिनँ हो कस्तो के भन्नु है गाह्रो छ समयभन्दा ढिलो जहिले चलिरहेको हुन्छ सायद यही कारणले हुनसक्छ कहिलेकाहीँ है उर्मिला थापा मगर हुनुहुन्छ दुरम्बादेखि सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ आकाशलाई हुनुहुन्छ उहाँले पनि सुन्दैछु भन्नुहुन्छ धरानबाट पूर्वली आकाशलाई हो भन्नुहुन्छ सन्देश राख्नु पर्दाखेरि भूमिका राई कमला मुखी आशिष बस्नेत रमान मोक्तान तामाङ निमा शेर्पा अमित किरात राई पूजा लिङहाङ ज्ञानी अनुष्का अभागी सुनिता कुलुङ अनिसा सुनवार जुना लिम्बू सनिम शेर्पा योगेन लिङहाङ लिम्बू एक्सन विराज राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ हामी हप्ताको सातै दिन आउँछौँ है कार्यक्रम यासमास देहोरी लिएर रातको समयमा म पखर 14:15 लागेको हामीसँग ठिटो श्री राज महत रहन्छु यो कुरा चाहिँ याद गर्नुहोस् ल कसैलाई नभन्नुहोस् न फेरि हामीसँग छ भनेर यति बेला म म्यासेजतर्फ लाग्छु परियार प्रनिसा माया हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रामी छापतिरको खबर के छ भन्नुहुन्छ आरामै हुनुहुन्छ भन्नुहुन्छ ठिक छ राम्रो छ रमाइलो छ प्रनिसा परिया सोलुखुम्बुबाट भन्नुहुन्छ बज्ने भाका सम्पूर्णको लागि समर्पण गर्न चाहन्छु भन्नुहुन्छ सामलिङ प्रमिला होइन त्यस्तो गरेर सबैमा सम्झना माया छ भन्नुहुन्छ कुञ्जल भुजेल संगीता लुङ्गेली मगर संगीता कार्की उर्मिला थापा मगर उर्मिला खपाङ्गी मगर जेनिसा छेत्री सबिना योगी जुना योगी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ तिजका गीतहरू सुन्न मन लाग्छ त्यही भएर भन्नुहुन्छ यस्तो हो कि प्रकाशजी नरिसाउनुहोस् फेरि पनि भन्छु 11:00 छ अब समय यही हो होइन दसैँको गीत अहिले सुन्न चाहेर हुन्न दसैँको गीत दसैँमा सुन्नुपर्छ कि त्यो मजा होइन अहो अब दसैँ आउन लागेछ भन्ने अन्य श्रोतालाई पनि लागोस् तपाईँलाई सुन्न मन लागेको छ अब अहिले समय भएको छैन होइन दसैँ आउनुभन्दा अथवा तिज आउनुभन्दा 15-20 दिन अगाडिदेखि हामी राख्छौँ त्यतिखेरदेखि तपाईँले रुजाइमा पनि पार्न सक्नुहुन्छ होइन तर अब अहिले राख्दाखेरि ओहो यसलाई के भएछ यसले के गर्न खोज्यो भन्ने कुरा हुनसक्छ कि रेडियोबाट अन्य श्रोताहरूलाई होइन त्यो भइसकेपछि यो रेडियो यो आरजे यो दिउँसै होइन यो के भएछ भने अब त्यो शब्दहरू प्रयोग नगरौँ तर त्यस्तो हुनसक्छ यी कुरा बुझ्नुहोस् सुन्न महान लागेको छ भने डाउनलोड गर्नुहोस् सुन्नुहोस् विभिन्न माध्यम छन् होइन त्योबाट सुन्नुहोस् भन्न चाहे दाई कालो चस्मा कता राख्नुभयो भन्नुहुन्छ ठिक छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु मेरो एक एक कुरा निहाल्नुहुन्छ है प्रकाशजी खोजिनु त्यो माया धेरै गर्नुहुन्छ म भन्छु नि जसले माया धेरै गर्छ उसले धेरै कुराहरूको खोजिनीति गर्छ अरे कि होइन मोक्तान कान्छा हुनुहुन्छ दाई मेरो चाहिँ नवीन तामाङ हो नाम भन्नुहुन्छ दाई मेरो नाम चाहिँ नवीन तामाङ हो भन्नुहुन्छ विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ राधिका राउत हुनुहुन्छ थ्याङ्क यू दादा भन्नुहुन्छ है ओके वेलकम छ सुन्दै हुनुहुन्छ विशेष रूपमा धन्यवाद लेख रचना छन् भने पठाउनुहोस् अब आज त 11:02 गइसक्यो भोलिको बसाइमा यसो सुन्नुहोस् 10:00 आउँछ
कहिले काहीँ अब हेर्नुहोस् समयसँग चल्न सक्दिनँमा 11:02 गइसकेँ. अब आजको लागि चाहिँ होइन के भन्न खोज्दै थिएँ, म म्यासेज वाचन गर्दैछु. लेख पठाउनु भएको छ सुनिता कार्की हुनुहुन्छ. छोडेर गयौ तिमी भन्दिनुहुन्छ, छोडेर गयौ तिमी सम्झनाले साथ छोडेन, छोडेर गयौ तिमी सम्झनाले साथ छोडेन, मुटु रोइरह्यो चुपचाप आँखाले साथ छोडेन, छोडेर गयौ तिमी सम्झनाले साथ छोडेन, मुटु रोइरह्यो चुपचाप आँखाले साथ छोडेन, तिम्रो नाम मेट्न खोजे समयका पानाबाट तर मनभित्रको मायाले कहिले साथ छोडेन, छोडेर गयौ तिमी सम्झनाले साथ छोडेन, मुटु रोइरह्यो चुपचाप आँखाले साथ छोडेन, तिम्रो नाम मेट्न खोजे समयका पानाबाट तर मनभित्रको मायाले कहिल्यै साथ छोडेन, तिमी नयाँ बाटो रोज्यौ म मौन भएर हेरिरहे, तिमी नयाँ बाटो रोज्यौ म मौन भएर हेरिरहे, मेरो प्रतीक्षाले भने आजसम्म साथ छोडेन, मेरो प्रतीक्षाले भने आजसम्म साथ छोडेन, तिमी बिना बाँच्न सिके हाँस्न पनि सिके तर तिम्रो यादले मेरो मन कहिले छोडेन, तिमी बिना बाँच्न सिके हाँस्न पनि सिके तर तिम्रो यादले मेरो मन कहिले छोडेन, यदि कहिल्यै फर्केर आयो भने दोष दिने छैन यो मन, यदि कहिल्यै फर्केर आयौ भने दोष दिने छैन यो मन, किनकि साँचो मायाले रिस होइन सम्झना मात्र छोडेर जान्छ भन्दिनुहुन्छ. वाचन गर्न सकिन होला सायद भावनामा, जुन भावनामा तपाईँले डुबेर लेख्नुभयो त्यो भावनामा म डुब्न सकिनँ होला होइन, गहिरिएर वाचन गर्न सकिनँ होला. जस प्रयास गरेँ सुनिताजी, विशेष रूपमा धन्यवाद दिन चाहन्छु. मिठो सम्झना प्लस माया है भन्नुहुन्छ. आज मलाई गल्ती भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ. ठिक छ, हजुरको चाहना पनि म पुरा गरिदिन्छु होइन. हुन त एमएजरेलजीले अर्को गीत रोज्नु भएको थियो, तपाईँको पनि इच्छा पुरा गर्छु म, तर एमएजरेलजीलाई चाहिँ सरी भन्न चाहन्छु ल पनि भन्न चाहे. यो भावनालेखको लागि पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. मैले धेरै कुराहरू भन्न चाहिनँ, म कहिलेकाहीँ धेरै बोल्ने मान्छे हो, कहिलेकाहीँ धेरै बोलेर पनि बिग्रेकी जस्तो लाग्छ होइन. भनिन्छ नि म 45 मिनटको कार्यक्रममा धेरै कुरा गरिरहँदाखेरि कहिलेकाहीँ होइन विभिन्न कुराहरू गरिराख्छु म, याद गर्नुभएको छ. माया प्रेमका कुरा मै गर्छु, बिछोटका कुरा मै गर्छु, आमा बाबाका कुरा मै गर्छु, समय सामुहिक कुराहरू मै गर्छु, गरिरहेको हुन्छ होइन. त्यही भएर आज मैले केही कुरा गरिनँ. यो लेखको लागि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, मायाको लागि विशेष रूपमा धन्यवाद सम्झिदिनु भएकोमा पनि भन्न चाहे. त्यस्तै गरेर प्रकाश जी हुनुहुन्छ, उहाँले पनि उहाँले मेसेज पठाइराख्नु भएको छ, विशेष रूपमा धन्यवाद. दुर्गा साई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. हाल सात समुद्र पारीको बस्ती दुबईबाट भन्नुहुन्छ दुर्गा साई, नेपाल घरमा छपाठ बाबी आखरको भन्नुहुन्छ. सम्झना सबैमा छ है भन्नुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यही मिल्छ अनि लास्टमा त्यसको गीत राख्दैन होला है भन्नुहुन्छ प्रकाशजी. अरे नारायण नारायण तस्वन र के भन्नु मैले प्रकाशजी. अब ठिक छ है, त्यसको गीत राखिदिनु भन्नुहुन्छ, त्यो पनि अहिले यो असारको बेलामा भनिसकेपछि तिज आउने भदौ छ. 11:06 गइसकेको छ यति बेला, मलाई हेर्दै हुनुहुन्छ मेसेजहरू, त्यताको पनि वाचन गर्नुपर्ने हुन्छ. 11:06 सुनिता श्रेष्ठ हुनुहुन्छ, नमस्ते दाई, कार्यक्रम खाना देवी गर्दै आज काठमाडौँबाट सुन्दैछु. सम्झना सबैमा भन्नुहुन्छ, माया गर्नुहुन्छ, म समयसँग चल्दिनँ किनकि तपाईँको माया छ भने मलाई लाग्छ कहिलेकाहीँ समय त के भएर माया होस् न, जे पनि गर्न सकिन्छ जस्तो लाग्छ. त्यो भएर पनि तपाईँहरू हुनुहुन्छ, साथ दिनुभएको छ भनिसकेपछि समयलाई अलिकति पर धकेल्दा पनि हुन्छ जस्तो लाग्छ, कार्यक्रमको समय लम्ब्याउँदा पनि हुन्छ जस्तो लाग्छ.
धनुगजमै हुनुहुन्छ दाई, कार्यक्रम सुन्दैछ सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यो कुरा किन गरियो भन्दाखेरिमा, हुन त कार्यक्रम समयअनुसार चल्नुपर्ने हो, तर कहिलेकाहीँ के हुन्छ भने मेरो मन अलि कमलो छ, तपाईँले दुःख गरेर म्यासेज पठाउनुहुन्छ, सुन्नुहुन्छ, अनि फेरि म्यासेज वाचन गरेन भने मलाई चाहिँ दुःख लाग्छ कि होइन, तपाईँलाई त के हुन्छ थाहा छैन तर मलाई दुःख लाग्छ, सायद रिसाउनु भयो कि भन्नुहुन्छ कि। त्यस्तै गरेर यति बेला निरोसिया आउनुहुन्छ, हेलो श्रीजी टाइम सकियो त भन्नुहुन्छ, 11:07 गइसकेको छ। ओके, विशेष रूपमा धन्यवाद, स्वागत छ यहाँलाई होइन, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्राय मैले सबै म्यासेज वाचन गरिसके जस्तो लाग्छ, कुनै छुटेर छैन होला। हेलो शिला अधिकारी हुनुहुन्छ, गाउँले केटा हुनुहुन्छ, अर्थात् सबै श्रेष्ठ हुनुहुन्छ, उहाँ कुरा गर्न मन छ है भन्नुहुन्थ्यो, आउन सक्नुहुन्छ हजुर, उहाँलाई पनि विशेष रूपमा धन्यवाद भन्नुहोस् है। भन्दै अब चाहिँ छुट्टिनुपर्छ, धेरै कुराहरू मैले जोडेँ, धेरै अनावश्यक होइन, चाहिने भन्दा बढी भावुक भयो होला, अथवा चाहिने भन्दा बढी होइन भावनात्मक कुराहरू गरे होला, कस्तो लाग्यो सरसल्लाह सुझाव चाहिँ दिनुहोला। नम्बर 0840 40 0026 रहेको छ, अनि म्यासेजहरू मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। महत्वपूर्ण के रहेको छ भन्दाखेरिमा कुराहरू, रातको समय छ, विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि पनि लामखुट्टेको टकाईबाट बस्नु होला, मौसममा परिवर्तन भइराखेको छ होइन, त्यस कारणले पनि भोलि कतै यात्रामा हुनुहुन्छ भने मौसमको बाटोको बारेमा जानकारी लिएर मात्र यात्रा गर्नुहोला, यात्रामा निक्लनु होला पनि भन्न चाहन्छु। तपाईँ बस्ने ठाउँ कस्तो छ, किनकि मौसमविदहरूले भनिरहेका छन् गर्मी बेसरी थियो, एक्कासी पानी पर्न सक्छ होइन, सो त्यसले पनि बाढी पहिरो आउन सक्छ भनेर भनिरहेका छन्, सो त्यो भएर पनि त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। आफ्नो वस्तु स्थिति, आफू बस्ने ठाउँको होइन वस्तु स्थिति कस्तो छ त्यसको बारेमा पनि ध्यान दिनुहोला भन्न चाहे। अरू त अब ठिक छ, आफ्नो ख्याल गर्नुहोला, सुनेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस्, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा गल्ती बल्की गीत छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट छुटिन चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको ढुकढुकी भर्खर 14:15 लागेको ह्यान्डसम छुटो होस्, राज महत छुटे, एमएजुलाई चाहिँ फेरि पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, अनि सरी पनि भन्न चाहन्छु, रोजाई गीत राख्न सकिनँ, त्यस्तै गरेर प्रकाश केसीले पनि रोजाइन पार्नुभएको थियो, उहाँको गीत पनि आज राख्न सकिनँ, गल्ती बल्की गीत रहेको छ। यति बेला अन्तिममा यो गीत राख्न चाहन्छु, आवाज दिनुभएको छ विक्रम परियार, त्यस्तै गरेर सुनिता बुढा छेत्रीको आवाज रहेको छ, शब्द नारायण कलेर, सङ्गीत खेमसेन्चुरीको रहेको छ। यति बेला तपाईँको माझमा यो गीत राकेश कटेर विदा भए, हवस् त नमस्कार, शुभरात्रि, मेरो सबैले कामना गरे है त।

0: तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: सूर्य ज्योति दही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान, सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सूचना सूचना सूचना।
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।

0: आज विक्रम सम्वत 2083 साल असार 21 गते आइतबार असार पञ्चमी सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सरकारका सय दिन आशा र आशंकमै बित्यो मधुवास। प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत। विभाजन रोक्न कांग्रेसभित्र अन्तिम कसरत। 5 दिनभित्र निर्णय लिन संस्थापनलाई अल्टिमेटम। फुटबलमा एक पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपालीले बनाउँदैछन् दर्जन मुलुकमा झोलुङ्गे पुल शीर्षकको शुभ समाचार।
0: सिन्धुपाल्चोकको गाउँमा हुर्किएका पदम गुरूङलाई 13 वर्षको हुँदा विद्यालय पुग्न हरेक दिन संघर्ष गर्नुपर्थ्यो। एकपटक वर्षामा भीषण बाढ़ीले काठी पुल बगाएपछि उनी र उनका साथीहरू 7 महिनासम्म विद्यालय जानबाट वञ्चित भए। त्यसपछि गाउँले तार तानेर त्यसमा काठको बाकस झुण्ड्याएर तुइन बनाए। गुरूङले त्यही तुइनमा झुण्डिँदै नदी पार गर्नुपर्थ्यो। उनका अनुसार हरेक पटक तुइन प्रयोग गरे बापत शुल्क तिर्नुपर्थ्यो। यात्रा निकै जोखिमपूर्ण थियो। छोराछोरी सुरक्षित घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ताले अभिभावकहरू हरेक दिन पिरोलिन्थे। करिब 1 वर्षपछि त्यही स्थानमा झोलुङ्गे पुल बन्यो। जोखिमपूर्ण तुइनको यात्रा अन्त्य भयो र आवत जावत सहज बन्यो। 4 दशकपछि उनको जीवनले अर्कै मोड़ लियो। बाल्यकालमा विद्यालय जान नदी पार गर्न संघर्ष गरेका उनी अहिले विभिन्न देशमा पुल निर्माणका काममा योगदान गर्दै आएका छन्।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AITV मा हेर्नुहोस् फुटबलको हर एक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर नेपालको राजनीतिक इतिहासमा जनताले पटक पटक परिवर्तनको आशामा नयाँ शक्तिलाई अवसर दिएका छन् तर प्रत्येक पटकका आशाहरू अन्तत निराशामा बदलिँदै गएको अनुभव जनतासँग छन् यही निराशाको पृष्ठभूमिमा पुराना दलप्रतिको वितृष्णा आक्रोश सुशासनको चाहना र राज्य संयन्त्रमा आमूल परिवर्तनको अपेक्षा सहित राष्ट्रिय स्वतन्त्र पार्टी राजसपालाई अभूतपूर्व जनसमर्थन दिलाइयो जनआन्दोलन गणतन्त्र संविधान र संहितापछि पनि नागरिकले अपेक्षित सुशासन रोजगारी सेवा प्रभार आर्थिक समृद्धि अनुभूति गर्न सकेका थिएनन् त्यसैले पुराना दलहरूबाट आजित नागरिकले नयाँ पुस्ता नयाँ सोच र नयाँ राजनीतिक संस्कृतिको नारासहित अघि आएको राजसपालाई दुईटाइ नजिक जनादेश दिए परम्परागत दलहरूको अकर्मण्यता नीतिगत विचलन र कुशासनबाट वाक्क नागरिकले नयाँ शक्तिबाट शासकीय प्रणालीमा जादुमय रूपान्तरणको अपेक्षा गरेका थिए प्रधानमन्त्री बालेन शाह बालेन नेतृत्वको सरकारले पनि पदभार ग्रहण गरेकै दिन 100 बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक गर्दै देश बनाउने महत्वाकांक्षी अभियानको घोषणा गरेको थियो शासकीय सुधारको 100 बुँदे महत्वाकांक्षी कार्यसूचीले बजारमा ठूलो आशाको संचार गरेको थियो सरकारले आफूलाई भाषणभन्दा परिमाणमा विश्वास गर्ने स्टन्ट प्रणाली सुधार गर्ने पुराना राजनीतिक अभ्यासलाई अन्त्य गर्ने अठोट गरेको थियो भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता प्रशासनिक सुधार डिजिटल शासन संविधान संशोधन आर्थिक पुनरुत्थान वैज्ञानिक अनुसन्धान लगानी मैत्री वातावरण र राज्यको पुनर्संरचनासम्मका महत्वाकांक्षी प्रतिबद्धता सरकारको 100 बुँदेमा समेटिएका थिए तर सरकारको 100 दिनको पहिलो उल्लेखनीय कदम मन्त्रालयको संख्या घटाएर 18 सीमित गर्नु रह्यो सरकारी खर्च कटौती दोहोरो संरचना अन्त्य र प्रशासनलाई चुस्त बनाउने उद्देश्यसहित गरिएको निर्णयलाई प्रशासनिक सुधारतर्फको संकेतका रूपमा हेरिएको छ सरकारले उद्घाटन शिलान्यास खादा माला र औपचारिक कार्यक्रममा समय खर्चिने पुरानो शैली त्यागेको छ सिंहदरबारमा अनियन्त्रित भेटघाट नियन्त्रण गरिएको छ भने मन्त्रीहरूलाई निश्चित कार्ययोजनाका आधारमा काम गर्न निर्देशन दिएको छ त्यस्तै सरकारको 100 दिन पूर्णत असफल भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको 100 दिन पूर्ण असफल भएको टिप्पणी गरेका छन् नेकपा लुम्बिनी प्रदेशको प्रथम एकता बैठक प्रशिक्षण कार्यक्रममा सहभागी हुन संयोजक प्रचण्ड पुगेका थिए जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो त्यस अर्थमा यो सरकारका 100 दिन पूर्णत असफल भएको आफूले देखेको उनको भनाइ थियो त्यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले रासपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गरेका छन् उनले अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन् ढल्न जान्छ उनको भनाइ थियो त्यस्तै सरकारले 21 खर्बभन्दा बढ़ीको बजेट प्रस्तुत गर्दै 7% आर्थिक वृद्धिको लक्ष्य त लिएको छ तर उक्त लक्ष्य महत्वाकांक्षी भएको टिप्पणीहरू समेत भएका छन् बालेन सरकारका 100 दिन आशा र आशांकमै बित्यो मधुमास शीर्षकमा हिमालय टाइम्समा यो खबर छ
3: प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा गोर्खापत्र खबर लेख्छ सूचना तथा संचार मन्त्रालयले सरकार गठन भएता मन्त्रालयबाट भएको कार्य सम्पादनमा उल्लेख्य प्रगति गरेको छ सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा आधारित रहेर मन्त्रालयले कार्य सम्पादन गरेको थियो मन्त्रालयले यसबीचमा 23,89,431 स्थान सवारी चालक अनुमति पत्र छपाई सम्पन्न गरेको छ त्यस्तै सवारी चालक अनुमति पत्रका लागि प्राप्त नयाँ 2,17,968 आवेदन मध्ये यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको 24 घण्टाभित्रै छपाई सम्पन्न गरिएको नेपालभित्र सञ्चालनमा रहेका 26 रजिस्टर्ड बेटिङ एप तथा अवैध अनलाइन सट्टेबाजी र जुवाका कुल 2,48,676 डोमेन लिंक बन्द गराइएको मन्त्रालयले जनाएको छ विज्ञापन क्षेत्रलाई व्यवस्थित पारदर्शी उत्तरदायी र आधुनिक प्रविधि अनुकूल बनाउने उद्देश्यले राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत भई कार्यान्वयनमा ल्याएको सूचना प्रविधि साइबर सुरक्षा र आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धी विधेयकहरूको मस्यौदा तयार गरी अगाडि बढ़ाइएको प्रसारण इजाजत र चलचित्र जाँच पास जस्ता तीन दिने सात दिन लाग्ने सेवालाई पुनर्संरचना गरी हाल एकदेखि तीन दिन भित्रै उपलब्ध गराउन थालिएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालय अन्तर्गतका निकायमा भ्रष्टाचार र ढिला सुस्ती रोक्न कर्मचारीको आचार संहिता र प्रतिबद्धता पत्र तयार गरी लागू गरिएको राहदानी विभागबाट प्राप्त 2,07,834 स्थान राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएका यातायात व्यवस्था विभागबाट प्राप्त 8,08,044 सवारी चालक अनुमति पत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको पनि मन्त्रालयले जनाएको छ।
2: गत पुष अन्तिम साता काठमाण्डुमा भएको विशेष महाधिवेशनबाट चरम उत्कर्षमा पुगेको नेपाली कांग्रेसको आन्तरिक विवाद पार्टी विभाजन उन्मुख भएको छ। यसबीचमा विवाद समाधानका लागि संस्थापन र असन्तुष्ट पक्षबीच पटक पटक भएका छलफल निष्कर्षमा पुग्न सकेका छैनन्। विवाद बढ़दै जाँदा विशेष महाधिवेशनप्रति असहमत नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी एकताबारे 25 असारभित्र स्पष्ट निर्णय गर्न संस्थापन पक्षलाई अल्टिमेटम दिएका छन्। डाक्टर कोइरालाले पार्टी उपसभापति विश्वप्रकाश शर्मा मार्फत पार्टी एकताबारे यी असार 25 गतेभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई समय सीमा दिएका हुन्। डाक्टर कोइराला भेट्न उनको निवास धापासी पुगेका उपसभापति शर्मा मार्फत डाक्टर कोइरालाले 25 असारभित्र स्पष्ट निर्णय गर्न समय सीमा दिएको कोइरालाको सचिवालय स्रोतले जानकारी दिएको छ। त्यस्तै नेता कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले दुई नेता बीच बिहिबार बिहान थापासी स्थित निवासमा छलफल भएको पुष्टि गरे पनि थप जानकारी भने कुनै पनि नखुलिएको बताएका छन्। उपसभापति शर्मासँगको छलफलपछि नेता कोइराला निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न उनको निवास गोलफुटार पुगेका थिए। नेपाली कांग्रेसभित्र पछिल्लो समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र बनेको छ। बिहिबारदेखि शनिबारसम्म पार्टीका प्रभावशाली नेताहरूले विभिन्न स्थानमा छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। शनिबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाबीच छलफल भएको छ। संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि शनिबार दुई नेताबीच भेट भएको हो। नेता कोइराला पूर्व उपसभापति निधिलाई भेट्न उनकै निवास बानेश्वर हाइट पुगेका थिए। नेता दुवैबीच झण्डै एक घण्टा छलफल भएको बताइएको छ। यसअघि बिहिबार नै पूर्व उपसभापति निधि पूर्व महामन्त्री कोइराला र अर्का पूर्व महामन्त्री प्रकाश मानसिंह बीच पनि छलफल भएको थियो। विभाजन रोक्न कांग्रेसभित्र अन्तिम कसरत 5 दिनभित्र निर्णय लिन संस्थापनलाई अल्टिमेटम शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
3: सार्वजनिक पदमा बसेका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगमा 11,000 भन्दा बढ़ी उजुरी परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको 100 दिनको उपलब्धिमा सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी प्राप्त भएको उल्लेख छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भनेका छन् सम्पत्ति छानबिन आयोगमा प्राप्त भएका उजुरीको प्रक्रिया पनि अगाडि बढ़ाइएको छ। सरकारले यसलाई आफ्नो सुशासन अभियानको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्ध सहित गठन गरिएको आयोगमा छोटो अवधिमै यति धेरै उजुरी परेका हुन्। गत वैशाख पहिलो साता यो आयोग गठन भएको हो। मन्त्री परिषद बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा 4 सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति विवरण संकलन प्रमाणीकरण विश्लेषण तथा आवश्यक छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
2: राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण चौथो 2079-80 अनुसार सुदूरपश्चिम मुलुकै सबैभन्दा गरीब प्रदेश हो। सुदूरपश्चिमको निरपेक्ष गरीबी सबैभन्दा धेरै 34.16% छ। गरीबीको लघु क्षेत्र अनुमान 2082 प्रतिवेदन अनुसार देशका 753 स्थानीय तहमध्ये सबैभन्दा धेरै गरीबी दर भएका 10 स्थानीय तहको सूचीमा 6 वटा सुदूरपश्चिममै रहेका छन्। पछिल्लो मानव विकास सूचकांक प्रतिवेदन 2024 अनुसार नेपालको मानव विकास सूचकांक 0.622 छ, तर सुदूरपश्चिमको सूचकांक अवस्था औसत भन्दा निकै कम अर्थात 0.601 रहेको छ। सुदूरपश्चिमेलीको प्रति व्यक्ति आय पनि राष्ट्रिय औसत आयभन्दा न्यून छ। नेपाल राष्ट्र बैंक धनगढ़ीद्वारा प्रकाशित आर्थिक गतिविधि अध्ययन प्रतिवेदन 2083 अनुसार नेपालको प्रति व्यक्ति आय 1513 डलर रहेकोमा सुदूरपश्चिमको प्रति व्यक्ति आय 1179 मात्र छन्। सुदूरपश्चिमका केआई सिंह प्रजातन्त्र स्थापनाको शुरूआती चरणमै प्रधानमन्त्री भए। लोकबहादुर सन्द 4 पटक र शेरबहादुर देउवा 5 पटक प्रधानमन्त्री भए। राज्य संचालनका अन्य निकायको उच्च तहमा पनि सुदूरपश्चिमले पटक पटक प्रतिनिधित्व पायो। तर सुदूरपश्चिम अभाव अविकास र विपन्नताबाट किन माथि उठ्न सकिरहेको छैन? यो प्रश्न सुदूरपश्चिमेलीका मुखमा सदाभार झुण्डिरहेको छ। राजनीतिले थिचिएको सुदूरको सपना शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: महान्यायाधिवक्ताको कार्यालयले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न देशभरका सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको छ। सरकारले उक्त आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने प्रक्रिया अगाडि बढ़ाएपछि यस्तो निर्देशन आएको हो। कार्यालयको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयलाई पत्राचार गर्दै अदालती प्रक्रिया रोक्न भनेको हो। गृह मन्त्रालयले असार 18 गते गरेको निर्णय अनुसार जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेकाहरूको विषयमा छानबिन गरी सिफारिश गर्न सरकारले कार्यदल बनाउँदैछ। सोही कार्यदलको प्रतिवेदन नआएसम्मका लागि पेशी स्थगित गर्न भनिएको हो। विशेष गरी 2082 साल भदौ